यसरी भगवान परमात्माको सवारी हुने बेला भयो। सबले अपार हर्ष साथ प्रभुको प्रार्थना गरिराखेका थिए। अचानक पूर्वक त्यस प्रकारबाट जय र विजय नामका वीर दुईटा दानवराजहरू पृथ्वी मण्डलमा हिरण्यकश्यपु र हिरण्याक्षको नामबाट प्रकट भएका छन्। त्यो हिरण्यकश्यपु र हिरण्याक्षको लागि अब वधको निमित्त स्वयं भगवान प्रभु पृथ्वी मण्डलमा प्रादुर्भाव भइदिनु पर्यो भनेर विन्ती गर्दा स्वयं भगवान परब्रह्म परमात्मा ब्रह्माजीको दाहिनेपट्टिको नाकका प्वालबाट फट पैदा गरी बोक्छु आछ्यौ गर्दाखेरिमा हेर्दा हेर्दैमा सामान्यतया त्यो बालक मुसा जत्रो देखियो, अलिखेरमा जब बँदेल जत्रो देखियो, नत्र होइन फेरि हात्ती जत्रो देखियो, अन्ततो गत्वा त्यो त जब भयंकर प्रकारबाट महान शक्तिशाली पहाड़ जत्रो देखियो, त्यही व्यक्तिको नाम हो बराह अवतार भगवानको। जय बोलो बराह अवतार भगवानको। आकाशबाट फूलमाला गुच्छा लाबरीको वृष्टि भगवान बराहको जय जय भयो। अनि बराह अवतार परमात्माले यो जलमय संसारमा सारा खोज्दै र सुँग्दै पाल्नुभयो। जाँदाखेरिमा हिरण्याक्षको नाम गरेको दानवराज यो जलमय संसारमा पृथ्वीलाई लिएर टक्क अडेर बसिराखेका रहेछ। अनि जलमय संसारमा बसेको पृथ्वीलाई देखेर यो पृथ्वी त ब्रह्माजीको हो कहाँ ल्याइस भन्नुभयो भगवानले। ओहो यो पृथ्वी त मेरो हो भन्यो उसले। अब चोरले चोरिसकेपछि त जसको नि हुने भयो नि, यो त ब्रह्माजीको हो नि भन्नुभएको थियो। मेरो राष्ट्रमा आएर यदवा तदवा त बोल्ने कहाँ आएछ सुँगुर भन्यो भगवानलाई। त जस्ता कुत्तालाई सिद्ध्याउनका लागि आएको सुँगुर हुँ भन्नुभयो भगवान बराहले। अनि यस्तो जलमा त सुँगुर त देखिँदैन थियो, त कहाँबाट आइस जल सुँगुर होस् भन्यो भगवानलाई। परमात्मालाई यदवा तदवा गाली गर्दै थियो, परमात्माले संयमी साथ कुरा गर्दै भए बस्नु थियो, प्रभुलाई गधाको झटारो छोड्यो। त्यो गधाले च्याप्प समातेर भगवानले आज्ञा गरी बस्यो महाराज हिरण्याक्ष त बडा राम्रो दानी रहेछस् नि भाइ, त बडा असल दानी पो रहेछस्। मलाई मार्नका लागि हजुर रित्तै पाल्नु भएको रहेछ, यसले मलाई मारोस् भनेर गधा दान दिइस् ठिक छ भनेर त्यो गधाले एक पटक पड्काइदिनु भएको थियो भगवानले। छ धनु पछाडि हटेर लड्यो। ओहो सारे मर्म पर्यो मलाई भनेर जुरुक्क उठ्यो। अनि भगवान परमात्माले गालामा गण्डस्थलमा पड्काएपछि छ धनु पछाडि हटेपछि हाकार पर्यो, हुकार पर्यो, चितकार पर्यो, जनजीवन अस्त व्यस्त भयो, शिर फोरुणा जस्तो भयो। अनि त्यसदेखि पछाडिबाट अङ्गभङ्ग प्रत्यङ्ग सारा सम्पूर्ण कन कमजोर देखिन थाले। अनि त्यसपछिबाट त्यो अङ्गभङ्ग प्रत्यङ्ग सारा कमजोर देखिन थालेपछि डरले थर्कमान शरीरका अङ्गहरू सारा पलायन भए। सारा नरनारीहरू आतंकित भइरहेका थिए। शिरमा गएर जोरदारसँग पड्काइदिनु भयो। फेरि भगवानले पछाडि हट्यो, हर रगतको बमन गर्यो। त्यो रगतको बमन गरेपछि फेरि अङ्गमङ्ग प्रत्यङ्ग सारा फणन घुम्यो र अनि रगत र पीरको बर्फवर्षा गर्यो। माया युद्ध गर्यो भगवान, कहाँ यो माया युद्ध गर्यो यसले। फर्केर हेर्नुभयो कोही पनि छैन। पछाडिपट्टिबाट भगवानलाई हान्न भनेर गदा उठाइसकेको रहेछ। सुदर्शन चक्रले काटिदिनुभयो भगवानले मायालाई। अनि त्यसपछिबाट प्रभुपट्टि आक्रमण गरेको थियो, त्यसको शिर फेरि पड्काइदिनु भएको थियो, जुल्फीमा समातेर तानेर एक छप्का हान्नुभएको थियो, गर्लम्मै ढल्यो। हिरण्याक्ष मर्यो। हिरण्याक्षको तेज भगवानमा प्रवेश भयो। हिरण्याक्ष परमधाम भगवान बराहको पुनः जय जय शब्द उच्चारण प्रकट भयो, भगवानको प्रार्थना भयो। अनि बराहावतार प्रभु परमात्माले यो पृथ्वीलाई टपक्क टिपेर आफ्नो दारामा अड्काउनु भयो। त्यसका नौ भाइ छोरा थिए, नौ भाइ छोरा जन्मिसकेका थिए। यहाँ पो कथाले चाँडै भएको छ। नौ भाइ छोरा जन्मिसकेका थिए, जसमध्येमा जेठो छोराको नाम हो शकुनी। त्यो शकुनी भनेको जुवाडे शकुनी महाभारतको होइन, हिरण्याक्षको छोरो शकुनी। त्यो शकुनीलाई राजपाट सम्पा दिनुभयो र अनि त्यसपछि लौ त्यो शकुनीको छोरो वृकासुर भन्ने हुन्छ, जसले शिवजीलाई जब पछि शिरमा हात राख्छु भनेर झम्टन्छ, त्यही हो हिरण्याक्षको नाति शकुनीको छोरो वीरकासुर हुन्छ। अनि टप्प परमात्माले जब हातमा जब लिनुभयो त्यो यो रसातलमा पुगेको पृथ्वीलाई टक्क अड्काउनु भयो आफ्नो दारामा र अनि त्यसपछिबाट टपक्क टिपेर ल्याएर जम्बुद्वीपमा राखिदिनु भयो। जलमाथि पृथ्वी फेरि परमात्माले राखी बक्सेपछि बराह अवतार प्रभु सुँगुरको अवतारले यो पृथ्वी ल्याइदिई बक्सिएको हुनाको कारणले यो कल्पको नाम हो श्री सेप्त बराह कल्प। सेतो बराह अवतार प्रभुले ल्याइ बक्सिएको पृथ्वी हुनाको कारणले यो कल्पको नाम हो श्री सेप्त बराह कल्प। सेप्त बराह कल्प वैव मन्वान्तरे भनेर संकल्प पढ्ने गरिया छ नि। सेतो बराह अवतार परमात्माले पृथ्वी ल्याउनु भयो।
सेतो बरा अवतार परमात्माले ल्याएको पृथ्वी हुनाले यो कल्पको नाम श्री सप्त बरा कल्प भयो। अनि अर्को कुरा, सेतो बरा अवतार परमात्माले ल्याएको पृथ्वी हुनाले अहिले सेतो बराह प्रशस्त पाइन्छ नि, सेतो बराह बुङ्गुर है के भन्छन् नि, एउटै यो सुँगुर र बुङ्गुर कति फरक छैन, सबै बन्देल हुन्, घरपालुवा बन्देल, वनमा भएका बन्देल, यी दुईटै। अनि अर्को कुरा के छ भनेदेखि, यो जब सुँगुर जो छ नि, जब सेतो खानेले कालो खाए हुन्छ, कालो खानेले सेतो खाना हुन्छ, नखानेले दुइटै खाना हुँदैन। त्यो सेतो चाहिँ सुकिलो हुँदो रहेछ बाहुन र छेत्री खाने, मैलो खाले चाहिँ भयो हामी खानौँ भने, त्यो दुइटै एउटै हो नि, फरकै छैन। सेतो पनि बाट कालो, कालोबाट सेतोको बच्चा प्रजनन हुन्छ, यदि जात नमिलेमा बच्चा प्रजनन हुन सक्दैन। यसै कारणबाट श्री सेप्त बरहा कल्पको वर्णन यो यहाँहरू समक्ष मैले प्रस्तुत गरे, यो कल्प कल्पान्तरको महिमा हो। अब सेतो बरावतार भगवानको महिमाको वर्णन यहाँहरू समक्ष म प्रस्तुत गर्दछु, सुन्नुहोस् भनेर सेतो बराह कल्पको उपाख्यान महाराज परीक्षितलाई सुखदेव स्वामी निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। अब श्रीमद् भागवत महापुराण अन्तर्गत अहिले कति कथाको उपाख्यान बताइन्छ भने, यो सेप्त बराह कल्प भयो, सेप्त बराह कल्पमा भगवानले अवतार लिइबसेको छ सेतो बराहको रूपबाट, यो त भयो। अब अर्को प्रश्न के भयो भने, अहिले स्वयं परमात्मा पृथ्वी मण्डलमा जुन किसिमले रक्षार्थ खटिबसेको ईश्वरले एक दिन यो स्वयं मनोका तिनटा छोरी यी कसकसलाई दिए, यो सोधिबस्यो। पहिला स्वयं मनोका जेठी छोरी आकुति रुचिलाई दिए, माइली छोरी देवहुति कर्दमलाई दिए, कान्छी छोरी प्रसुति दक्षेलाई दिए। आकुति रुचिलाई, देवहुति कर्दमलाई, कान्छी प्रसुति दक्षेलाई यसरी दिइसकेपछि, आकुति देवहुति र प्रसुति तीन नामका कन्याहरू पैदा भएका छन्। आकुति कन्या रुचिले विवाह गरे, माइली देवहुति कर्दम प्रजापतिले, कान्छी प्रसुति दक्षे प्रजापतिले भन्दा साँची, यो त बडो आश्चर्य कुरो सुनाउनु भयो भगवान्, जेठी छोरी आकुति रुचिले विवाह गरौं त्यो कुनै अप्ठ्यारो होइन, माइली छोरी देवहुति कर्दमले कसरी विवाह गरे, यो त बडा शंकाको विषय हो नि, यो त सामान्य कुरो होइन, यो कसरी विवाह गरे, यो आज्ञा होस् न भनेर सोद्धाखेरिमा महाराज यसको वर्णन सुन्नुहोस्। आकुति रुचिले, माइली देवहुति कर्दमले, कान्छी प्रसुति दक्षेले विवाह गरिएको संक्षिप्त विवरणको लागि म भन्दछु, सुन्नुहोस्। जेठी र कान्छीको विवाह हुनुमा कोही फरक नै, तर माइली छोरी देवहुती कसरी विवाह गरे भन्दा यसमा एउटा रहस्य छ। प्रयागराजमा तपस्या गरेर बस्नुभएको थियो कर्दम नाम गरेको प्रजापति, कर्दम प्रजापति बसिरहेको बेलामा एकदम भगवान परमात्मा स्वयं सवारी हुनुभयो विष्णु उनका दरबारमा। महाराज भन्नुभयो, हजुर ओहो आज मेरो जब समीपमा हजुरको सवारी भयो, नारायण चरणको भक्तलाई स्वीकार गरिदिनु पर्यो भनेर पाउमा विन्ती गर्नुभएको थियो, ठिक छ म स्वीकारेको छु, तर मैले भने तिमी मान है भन्नुभयो विष्णु भगवानले कर्दम प्रजापतिलाई। अब हजुरले भने नमाने विश्वमा अरू कसले भने मान्ने, हजुर जो आज्ञा हुन्छ म त्यही मान्छु भने, त्यसो हो भनेदेखि तिमी विवाह गर है भन्नुभयो भगवानले। ओहो यो विवाह त नगरौं कि प्रभु, म त त्यस्तो पो लागेको छ भने, किन भनेर सोद्धाखेरि म विवाहको बारेमा म ज्यादै चिन्तित छु, आफ्नो शरीरमा कफ पित्त ज्वर वायु शरीरमा छ, रगत र पिपले भरिएको शरीर छ, विष्ठा र मूत्रले भरिएको आफ्नै शरीर छ, शरीरभरि दुर्गन्धै दुर्गन्धले पूर्ण भएको छ, त्यो कसैले देखेर चाडचकी कुकुरले र स्यालले भन्नाको लागि छालाले मरेको छ, यहाँ बाहिर मेकअप गरेर र लुगा ला भएर पो राम्रो र राम्री भए त भित्र त गइसक्नु छैन नि त, सारा विष्ठा, सारा मूत्र, सारा जब दुर्गन्ध, सारा रगत, सारा पिप, सारा सिंगान, सारा जब यस किसिमबाट कान, कानका जब मैला, नाका मैला, मुखरियाल, पित्त, मासु, रौँ, हरे बहन खप्नै पो छैन त, त्यहाँ त यहाँ बाहिर जब जब देख्न सात कुकुरले झ्वाप्पै झम्टन्छ भन्नाको लागि छालाले यसो छेकछाक बनाएर अनि मेकासेवा गराएर अनि यसो लुगासुगा लाए भएर पो कति राम्री र कति राम्रो भए त, यहाँ भित्री तवरमा त दुर्गन्धै दुर्गन्ध नि त, आफ्नो दुर्गन्धले आफू भरिएको छु, फेरि अर्का दुर्गन्ध कहाँ बुझ्ने प्रभु, म त बिहा चाहिँ नगरौं कि भन्ने विचार गरिरहेको छु ईश्वर भन्नुभयो कर्दम प्रजापतिले।
अनि भगवान भन्नुहुन्छ, हेर तिमीलाई म एउटा सबल प्रकारको तरिका बताइदिन्छु। संसारमा सृष्टि मल बिना सृष्टि हुन सक्दैन, बुझ्यौ? ढुङ्गामा रोपेर कुनै बिरुवा उम्रदैन। जहाँ मल धेरै छ त्यहीँ फल राम्रो लाग्छ। तिमी पनि सृष्टिको मुहान तयारी गर। मल नै संसारको सृष्टिको आधार हो। यो मल रूपी शरीरबाट सृष्टि रूपी मुहानको सृजना हुन्छ। यो सृजनशील व्यक्ति हो। अब यहाँ देवताबाट लिएर राजाबाट लिएर कमिलाबाट लिएर हात्ती पर्यन्त सारा सम्पूर्णको जन्म त्यस्तै किसिमले भएको छ त अब तिमीलाई मात्र गनाउने र बासाउने भन्दा हुन्छ? दुर्गन्ध शरीर हो, सही हो, सफा केही छैन, केही छैन सफा। अब अन्नमा हेर्यो, अन्न पनि सफा छैन। जल हेर्यो, जलमा सफा छैन। अब जलमा त झन् अहिले के सफा हुने? काठमाडौँ बसेर त झन् जल सफा त भयो त्यतिकै, कहीँ पनि छैन सफा। हेर्नु कहीँ कहीँ छैन। अब यो नुन खाउनु, यो नुन पनि सारा मैलाको जमोट नै हुन्छ, बढी मैलको जमोट हुन्छ। अब यो पनि सारा सम्पूर्ण मैल उत्पादन हुन्छ जलबाट, अर्थात् अनि त्यसपछिबाट त्यहाँ थलमा वस्तु उत्पादन हुन्छ, अनि त्यो मलबाट उत्पादन भएको वस्तु नि हामी बढी आहार विहार गर्छौँ, आनन्द लिन्छौँ, फल खान्छौँ, विश्वको मनोहर हुन्छ। मलबाट उत्पादन नभएको के छ र? यस कारणबाट जब आपसी आफूर्त के चाहिँ जब तयारी हुन सक्छ त्यो त काम पनि लाग्दैन भनेको वचन मान, सृष्टिको मुहान तयारी गर, सृष्टिमा जाऊ भनेर आज्ञा गरिबक्सिया थियो। हस् प्रभु, अच्छा कुरा बताउनु भयो। म सृष्टिमा जाने भए अन्यथा छैन, तर म सृष्टि चाहिँ गर्छु। कुनै प्रकारबाट सृष्टि नगर्ने भन्ने विषयमा मेरो कुरो होइन, तर सृष्टि चाहिँ कुनै हालतमा पनि गर्ने जब यस किसिमबाट, तर त्यो पत्नी बिहा गरेपछि हजुरको वचन मैले मान्नै पर्ने ईश्वर। त्यो पत्नी बिहा गरेपछि एक रात पनि म बस्दिन, जुन दिन त्यसले छोरो पाउँछ भोलिपल्ट म हिँडिहाल्छु। एक रात पनि बस्दिन म पत्नीले छोरो पाएपछि, एउटा छोरो नपाउन्जेल बस्दिन्छु, एउटा छोरो पाउन साथ हिँडिहाल्छु। सुत्केरी नि खुवाउन लाग्दिन, मरण गर्न नि बस्दिन, त्यसलाई जब त्यसको चागडी गरेर म बस्न सक्दिनँ। अब त्यो पत्नी चाहिन्छ भनेदेखि मैले पत्नी बिहोरे, छोरो पाइदिन्छु, एउटा छोरोसम्म एउटा छोरो पाउन साथ हिँडिदिन्छु भनिदिनु भयो। अनि किन यस्तो दिगदारी भएको हँ तिमी भनेर आज्ञा गरिबक्सिएको थियो। सन्तोषै छैन नि प्रभु, सन्तोष त प्रभुलाई जाहेर छँदैछ कसरी?

0: बिल्डिङमा बसेको अच्छा कस्तो राम्रो त्यो भन्ने चाहिँ होला। भित्री सन्तोष त कहाँ हुन्छ र त्यो चिज भएर सन्तोष हुने त होइन नि। यो सन्तोष हुनका लागि अर्कै कुरा चाहिन्छ राजन, मुनेर एकान्त जीवन, एकान्त जग्गामा गएर मात्रै सन्तोष प्राप्ति हुने उनीहरूको कारणले मेरो अनुरोध लाग्छ भनेदेखि आजका मितिबाट यो सन्तोषको पक्षमा जानु पर्यो। एक काममा लाग यसमा अन्यथा नलाग भनेर आज्ञा गरी बक्सेपछि हस्त मेरो प्रभु यही प्रकारको पहिचान यही प्रकारको निर्णय गरे। अब म विवाहको लागि अब म तयारी हुन्छु अब भनेपछि अब विवाह त गर्ने तर केटी कसले देला भनेर सोधिएका प्रश्नमा अब यो केटीको लागि मै व्यवस्था मिलाइदिन्छु भनिकन स्वयं पुष्करा वृतकमा महाराजको दरबारमा गएर केटी छनौटको निमित्त अहिले बडा सुन्दरी कर्दम प्रजापतिका पासमा विवाहकी लायक महाराज स्वयं मनुकी माइली छोरीलाई प्रस्ताव राख्न भगवानको सवारी भइसक्यो। पहिले पुष्करा व्रतक भन्ने सम्मानको कथा यस अध्यायबाट।
1: जय बोल श्रीमद् भागवत महापुराणको।
0: अब यो श्रीमद् भागवत महापुराणको दशम माने तृतीय स्कन्दको एक्काइस अध्यायमा भगवान स्वयं परमात्मा आज स्वयं मनुका दरबार सवारी भगवान दरबारमा सवारी हुई बक्सेपछि श्रवणम कृतनम बाट तुदिबिन्ती ध्यान मनन कृतन पूजा पाठ अन्य प्रभावबाट प्रभुको महिमाको वर्णन सारा प्रस्तुत गरिसकेपछि भगवान आज्ञा हुन लाग्यो। लौ महाराज अब तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा मेरो ईश्वर हे दयाको सागर ममा क्षमा राख्नुहोस्। ठिक छ, ममा त्यहाँलाई क्षमा प्राप्ति नै छ, दया नै छ, सम्मान नै छ, मर्यादा नै छ भनेर आज्ञा गरिबस्यो। अरू सब ठिक छ, एउटा कुरा प्रभु भने के कुरा भनेर सोधिएको खण्डमा एक प्रश्न म हजुरलाई गर्छु। आज मेरो दरबारमा अचानक प्रभु मेरो कत्रो भाग्य, मैले के चाहिँ पुण्य गरेको थिएँ यत्रो जब अनि यास रूपमा आज हजुरको सवारी भने स्वयम्भू मनुले अरू होइन तिमीसँग एउटा कुरा माग्न आएको स्वयम्भू मनु भन्ने हुकुम भयो भगवानले। प्रभु हजुरलाई सर्वस्व र मेरो शरीर पनि मैले के नदिने, यो मेरो हो र यो त सबै प्रभुकै हो भन्नुभएको थियो विष्णु भगवान भन्नुहुन्छ। अरू कुरा होइन, तिम्रो माइली छोरी मैले भने ठाउँमा दिनु पर्यो भनिबस्यो प्रभु म तयारी, मेरो छोरी हजुरले मागेका ठाउँमा नदिए कसलाई दिने, कर्दम प्रजापतिलाई देऊ भनेपछि ओहो भगवान त्यत्रो विद्वानले मेरो छोरी बिहा गर्नु होला र भन्नुभएको थियो। हुन तिमी राजा हौ तर ऊ विद्वान भएको कारणले मैले उसलाई सम्झाएर आएको छु, विवाह त गर्दिन भनेका थिए उनले कर्दम प्रजापतिले, तर पनि विवाह गर भन्दै छु मैले।
2: प्रधान न्यायाधीश सिफारिश र खारेज भएका नियुक्ति फिर्ता हुने छैनन्। नयाँ नियुक्ति भने पुरानै कानून अनुसार हुनेछ। अध्यादेश निष्क्रिय भएमा रासोपाले प्रतिनिधि सभामा करिब दुई तिहाई पाए पनि राष्ट्रिय सभामा उसको उपस्थिति शून्य रहेकाले जे मन लाग्यो त्यही गर्न पाउँदैन भन्ने सन्देश मिल्ने कानूनविदहरूको भनाइ छ। संविधानको धारा 114 उपधारा 2 खण्ड क अनुसार सरकारले ल्याएको अध्यादेश संघीय संसदमा दुवै सदनबाट स्वीकार हुनुपर्नेछ। दुई मध्ये कुनै एक सदन ले मात्र अस्वीकृत गरे पनि अध्यादेश स्वतः निष्क्रिय हुनेछ। अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ उक्त खण्डमा उल्लेख गरिएको छ। अध्यादेश स्वतः निष्क्रिय भएमा अध्यादेश मार्फत संशोधन गरिएका कानूनी व्यवस्थाहरू पुरानै अवस्थामा फर्कनेछन्। प्रतिनिधि सभामा सत्तारूढ रासोपाको बलियो बहुमत रहेकाले अध्यादेश सहजै स्वीकृत हुनेछ, तर राष्ट्रिय सभामा रासोपाको उपस्थिति शून्य भएकोले त्यहीबाट अस्वीकार गर्ने रणनीतिमा विपक्षी दलहरू पुगेका हुन्। यसैबीच प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि थियो, तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना पाएपछि विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए। हिजो दिनभर जसो नै विरोध भयो, उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग पनि राखे। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको तर्फबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा टेबल गर्नुभयो थियो। प्रधानमन्त्री शाहका तर्फबाट पनि वाग्लेले नै जवाब दिने सूचना पाएपछि विपक्षीहरू आक्रोशित भएका हुन्। सिंहदरबारमै रहनुभएका प्रधानमन्त्री संसद बैठकमा किन उपस्थित हुन सक्नु भएन भन्ने सांसदहरूको माग र प्रश्न छ। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक 3 पटकसम्म अवरूद्ध भयो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाब दिनुपर्ने अडान राखेपछि संसद बैठक प्रभावित बनेको थियो। हिजो बिहान 11 बजे

0: देखि संसद बैठकको कार्यसूची सार्वजनिक भइसकेका बेला 10 बजे मन्त्री परिषद बैठक राखी कार्यव्यस्तता देखाउनुभएका प्रधानमन्त्री संसदमा अनुपस्थिति हुनुलाई विपक्षी दलका सांसदहरूले सकारात्मक रूपमा लिन नसकिने प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीले संसदलाई व्यवस्था गरेको विपक्षी सांसदहरूले बताए। प्रधानमन्त्रीलाई संसदमा बोलाउने वा नबोलाउने भन्नेमा बुधबार हिजो बैठक सकियो। सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसदमा बोलाउने विषयमा स्पष्ट जवाब दिन सक्नुभएन र रूलिङ पनि गर्नुभएन। सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेका बेला प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री सोडिम वाग्लेलाई जवाबका लागि अघि सारिएको भन्दै विपक्षी दलहरूले आपत्ति समेत जनाए। संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई संघीय संसद सचिवालयले कसरी लिन्छ? हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीलाई सोधेका छौं।
1: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिन नभ्याउँदाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो कोही सार्वजनिक जरुरी महत्वका प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि तोक्नी गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ। जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ। यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अर्कै पनि मन्त्रीलाई तोकिएको पनि विगतदेखि नै तोकिने गरिएको पनि छ। नीति तथा कार्यक्रमको हकमा चाहिँ अब खासै अब यस्तो उदाहरणहरू हेर्न बाँकी नै छ। हामीले
2: सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनको निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको छ। निजामती सेवा ऐन 2049 को दफा 61 को उपदफा 1 को खण्ड ङलाई उद्धृत गर्दै मन्त्रालयले राजनीतिमा भाग लिने कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त योग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने पनि कानूनी व्यवस्था रहेको स्मरण गराएको छ। सीआईएमसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता एकदेव अधिकारी
3: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक रूपमा तटस्थ हो, नतिजा प्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ। नभएदेखि सेवा प्रवाह अन्य विकास निर्माणका कामहरू नीति कार्यान्वयनका विषयहरू नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकै कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा प्रदेश र स्थानीय तह बीच असमझदारी र यसको प्रभाव
4: वास्तवमा यति धेरै खर्चिलो तीन तह नेपालमा आवश्यक छैन र प्रदेश सरकार संघले नै पैसा पठाइदिने उसले खालि बीचबाट एउटा माध्यमको काम मात्रै गरेका देखिन्छ। प्रदेश सरकारको काम धेरै प्रभावकारी हुन सकेका छैन।
2: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो।
6: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
7: रामे दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
8: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
6: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
9: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य
10: बाली अवशेष नजलाऊ वातावरण र स्वास्थ्य जोगाऊ
9: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा डायलासिस सेवा प्रभावित जोखिममा बिरामीको जीवन शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ सातामा कम्तीमा दुई पटक डायलासिस नभई मृगोला फेल भएका बिरामीको ज्यानै तलमाथि हुन सक्छ तर सरकारले कबूल गरेको रकम भुक्तानी नदिएपछि डायलासिस सेन्टर र निजी अस्पतालले मृगोला बिरामीलाई डायलासिस सेवा दिन इन्कार गर्न थालेका छन् त्यस्तै भित्री पृष्ठमा प्रधानमन्त्री खोज्दै संसदमा दिनभरि गल्फत्ती शीर्षकमा पनि खबर छ भने राष्ट्रपाको महाधिवेशन 7-9 असार शीर्षकमा खबर छ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन आगामी 7-9 असारसम्म गर्ने निर्णय गरेको छ हिजो पशुको केन्द्रीय समितिको बैठकले 7-9 असारसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको सचिवालय सदस्य गणेश पराजुले बताउनु भएको छ बैठकमा सभापति रवि लामिछानेले प्रथम महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको थियो जसलाई बैठकले अनुमोदन गरेको हो महाधिवेशन मिति घोषणा भएसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण पनि गरिएको छ केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरेको राष्ट्रपा सचेतक प्रकाश चन्द्र परियारले बताउनुभयो त्यस्तै अन्तर्जातीय प्रेम सम्बन्धको न्यूमा दलित परिवारमाथि कुटपिट शीर्षकमा रौतहटको खबर प्रकाशित छ भने बालवाला तीन उपसचिव सहित पाँच विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा अर्को खबर छ झण्डै 3 करोड़ रूपियाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 3 बालवाला उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आमदानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दर्ता गरेको हो त्यस्तै देउबा पक्षको बागमती प्रदेश स्तरीय भेला एकताको वातावरण बिग्रिँदै गएको निष्कर्ष शीर्षकमा पनि प्रेम गौतमले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ
0: अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा बजेटमा अर्थमन्त्रीका 5 प्राथमिकता सुशासन सँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइँदै शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ अर्थमन्त्री स्वर्णिम वाग्ले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ अर्को खबर छापिएको छ ऋणी लिलामीलाई व्यापारिक विश्वासघातको अर्थ लगाई सीईओ पाण्डे पक्राउ शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको हो क्षेत्राधिकार उल्लंघन भन्दै राष्ट्र बैंक बैंक एसोसिएशन र बैंकका सीईओले गराए सीआईबीको ध्यानाकर्षण शीर्षकमा यो खबर लेखिएको छ गोर्खापत्र दैनिकमा छापिएको खबर छ रासायनिक मल आपूर्तिमा चुनौती प्रयोगमा पूर्व सतर्कता अपनाउन आग्रह शीर्षकमा बर्खे धान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकै गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ मन्त्रालयले विज्ञप्ति निकाल्दै देशभर रासायनिक मल आपूर्ति र विक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको उल्लेख गरेको हो अन्तर्राष्ट्रिय बजारबाट मल खरिद पित्र आपूर्तिमा हुन सक्ने सम्भावित समस्या प्रति मन्त्रालयले पूर्व सतर्कता अपनाउन समेत सबैमा अनुरोध गरेको छ। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने सांसदहरूले पनि मल आपूर्ति सहज बनाउन सरकारको ध्यान आकर्षण गराए। अर्को खबर छापिएको छ नागरिक दैनिकको भित्रीपन्नामा, सुकुम्बासी बस्तीमा पार्क र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी शीर्षकमा भुवन शर्माले लेख्नु भएको हो। सुकुम्बासी बस्ती खाली गरेपछि हटाइएका बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी सरकारले गरेको छ। शहरी विकास मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चा काजी महर्जनका अनुसार यति बेला हटाइएका बस्तीमा भग्नावशेषहरू पन्छाउने काम धमाधम भइरहेको छ। सर्वोच्चको आदेशपछि मध्य पहाड़ी राजमार्गको काम शुरू भएको बारेमा गोविन्द केसीले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ भने धौलागिरीमा मानव स्पर्शको 66 वर्ष 700 जना भन्दा बढ़ीद्वारा आरोहण शीर्षकमा वासुदेव पौडेल र सन्तोष गौतमले म्याग्दीबाट लेख्नु भएको खबर छापिएको छ। डुंगामा डुंगा तारेर सुस्ता बचाइँदै शीर्षकमा बोमलाल गिरीले लेख्नु भएको खबर गोर्खापत्र दैनिकमा छ। नवलपरासीको सुस्ता गाउँपालिका 5 को बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ। नयाँ सस्तो र भरपर्दो आरसीसी प्रोकोफाइन प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिइएको हो। नदीको बहाव हुने अघिल्लो भागमा प्रोकोफाइन लगाए पनि पछिल्लो भागमा ढुंगाको पर्खाल लगाएर तटबन्ध निर्माण गरिँदैछ। त्यसका लागि झण्डै 10,000 घनमिटर ढुंगा चाहिने आयोजकको अनुमान रहेको छ। नारायणीको बगरमा बालुवा मात्र भएकाले ढुंगा खोज्न निकै समस्या भएको आयोजना प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले जानकारी दिनुभएको छ। अर्को खबर सरकारको महत्वाकांक्षी ऊर्जा योजना जलाशययुक्त आयोजना बिनाको ऊर्जा रणनीतिक जोखिममा शीर्षकमा खुशराज कोइरालाले नागरिक दैनिकमै लेख्नु भएको छ भने संसदले खोजिरह्यो प्रधानमन्त्री भने तर्किरहे शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छ। उग्रियो सगरमाथाका ढोका शिखर चुम्न लालायित आरोही शीर्षकमा शिवप्रसाद ढुंगानाले ओखलढुंगाबाट लेख्नु भएको छ। 11 पथ प्रदर्शकको पहिलो चुम्बन शीर्षकमा पनि यो खबर छ। हिउँदको सेतो कफन भित्र लुकेका हजारौं सपना र साहसको जीवन्त गाथा हो सगरमाथा। हरेक वसन्तमा जब सूर्यको किरणले हिमालका थुम्काहरूलाई स्वर्ण बनाउँछ तब विश्वभरका साहसिक आँखा यही शिखरमा ठोकिन्छन्। बुधबार बिहान 10:25 डोरी टाङ्ने रोप फिक्सिङ टोलीले सगरमाथाको चुचुरोमा पाइला सफलतापूर्वक टेकेसँगै यस वर्षको बाटो पूर्ण रूपमा खुला गरिएको छ। आर्थिक कारोबार दैनिकमा आगामी बजेट कस्तो आउनु पर्ला शीर्षकमा विशेष सामग्रीहरू छ भने निर्माण क्षेत्रको मूल्य समायोजनमा सरकार मौन, व्यवसायी आन्दोलनमा शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। निर्माण व्यवसायीले बिहिबारदेखि ज्ञापन पत्र बुझाउने र धरना दिने कार्यक्रम पनि शुरू गर्ने उल्लेख गरिएको छ।
13: साझा खबरमा अब विदेशका खबर। पश्चिम एसियामा जारी तनावका बीचमा हर्मुजको जलमार्ग हुँदै हुने ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सको नेतृत्वलाई अस्ट्रेलियाले सहयोग गर्ने भएको छ। अस्ट्रेलियाले आगामी बजेट पछि निगरानीका लागि विमान सहयोग गर्ने जनाएको हो। अस्ट्रेलियाका रक्षा मन्त्रीले 40 वटा भन्दा बढ़ी देशका मन्त्रीहरूसँग छलफल भएको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। बैठकमा हर्मुज नाका मार्फत हुने ढुवानी स्वतन्त्रताका लागि समर्थकहरूको पुष्टि रहेको समेत बताइएको छ। फिलिपिन्सको संसद भवनमा गोली चलेको छ। संसद भवनमा 12 राउण्ड भन्दा बढ़ी गोली चलेको बीबीसीमा उल्लेख छ। फिलिपिन्सका सिनेटर रोनाल्ड डेला रोजालाई गिरफ्तार गर्ने प्रयासका बीचमा गोली चलेको हो। डेला रोजामाथि अन्तर्राष्ट्रिय अपराध न्यायालयद्वारा मानवताका विरूद्धमा अपराध भएको आरोप लगाइएको छ र दक्षिण लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परि 13 जनाको मृत्यु हुनका साथै 14 जना घाइते भएका छन्। हवाई आक्रमणमा लेबनानी सैनिक र एक सिरियाली नागरिक सहित 4 जनाको पनि मृत्यु भएको छ। गत मार्च 2 लेबनान विरूद्ध चलिरहेको इजरायली आक्रमणमा परि मृत्यु हुनेको संख्या 2,882 पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट प्रशिक्षक संघले प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिक बढ़ाउन माग गर्दै नेपाल क्रिकेट संज्ञानलाई पत्र बुझाएको छ। संघका अध्यक्ष जगत टमटाले क्यान अध्यक्ष शत्रुबहादुर चन्द र सचिव पारस खड्कालाई समय अनुसार प्रशिक्षकहरूको योगदानको कदर गर्दै उचित सुविधा दिनुपर्ने मागसहितको पत्र बुझाउनु भएको हो। कोशी प्रदेशको खेलकुद बोर्डमा सदस्य सचिव र अन्य पदाधिकारी नियुक्त हुन नसक्दा आठ महिनादेखि खेल गतिविधि प्रभावित बनेको छ। कोशी प्रदेश सरकारले गत भदौदेखि सदस्य सचिव सहित समितिका सदस्य नियुक्त गर्न सकेको छैन। एमाले कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारमा भागबण्डा नमिल्दा पदाधिकारीको नियुक्ति नभएको हो। अमेरिका र स्कटल्याण्डको शीर्षमा रहने होड चलेको छ। क्रिकेट विश्वकप लीग दुईको नयाँ सर्कल 2024 शुरू भएको हो। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा बिहिबार हुने अमेरिका र स्कटल्याण्ड बीचको खेलले प्रतियोगिताको दुई वर्षपछिको सम्भावित विजेताको चित्र देखाउनेछ। र नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी एकदिवसीय अलराउण्डर वरियतामा तीन स्थान उक्लन सफल हुनुभयो। आईसीसीले एक साताको अन्तरमा दोस्रो पटक मेको सबै फर्म्याटको वरियता सार्वजनिक गरेको हो। नयाँ वरियता अनुसार दिपेन्द्र एक दिवसीय अलराउण्डरको 28 स्थानमा पुग्न सफल हुनुभएको छ। एक दिवसीय ब्याटिङ वरियतामा नेपालका आसिफ शेखले 13 स्थान सुधार गर्नुभएको छ।
14: अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि तीनै तहका सरकार बीच समन्वयको आवश्यकता कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो
16: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो भन्ने
14: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
16: हो सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
17: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
14: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफलपछि निष्कर्ष
18: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
19: तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो
16: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
20: हाम्रा दुःखमै त सरकारी खेती गरिसक्यौं र पानी पिडला।
14: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
16: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
14: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
14: साझा खबरमा तीन तहका सरकारको समन्वयका कुरा। संविधान अनुसार नेपालमा तीन तहको सरकारको व्यवस्था छ, तर पछिल्लो समय तीनै तह बीच राम्रो समन्वय हुन सकिरहेको छैन। नयाँ सरकार समन्वय र अव्यवस्थित बसोबासीको व्यवस्थापनका बारेमा हामीले बझाङको जय पृथ्वी नगरपालिकाका प्रमुख चितराज बजालसँग कुराकानी गरेका छौं।
4: केही सुकुम्बासी जेन पनि छन्, वास्तविक सुकुम्बासी नै छन्, तर सुकुम्बासीहरूको भण्डार काठमाडौँ होइन नि त। सुकुम्बासीलाई व्यवस्थित गर्नुपर्छ भने काठमाडौँ भन्दा बाहिर जहाँ जग्गा सस्तो छ तराईतिर गर्नुपर्छ। काठमाडौँको महँगो जग्गा किन चाहियो सुकुम्बासीलाई? सत्रसँग गएर बसे हुँदैन? अनि कतिपय मान्छे घरसँग हुँदै त्यस्तो सुकुम्बासी हुने, त्यसमा राजनीति गर्ने कुराहरू र विगतका सरकारहरूले यसलाई समाधान गर्न चाहेन अथवा सकेनन्। त्यसैले म यसमा धेरै टिका टिप्पणी गर्न चाहन्न। सरकारको आफ्नो आफ्नो काम गर्ने तौर तरिका हुन्छ। वर्तमान सरकारले राम्रै सोचेर कदम अगाडि चालेको होला, यद्यपि केही मानिसहरूलाई दुःख पनि भएको छ। म यति मात्र यसमा भन्न चाहन्छु, वास्तवमै सुकुम्बासी पहिचान गरेर सरकारले सुकुम्बासीको व्यवस्थापन वर्तमान सरकारको आफ्नो कार्यशैली र नीति अनुसार गर्नुपर्छ।
0: बझाङको केही त्यस्तो समस्या छ कि छैन सुकुम्बासी अथवा अव्यवस्थित बसोबासीहरूलाई?
4: अलिकति अव्यवस्थित बसोबास छ, त्यसमा दुई थरीको छ। एउटा परम्परागत रूपमा अर्काको जग्गामा बस्दै आएका दलितहरू जसको आफ्नो नाउँमा जग्गा अहिलेसम्म सारिदिएको छैन त्यसलाई उनीहरूको नाउँमा सारिदिनुपर्छ, र केही जग्गा जमिन कमाउँदै आएका तर तिनीको नाउँमा लाभार्थी नभएका, त्यस्ता दुई खाले अव्यवस्थित बसोबास बढी छ हामी कहाँ सुकुम्बासी भन्दा पनि। त्यसलाई व्यवस्थित गर्नुपर्ने अलिअलि समस्या छ, धेरै ठूलो समस्या छैन।
0: त्यसमा प्रदेश सरकार अथवा संघीय सरकारले सहयोग गर्नुपर्छ केही व्यवस्थापन गर्न?
4: त्यसमा संघीय सरकारले सहयोग गर्नुपर्छ। वास्तवमा यो जो सुकुम्बासी समस्या सम्बन्धमा आयोग गठन गर्थे यो नै गलत हो मेरो विचारमा। त्यहाँ माल पनि छ, भूमि सुधार पनि छ, स्थानीय तह पनि छ, जिल्ला प्रशासन कार्यालय पनि छ। हामी चारवटालाई यो कुरा तपाईँहरूले व्यवस्थित गर्नु भनेर केही साधन सो जुटाइदिएर अलिकति कर्मचारीको व्यवस्थापन थोरै रकम पठाइदिएर हामीलाई नै त्यो अधिकार दियो भने हामी नै सुकुम्बासीको व्यवस्थापन गर्थ्यौं नि। केन्द्रबाट त्यत्रो करोड़ रुपियाँ खर्च गरेर वर्षको 25 करोड़ रुपियाँ किन खर्च गर्नु पर्यो? त्यो नीति नै गलत थियो वास्तवमा भन्नुहुन्छ भने
0: अहिले त्यसले सरकारले जुन कदम चालेको छ खारेज गरेको छ त्यो ठिक लाग्यो?
4: एकदम खारेज गर्नुपर्ने थियो, ठिक गर्यो सरकारले। त्यो सम्बन्धमा सिडिओ साहबलाई अधिकार दिएर त्यसमा मालपत्र नाभि स्थानीय तह तीनटा यो चारवटा संस्थालाई जिम्मा दियो भने त सुकुम्बासी व्यवस्थापन त स्थानीय तहमा हुन्छ नि। यत्रो तामझाम केन्द्रमा आयोग बनाउनु पर्ने के कारण छ र भने यो त कार्यकर्ता भर्तीलाई गरेका काम हो।
0: अनि प्रदेश सरकारबाट स्थानीय सरकारले केही अपेक्षा गरेको अथवा नभएको जस्तो केही छ कि छैन?
4: प्रदेश सरकारको पहिलो कुरा, प्रदेश सरकार नेपालको उसमा आवश्यक हो कि होइन भन्ने कुरा नै तपाईँको बहसको विषय हो। हेर्नुहोस्, वास्तवमा यति धेरै खर्चिलो तीन त नेपालमा आवश्यक छैन र प्रदेश सरकार संघले नै पैसा पठाइदिने, उसले खालि बीचबाट एउटा माध्यमको काम मात्रै गरेका देखिन्छ। प्रदेश सरकारको काम धेरै प्रभावकारी हुन सकेका छैन।
0: बझाङको जय पृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: अब मन्त्रालयको संख्या 18 मात्र, विपक्षी दलद्वारा 8 वटै अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, प्रधानमन्त्री अनुपस्थित भएको भन्दै प्रतिनिधि सभामा विपक्षको अवरोध,
0: रासायनिक मल आपूर्तिमा चुनौती, पर्याप्त खरिदका लागि सहजीकरण गर्न सांसदहरूको माग, राष्ट्रपा महाधिवेशन आगामी असार 7 देखि,
1: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा, कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन, जिल्ला स्तरका अव्यवस्थित बसोबासलाई व्यवस्थापनका लागि संघीय सरकारको सहयोग कुर्दै स्थानीय तह,
0: हर्मुजको जलमार्ग हुँदै ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सलाई अस्ट्रेलियाको सहयोग, फिलिपिन्सको राजधानी मनिला स्थित संसद भवनमा गोली चल्यो, लेबनानमा इजरायली आक्रमणमा 13 को मृत्यु,
1: र 8 महिनादेखि कोशी खेलकुद विकास बोर्ड पदाधिकारी विहीन, एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 28 स्थानमा, क्रिकेट प्रशिक्षकको सुविधा र पारिश्रमिक बढ़ाउन माग।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ संसद भवनको बाहिरपट्टि जम्मा हुने पत्रकार संचारकर्मी र त्यहाँ संसद भवनबाट बाहिर निस्कदै गरेका सांसदहरू पत्रकारहरूको विभिन्न प्रकारका प्रश्नको सामना गर्नुपर्छ भनेर तर्किन खोजेको पछिल्लो अवस्थालाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ बाहिरपट्टि ढोका छ, ढोका भन्दा बाहिरपट्टि थुप्रै क्यामेराहरू तिर्साइएको छ भने त्यहाँ ढोकामा नपुग्दै एकजना सांसद जस्ता देखिने व्यक्ति छन्, हातमा झोला फाइल जस्तो देखिन्छ र उनी चाहिँ त्यहाँ नजिकै रहेको झ्यालै तोडेर बाहिर हामफालेर कुद्न खोजेको जस्तो देखिन्छ र नजिकै रहेका मर्यादा पालक जस्ता देखिने व्यक्ति पनि छन्। तल चाहिँ यस्तो लेखिएको छ, सांसदज्यू निस्कने बाटो त्यता होइन, त्यता यता पो हो त।
1: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चश्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9832337354।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे
4: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
6: सम्पर्क मोबाइल 9741031429
7: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
8: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
7: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
3: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
7: 9860-2458-43
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
9: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
10: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
9: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
3: नेपाल सरकार विज्ञापन बोर्ड
11: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
12: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
11: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
12: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
11: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
12: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
3: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-1919
13: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855-72555 र 0-57-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा, मकनपुर, नेपाल। के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर। सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार। सम्पर्क मोबाइल नम्बर
5: 9860-2458-43।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नया व्यवस्थापन का साथ संचालित यस शहीद मेमोरियल अस्पतालमा फागुन एक गते देखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
0: भिटामिन डी,
7: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। हेर्नुहोस्,
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो।
4: जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो,

टुसाउँछ र बढ्छ, तर त्यो कसरी बढ्छ सो उसले जान्दैन। जमिन आफैले उमार्छ, पहिले टुसा, त्यसपछि बाला, तब बालामा पूरा दाना लाग्छ। तर जब अन्न पाक्छ तब तुरुन्तै उसले हँसिया लगाउन थाल्छ, किनभने फसलको बेला आइपुगेको हुन्छ। आदरणीय श्रोता, तोरी पाकेको बेलामा किसानले के गर्छ भन्ने कुरालाई कहिले याद गर्नुभएको छ? के ऊ हतारिँदैन र फसल पाकेको बेलामा नै कटानी गरेन भने खेर जाने ठूलो डर हुन्छ? त्यसैले जोडका तोडले कटानी गर्नु आवश्यक हुन्छ। र कहिलेकाहीँ म आफैले पनि जब गाउँमा हुँदाखेरि तोरीको सिजनमा तोरी पाकिसकेपछि त्यो तोरीलाई समयमै निकालेन भने, समयमा नै त्यसलाई कटनी गरेन भने केही समयपछि त्यो आफै फुटेर झर्छ, जसले गर्दाखेरि समयमा कटनी भएन भने त्यो खेर जाने ठूलो डर हुन्छ। र त्यसरी नै यहाँ यीशु प्रभुले फसलको समयमा कटनीको आवश्यक हुन्छ भन्ने कुरा यहाँ देखाउनु भएको छ। र त्यसको लागि उहाँले एउटा मौलाउने बिउको दृष्टान्तबाट यहाँ सिकाउँदै हुनुहुन्छ। र यहाँ सिकाउने क्रममा उहाँले भन्नुभयो, परमेश्वरको राज्य यस्तो, परमेश्वरको राज्य कस्तो, परमेश्वरको राज्यको बारेमा धेरैजनाले आफ्नो विचारहरू राख्न सक्छ। स्वाभाविक रूपमा परमेश्वरको राज्य भनेको चाहिँ परमेश्वरले शासन गरेको राज्य हो, र जहाँनिर परमेश्वर राजा हुनुहुन्छ र आफूलाई विश्वास गर्ने अथवा परमेश्वरलाई विश्वास गर्नेहरू चाहिँ उहाँका प्रजाहरू हुन्, र उहाँको राज्यमा कानून चाहिँ बाइबल धर्मशास्त्र नै हुन्, संविधान चाहिँ बाइबल धर्मशास्त्र हुन्छ। यसरी यो राज्य एकदमै सुखमय, अन्य अत्याचार व्यभिचारबाट अलग, सुशासन र जनताहरूले असल जिन्दगी बिताउने राज्य भनेर बुझ्न सकिन्छ। परमेश्वरको राज्य चाहिँ एकदमै स्पष्ट हुन्छ, र परमेश्वरको राज्य भन्ना साथ परमेश्वरले नै शासन गरेको राज्य हो भन्ने कुरा बुझिन्छ, र प्रजाहरू चाहिँ उहाँलाई विश्वास गर्नेहरू, उहाँको वचन पालन गर्नेहरू नै हुन् भनेर स्पष्ट बुझ्न सकिन्छ। त्यसो हो भने यहाँ यो दृष्टान्तमा हामीले सिक्ने कुरा चाहिँ यहाँ यस्तो छ, परमेश्वरको राज्य यस्तो हो भनेर स्पष्ट रूपमा उहाँले यो भन्नुभयो। कस्तो हो त भन्दा, कुनै एकजना मानिसले जमिनमा बिउ छर्छ भनेको छ। बिउ छर्दाखेरि एउटा व्यक्तिले, एउटा किसानले बिउ छर्दाखेरि जब बिउ जमिनमा पर्छ, त्यो जमिनमा परेको जग भनौ बिउलाई अब किसानले हेर्न सक्दैन, किसानले अब केही गर्न सक्दैन। उसको काम भनेको बिउ छर्नु हो, उसले बिउ जमिनमा छर्छ भन्ने कुरा यहाँ स्पष्ट छ। परमेश्वरको राज्यमा राज्य भनेको के रहेछ भन्दाखेरि बिउ छर्नु रहेछ, बिउ छर्नेसँग सम्बन्धित छ। बिउ छरिसकेपछि अब उसको काम चाहिँ रोकिन्छ। त्यो बिउ छरेपछि यहाँ भने चाहिँ ऊ सुते पनि जागर रहे पनि रात दिन त्यो बिउ चाहिँ आफै टुसाउँछ। यहाँनिर यस्तो छ, यो बिउ टुसाउने कुरा छ र बिउ बढ्छ, तर त्यो कसरी बढ्छ सो उसले

0: मान्दैन। यो हामी सबैलाई थाहा भएको कुरा हो। जब बिउ हामी छर्छौ, बिउ छर्ने काम किसानको हो र बिउ छर्छन् नै। बिउ छरिसकेपछि त्यसलाई टुसाउनका लागि त्यो किसानले केही गर्न सक्दैन। त्यसपछि त्यो बिउलाई बढाउनका लागि पनि किसानले केही गर्न सक्दैन। यो स्रोत आफै हुँदै जान्छ र यो कसरी बढ्छ किसानले अड्कल गर्न सक्दैन। यो कुरा रहस्यमय हुन्छ। यो कुराहरूको लागि हामीलाई अथवा किसानलाई यो बताइएको हुँदैन। यो भाग भनेको यो किसानले गर्न नसक्ने काम र किसानले गर्न नसकेको काम कसले गर्छ त भन्दाखेरि यो बिउ छर्ने काम किसानले गर्छ र बिउ टुसाउने र बिउ बढ्ने काम कसरी हुन्छ भन्ने कुरो किसानलाई थाहा हुँदैन। तर यो चाहिँ केवल परमेश्वरलाई मात्रै थाहा हुन्छ। त्यसकारणले यहाँ परमेश्वरको आफ्नो काम यहाँ देखिन्छ, मानिसको आफ्नो काम देखिन्छ र परमेश्वरको राज्य भनेकै एउटा किसानले बिउ छरेको जस्तै मानिसहरूले परमेश्वरको वचन प्रचार गर्छन्, परमेश्वरको जनहरूले मानिसहरूलाई प्रभुको वचन प्रचार गर्छन् र त्यसपछि त्यो मानिस भित्रपट्टि त्यो विश्वास कसरी गर्न सक्छ भन्ने कुरा, त्यो विश्वास चाहिँ परमेश्वरले नै त्यो व्यक्तिको जीवनमा वचन सुनिसकेपछि विश्वास हाल्ने काम पवित्र आत्मा आफैले गर्नुहुन्छ। हाम्रो काम चाहिँ बिउ छर्ने काम हो। बिउ छर्ने, सुसमाचार प्रचार गर्ने र प्रचार गरिसकेपछि मानिसको हृदयलाई परिवर्तन गर्ने काम र उनीहरूको मनमा अब यीशुलाई विश्वास गर्छु, परमेश्वरलाई विश्वास गर्छु भनेर त्यो मन जो छ भित्रपट्टि विश्वास हाल्ने काम चाहिँ हामीले गर्न सक्दैनौ। त्यो भित्रपट्टिको मन परिवर्तन गर्ने काम र बिउ जसरी टुसाउँछ र बढ्छ त्यसरी नै एउटा मानिसले प्रभुको वचन सुनिसकेपछि उसमा विश्वास हालिदिने काम चाहिँ परमेश्वरले नै हालिदिनुहुन्छ। यो राज्य, परमेश्वरको राज्य भनेको चाहिँ उहाँले नै शासन गर्ने राज्य हो र हामीहरू परमेश्वरका प्रजाहरू हामी र उहाँले भन्नुभएको आदेशलाई हामीले पालन गर्ने हो र हामीले त्यो आदेश पालन गर्न साथ परमेश्वरले आफ्नो काम गर्नुहुन्छ र परमेश्वरले यसरी रहस्यमय तरिकाले काम गर्नुहुन्छ र एउटा व्यक्तिलाई परमेश्वरको वचन सुनेपछि उसले आफूलाई नै भित्रपट्टि परमेश्वरले नै उसलाई व्यक्तिगत रूपमा एउटा कायल बनाउनुहुन्छ र उसले विश्वास गर्छ र विश्वास गरेपछि उसले आनन्द जीवन पाउँछ र जसरी यो बिउले एउटा नयाँ रूप, नयाँ एउटा बिरुवा उम्रिन्छ अनि उम्रेर मात्र होइन यसले फल दिन्छ र पछि यसको कटनी हुन्छ, त्यसरी नै परमेश्वरको राज्य भनेको चाहिँ यस्तो हो। एउटा मौलाउने एउटा बिउको एउटा दृष्टान्त जस्तै यसभित्र परमेश्वर आफैले काम गर्नुहुन्छ र मानिसले गर्ने काम पनि छ र यो काम गर्ने कुरा परमेश्वरको राज्यभित्र हुन्छ। मानिसले सुसमाचार प्रचार गर्ने हो, परमेश्वरको छोराछोरीहरूले प्रचार गर्नुपर्छ, यीशुको बारेमा भन्नुपर्छ र उनीहरूको हृदय परिवर्तन गर्ने काम पवित्र आत्माले गर्नुहुन्छ र यो परमेश्वरको राज्यभित्र यसरी मिलेर काम हुन्छ। र यहाँ एउटा बिउ छर्ने व्यक्तिले बिउ छरिसकेपछि यो रहस्यमय कामहरू हुन्छ। जसरी बिउ छर्दाखेरि बिउ उम्र्ने काम परमेश्वरले नै गर्नुहुन्छ, त्यसरी नै हामीले प्रचार गरिसकेपछि सुसमाचार सुनाइसकेपछि त्यो व्यक्तिहरूको जीवन परिवर्तन गर्ने काम परमेश्वर आफैले गर्नुहुन्छ। र आज धेरैजनाले भन्ने गर्छन् तिमीहरूले क्रिस्चियन बनायो भन्ने शब्दहरू प्रयोग गरिएको छ र तिमीहरूले क्रिश्चियन धर्ममा परिवर्तन गरायो भन्ने शब्दहरू पनि वाक्यहरू पनि हामी सुन्छौ, आरोपहरू हामी सुन्छौ। तर परमेश्वरको राज्यमा रहस्य चाहिँ यही हो कि कसैले पनि क्रिश्चियन बनाउन सक्दैन। बनाएर हुने भएदेखि धेरैलाई बनाउन सकिन्थ्यो, तर कसैले पनि क्रिश्चियन बनाउन सक्दैन, कसैले पनि विश्वासी बनाउन सक्दैन। विश्वासी बनाउने काम, क्रिश्चियन बनाउने काम चाहिँ अथवा मानिसको हृदय परिवर्तन गर्ने काम चाहिँ परमेश्वरले नै गर्नुहुन्छ, यो अरूले गर्न सक्ने काम होइन। त्यसैले जुन आरोपहरू आइराखेको छ कि क्रिश्चियन बनायो भन्ने आरोप अथवा क्रिश्चियन धर्म परिवर्तन गरायो भन्ने जुन आरोप छ, यो कुरामा बाइबलले यसरी स्पष्ट बताउँछ, परमेश्वरको राज्यभित्र मानिसले कसैलाई पनि परिवर्तन गर्न सक्दैन। मानिसले चाहिँ यीशुको बारेमा सुनाउने काम गर्न सक्छ, गर्दछ, उसलाई आदेशकै रूपमा भनिएको छ, त्यसकारणले त्यो वचन प्रचार गर्नुपर्छ। वचन प्रचार गरिसकेपछि सुन्छन्, सुनेपछि उनीहरूको हृदयभित्रपट्टि परमेश्वर आफैले त्यो वचनलाई जीवित बनाएर सत्य बनाएर अनि परमेश्वरले नै उनीहरूको जीवनमा जसरी बिउ छर्दा बिउ टुसाउने काम बढ्ने काम जसरी आफैले जमिनमा गरिरहेको हुन्छ त्यो परमेश्वरले नै गरेको हुन्छ, त्यसरी नै मानिसहरूलाई सुसमाचार सुनाउँदाखेरि उनीहरूको जीवनमा परिवर्तन ल्याउने काम आफैले गर्नुहुन्छ। र त्यसपछि यहाँ अर्को एउटा शब्द छ कि अन्न पाकेपछि बटुल्ने काम हुन्छ भनिएको छ अनि फसलको बेला पनि त्यहाँ हुन्छ भनिएको छ। र एउटा यो मौलाउने बिउको जुन दृष्टान्तबाट हामीले के बुझ्न सक्छौ भन्दाखेरि, एउटा व्यक्तिले सुसमाचार प्रचार गर्न सक्छ, प्रचार गरिसकेपछि उनीहरूले विश्वास गर्ने काम गर्छन् र त्यो विश्वास गर्ने काम चाहिँ मानिसहरूबाट हुँदैन, त्यो चाहिँ परमेश्वरले नै उसको हृदयमा विश्वास हालिदिन्छ र विश्वास हालिदिएपछि उसले यीशुलाई विश्वास गर्छ, पुकार गर्छ र उसले यीशुलाई पुकार गरेपछि उसले आनन्द जीवन पाउँछ अथवा मुक्ति उसले पाउँछ र मुक्ति पाएपछि उनीहरूले आफ्नो परमेश्वरको राज्यमा उनीहरू सन्तान हुन्छन् र परमेश्वरका सन्तान भएर परमेश्वरको प्रजा भएर यो उहाँको राज्यभित्र परमेश्वरको राज्यभित्र उनीहरू शासन गर्छन् र यो सत्यता चाहिँ हामी सबैको लागि महत्वपूर्ण छ र आज चर्चका प्रत्येक व्यक्तिहरूले येशूको वचन येशू ख्रिस्टको बारेमा सुनाइदिनुपर्छ, भनिदिनुपर्छ, आफूले देखेको र सुनेका कुराहरू बताइदिनुपर्छ। त्यसपछि बताइसकेपछि आफै उनीहरू प्रभुमा विश्वास गर्ने काम परमेश्वरले नै उनीहरूलाई उनीहरूको जीवन परिवर्तन गरिदिनुहुन्छ। जसरी अन्न पाकेको बटुल्ने काम हुन्छ अनि वचन सुनेपछि उनीहरूले विश्वास गर्ने काम गर्छ, परमेश्वरले नै उनीहरूलाई परिवर्तन गराउँछ अनि परिवर्तन भएकाहरूलाई एकसाथ जम्मा गरेर उनीहरूले परमेश्वरको राज्यभित्र उनीहरू शासन गर्न थाल्छ। आज चर्च चाहिँ एउटा परमेश्वरको राज्यको एउटा प्रतिनिधित्व गरिरहेको छ। चर्च चाहिँ आज अदृश्य परमेश्वरको राज्यको एउटा दृश्य रूपमा प्रस्तुत गरिरहेको छ। आज मानिसहरूले स्वर्ग राज्य देख्नका लागि धेरै कोशिश गर्छन्, स्वर्ग राज्य कहाँ छ भनेर उनीहरूले भन्छन्, तर यो स्वर्ग राज्य चाहिँ परमेश्वरको राज्य चाहिँ अदृश्य रूपमा छ र देख्न सकिने भनेको चाहिँ चर्च मात्रै हो, मण्डली मात्रै हो र मण्डलीमा आएर मानिसहरूले स्वर्ग राज्यको अनुभूति गर्न सक्छ। जहाँनिर उद्धार पाएकाहरू मुक्ति पाएकाहरू परमेश्वरको सन्तानहरूले त्यहाँनिर आराधना गरिरहेको हुन्छ, परमेश्वरलाई प्रशंसा गरिरहेको हुन्छ अनि उनीहरूले आफ्नो जीवनमा भलाइका काम गरिरहेको हुन्छ, र उनीहरूले मानिसहरूलाई सहयोग गरिरहेको हुन्छ र यसरी मुक्तिको लागि मण्डलीले एउटा ठूलो भूमिका बिउ छर्ने काम गरिरहेको हुन्छ र बिउ छरिसकेपछि परमेश्वरले हरेक मानिसलाई प्रभुमा विश्वास गर्ने अथवा उनीहरूको जीवन परिवर्तन गर्ने काम पनि परमेश्वरले गर्नुहुन्छ र कटनी भनेको यही हो कि फसल भनेको यही हो कि हामी सबैजनाले आज प्रत्येक परमेश्वरको जनले चर्चले यो कुरा गर्नुपर्छ कि चर्चले यो कुरा गर्नुपर्छ कि हामी सबैले कटनी गर्नुपर्छ अथवा अन्न पाकेकाहरूलाई बटुल्ने काम गर्नुपर्छ फसलको बेलामा हतारका साथ हामीले काम गर्नुपर्ने हुन्छ अनि भनेको यही हो कि फसल भनेको यही हो कि हामी सबैजनाले आज प्रत्येक परमेश्वरको जनले चर्चले यो कुरा गर्नुपर्छ कि चर्चले यो कुरा गर्नुपर्छ कि हामी सबैले कटनी गर्नुपर्छ अथवा अन्न पाकेकाहरूलाई बटुल्ने काम गर्नुपर्छ फसलको बेलामा हतारका साथ हामीले काम गर्नुपर्ने हुन्छ र आजको दिन हामीलाई परमेश्वरले फसलको समयमा नै कटनी गर्नका लागि जिम्मेवारी दिनुभएको छ हामीले बिउ छर्ने काम गर्नुपर्छ बिउ छरिसकेपछि कटनी पनि गर्नुपर्छ बिउ छर्ने मात्रै होइन बिउ छरिसकेपछि कटनी पनि गर्नुपर्छ परमेश्वरको राज्यभित्र बिउ छर्ने काम हुन्छ र उमार्ने काम बढ्ने काम परमेश्वरले गर्नुहुन्छ र त्यसपछि उनीहरूलाई बटुल्ने काम र उनीहरूलाई परमेश्वरको राज्यमा ल्याउने काम डोर्याउने काम चाहिँ चर्चका प्रत्येक व्यक्तिहरूको जिम्मेवारी हुन्छ त्यसकारण हरेकले फसलको समयलाई थाहा गरेर ढिलाइ नगरिकन बिउ छर्नुपर्छ र कटनी गर्नुपर्छ बिउ छर्नुपर्छ र कटनी गर्नुपर्छ र समयमा नै कटनी गर्नु आवश्यक हुन्छ त्यसको लागि तयारी हुनुपर्छ त्यसकारण आउनुहोस् हामी बिउ छरौं प्रभु यीशुको बारेमा मानिसहरूलाई सुनाऊ र अनि उनीहरूले जब विश्वास गर्छन् विश्वास गरेपछि उनीहरूलाई हुर्काउने काम उनीहरूलाई प्रभुको राज्यमा डोर्याउने काम हामी सबैले गरौं र परमेश्वरको महिमा गरौं र परमेश्वरको राज्यभित्र गरिने कामहरू यही हो परमेश्वरको राज्य भनेकै यही हो कि फसलको कटनी हुन्छ र समयमा नै कटनी हुनुपर्छ र बिउ छर्ने मात्र होइन र कटनी पनि छ त्यसकारणले गर्दा मण्डलीले चाहिँ एउटा बिउ छर्ने काम गर्दछ र मण्डलीले उनीहरूलाई चेलापनमा हुर्काउनु पर्ने हुन्छ र उनीहरूलाई यीशु जस्तै हुने प्रक्रियामा उनीहरूलाई हुर्काउनु पर्छ र प्रभुको आगमनसम्म उनीहरूलाई तयारी गर्नुपर्छ आउनुहोस् सबैजनाले हामी हरेकले नै यो प्रतिबद्धता हामी जनाऊ कि बिउ छरौं र बिउ छरिसकेपछि उनीहरूलाई फेरि बटुल्ने काम पनि गरौं हुर्काउने काम पनि गरौं र यो चाहिँ परमेश्वरको राज्यभित्र गर्ने कामहरू हो र मण्डली चाहिँ यसको मुख्य कर्ता भएर अगाडि बढ्नुपर्ने हुन्छ र आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु र समय मिल्यो भने फेरि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु आजलाई यति भन्दै अर्को समय नाउन्जेलसम्मको लागि सबैजनालाई प्रभुले प्रशस्त आशीर्वाद दिनुभएको होस् धन्यवाद
1: आदरणीय श्रोता प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ
2: प्रिय श्रोता, यदि तपाईलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया

0: या छन् भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौ। अवस्थ श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ बिस्तृत पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
5: सम्पर्क मोबाइल 97140031429।
6: मोबाइल पंखा हिटर राइस कुकर कूलर चार्जर इयरबड्स इयरफोन स्पीकर सीसीटीवी कैमेरा राउटर बैकअप अनि विभिन्न बिजुली का सामान सब एक ठाउँमा।
7: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान मोबाइल एसेसरीज र ग्यारेन्टी सहित का सामान पाइन का साथ ही मरमत पनि गरिन्छ।
7: सीमित समय का लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
6: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98510-63802 98510-63802।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410-55754 98410-55754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
9: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
9: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
7: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491-85810 98491-85810।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98141-67764 98141-67764।
0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105220283 र 0105250563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843007433 र 0105900093 सम्पर्क गर्नु होला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843007433।
7: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकन्ठ नगरपालिका तिन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9800888778।
10: शरीर फुलेर भ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
11: पहिला मलाई विश्वास लागेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडो नम्बर 10 हिटोजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: शिव अब म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचेँ भनेछ नि। म
7: रामराजीपुर कलिम्पुर भन्छ न, तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भई गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।

0: माथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइसोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
2: खरो विषयमा दरो बहस नेपाली बहस

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसमा खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्र र नेपाल नेटवर्क .com मार्फत एकैसाथ सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र विशेष गरी नेपाली बहसमा सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक, कूटनैतिक विषयका बारेमा चर्चा र परिचर्चा गर्ने गर्दछौं। र प्रधानमन्त्री बालेन्द्र संसद छल्दै प्रश्न बढ्दै राष्ट्रपतिले नीतिजा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचमै हिँडेका प्रधानमन्त्री बालेन्द्र बुधबार नीतिजा कार्यक्रममाथिको छलफलमा पनि अनुपस्थित। संसदमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई रूलिङ गर्नुपर्ने विपक्षी दलको माग पनि सुनवाई भएन। विज्ञ भन्छन् संसदीय परम्परा भत्काउँदा लोकतन्त्र जोखिममा पर्छ। किन चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहले यस्तो गरिरहनु भएको छ? यसको जवाफ लिनुपर्ने हुन्छ। प्रधानमन्त्री कुनै दलको होइन, प्रधानमन्त्री देशको हो, प्रधानमन्त्री राष्ट्रको हो। प्रधानमन्त्रीले आज संसदमा आएर बहस र छलफलमा भाग लिन आनाकानी गर्नुको कारण के हो? प्रधानमन्त्री बोल्न सक्दैनन्? प्रधानमन्त्रीलाई ज्ञान छैन? नीतिजा कार्यक्रममा प्रधानमन्त्रीले पेश गर्न नसक्ने नै हो त? भन्ने खालका धेरै विषयहरू यतिखेर उब्जिएका छन्। बजेटमा अर्थमन्त्रीका 5 प्राथमिकता छन्। सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याउने तयारी छ। सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार, सौम्य शक्तिको सुदृढीकरण गर्ने पनि यतिखेरको लक्ष्य रहेको छ। र आजको दिनमा ऋण लिलामीलाई व्यापारिक विश्वासघातको अर्थ लगाई सीईओ पाण्डे पक्राउ परेका छन्। एनएमबी ब्याङ्कका सीईओ पाण्डे पक्राउ परिसकेपछि अहिलेको अवस्थामा ज्योतिप्रकाश पाण्डेका विषयमा निकै धेरै बहस र चर्चा यतिखेर भइरहेको छ। आदरणीय श्रोता, देशमा हरेक क्षेत्रमा बिचौलियाहरूको हाबी छ। देशका हरेक क्षेत्रमा विभिन्न किसिमका कार्यहरू भएका छन्। देशलाई खोक्रो बनाउने, भ्रष्टाचार गर्ने, लुटपाट गर्ने, सेटिङ गर्ने, नीतिगत भ्रष्टाचार गर्ने, अर्थतन्त्रलाई सखाप पार्ने खालका कामहरू पनि हिजोदेखि हुँदै आए। त्यो कारणले आजको दिनमा प्रधानमन्त्री बालेन्द्र शाहले जुन ढंगले अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई नजिकको बहुमत पाएको छ, यो बहुमतलाई सिद्ध गर्नका निम्ति, यो बहुमतलाई सुदृढ गर्नका निम्ति, जनताको पक्षमा काम गर्नका निम्ति प्रधानमन्त्री बालेन्द्र शाह सक्रिय हुनु पर्दैन, आजको निकै ठूलो प्रश्न छ, पेचिलो प्रश्न छ। सिंहदरबारमै बसेका थिए बालेन्द्र शाह, यहाँलाई थाहा छ। तर संसदमा उनी गएनन्, तर सिंहदरबारमा बसे। डाक्टर स्वर्णिम वाग्लेलाई नीतिजा कार्यक्रम प्रस्तुत गर्नका निम्ति उनले आग्रह पनि गरे, पेश गरे संसद समक्ष। तर प्रधानमन्त्रीले आफू उपस्थिति नजनाउनुको कारण के हो? आज हामी बहस गर्न चाहन्छौ। दलीय हटले बन्धक बन्यो, संसद रोकियो, नीतिजा कार्यक्रम सत्तारूढ राष्ट्रसभा र विपक्षी कंग्रेस एमाले र नेकपाको हटले प्रतिनिधि सभा बन्धक बन्न पुगेको पनि पाइएको छ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएर नागरिकका आवाज बोल्ने संसदको चाहनामा धक्का लागेको छ। आदरणीय श्रोता, नेपाली बहसमा आज हामी कुरा गर्न चाहन्छौ। अध्यादेशको भविष्य कंग्रेस कम्युनिष्टकै हातमा छ। राष्ट्रिय सभाको वर्तमान संसदीय अंकगणितका कारण सरकारले ल्याएका अध्यादेशहरू ऐनमा रूपान्तरित हुन्छन् या हुँदैनन् भन्ने विषय फेरि पनि कंग्रेस एमाले र नेकपाको हातमा रहेको छ। अध्यादेश के हुन्छ त? आजको दिनमा हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। मलेसियाको मागपत्र प्रमाणीकरणका लागि कागजातको नयाँ सूची सार्वजनिक भएको छ। तपाईहरू मलेसिया अब कामका सिलसिलामा धेरै नेपालीहरू विदेश जानुपर्ने बाध्यात्मक परिस्थिति छ। मलेसियाको क्वालालम्पुर स्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण प्रक्रियाको क्रममा पेश गर्नुपर्ने कागजातको नयाँ सूची सार्वजनिक गरेको छ। यसको बारेमा बुझेर मात्रै तपाईहरू चाहिँ त्यहाँ जानुहोला र त्यो तरिकाले डकुमेन्टेशन गर्नुहोला, यो आग्रह गर्न चाहन्छौ। र अब प्रधानमन्त्रीको कार्य व्यस्तता कि व्यवस्था भन्ने विषय नै जताततै तीव्र चर्चामा आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनलाई असार 7 देखि 9 गतेसम्म चितवनमा गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले पहिलो राष्ट्रिय महाधिवेशन असार 7, 8 र 9 गते चितवनमा गर्ने भएको छ। पार्टी स्थापनाको 4 वर्षमा राष्ट्रपाले पहिलो पटक महाधिवेशन गर्न लागेको छ। पार्टी सभापति रवि

0: हामी को अध्यक्ष सभाको दरबार बिहान बसेको केन्द्रीय कार्य समिति बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाएको हो। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ देशभरि यहाँहरूले सुनिराख्नु भएको छ देश विदेशमा विभिन्न प्लेटफर्ममा यतिखेर भट्ट अग्रवाललाई जोगाउने प्रयासमा सरकारी अधिकारी भन्ने खबरहरू पनि यत्र तत्र आएका छन्। भारतको मिजोरम स्थित उद्योगमा पनि साझेदारीको आशंका यतिखेर रहेको छ। नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको संस्थापक शेयर संस्थामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायकी पत्नी भगवती उपाध्यायको नाम समेत देखिनु र तत्कालीन सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी पत्नी राखी निहारेकाको पनि हिमालय रि इन्सुरेन्समा शेयर देखिनुले सरकारी अधिकारीहरू भट्ट अग्रवालमाथिको अनुसन्धान प्रभावित बन्न पार्न अग्रसर रहेको पनि स्रोतले यतिखेर दावी गरेको छ। तर यो बालेन सरकारको पालामा यस्तो कमजोरी यस्तो फितलो अनुसन्धान हुनु हुँदैन, चौतर्फी यसको आलोचना हुन सक्छ। त्यसैले गर्दाखेरि अब देशमा जलाशयुक्त आयोजना बिनाको ऊर्जा रणनीति जोखिममा छ। त्यसैले ठूला ठूला मेगा प्रोजेक्टहरू र ऊर्जा उत्पादनका केन्द्रहरू विस्तार गर्नुपर्दछ, विकास गर्नुपर्दछ। सरकारको महत्वाकांक्षी योजना ऊर्जा योजना बन्नै पर्दछ किनभने नेपालसँग 82, 83, 84 हजार मेगावट बिजुली उत्पादन गर्न सक्ने क्षमता छ। खोला नालाहरू छन्, नदीहरू छन्, ठूला जलाशयुक्त संरचनाहरू छन्, तर विभिन्न ऐन नियम कानूनले गर्दाखेरि हाइड्रो उत्पादन गर्नमा पनि निकै ठूलो बाधा हुने गरेको एउटा परिस्थिति छ। त्यसैले अबको सरकारले ऊर्जा क्षेत्रमा जोड़ दिएर विश्वव्यापी रूपमा रितिदै गएको खनिजलाई च्यालेन्ज गर्नका निम्ति नेपालले ऊर्जामा ह्याट्रिक मार्नुपर्दछ भन्ने बहस र छलफल हामीले पटक पटक चलाउँदै पनि आएका छौं। देशमा अब सुशासन हुनुपर्छ, मुलुकमा सुशासन हुनुपर्छ, देशबाट गरीबी हट्नुपर्छ र अब देशलाई जुन किसिमले अगाडि बढ़ाउन खोजिएको छ, डोर्याउन खोजिएको छ, यसमा सबैको हातेमालो हुनुपर्दछ र यो सरकार यो मुलुकलाई अगाडि बढ़ाउन सक्षम हुनुपर्दछ। यो सरकारलाई फेल हुने छुट छैन अब। त्यसैले आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड। रेडियो बिहानी 97.6 MHz।
0: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता एकेमणि न्यौपाने जोडिनु भएको छ। एकेमणि सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
7: धन्यवाद।
0: होइन मान्यज्यू, प्रधानमन्त्रीको कार्य व्यस्तता कि संसद प्रति व्यवस्था?
7: संसद प्रति पनि वास्ता हो, जिम्मेवारीको बोध पनि हो, र यो देशको बागडोर सम्हाल्दै गर्दाखेरि आफूले गर्नुपर्ने काम प्रधानमन्त्रीले गर्नुपर्ने र प्रधानमन्त्रीबाटै मात्रै हुने काममा उहाँ आफै संलग्न हुने हो, र उहाँले लाउने अराउने वा उहाँको क्याबिनेटबाट गर्ने भनेर कानूनले व्यवस्था गरेका कुरामा क्याबिनेटका अन्य चाहिँ मन्त्रीहरूले उहाँको काम कारवाहीलाई सहयोग गर्ने हो।
0: होइन तर प्रधानमन्त्रीका कारणले गर्दाखेरि त रोकियो नि त निजता कार्यक्रम, बन्द बन्यो नि त संसद, होइन?
7: प्रधानमन्त्रीका कारणले गर्दा रोकियो कि चाहिँ कानूनको धज्जी उडाएका कारणले चाहिँ प्रतिपक्षी दलहरूका कारणले रोकियो, त्यो चाहिँ तपाईँ हामीले बुझ्नुपर्छ। किनभने प्रतिनिधि सभा नियमावलीको नियम 38 प्रधानमन्त्री वा प्रधानमन्त्रीले टोकेको व्यक्तिले जवाब दिने वा उपस्थित हुने भन्ने छ। त्यो प्रतिनिधि सभा नियमावली भनेको 79 हो, त्यो भनेको अहिले जसले संसद अवरुद्ध गर्नुभयो हिजो उहाँहरूले तयार गरेको नयाँ प्रतिनिधि सभा नियमावलीमा संशोधनका लागि माग भएको दिन हिजोसम्म थियो। उहाँहरूले त्यो नियमावली संशोधन पनि माग गर्नुहुन्न, किनभने उहाँहरूलाई लेखेको कुरा नीति तथा कार्यक्रमको सन्दर्भमा प्रधानमन्त्री उपस्थित नभएमा निजको अनुपस्थितमा निजले तोकेको मन्त्रीले जवाब दिन सक्नेछ भन्ने कुरा स्वीकार गर्नुहुन्छ एकातर्फ। अर्कातर्फ उहाँहरू के गर्नुहुन्छ, संसदमा चाहिँ को काम कारवाहीलाई रोक्नुहुन्छ। यस्तो कार्य त के भयो भन्दाखेरि दोहोरो चरित्र भयो, यसले हाम्रो प्रतिनिधि सभा नियमावलीको धज्जी उडेको छ। हेर्नुहोस्, प्रतिनिधि सभा नियमावलीमा भएका व्यवस्थाहरू छन्, त्यसको प्रतिनिधि सभा नियमावलीको नियम 21 को ङले भन्छ, बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसाले दुरूपयोग गर्नु हुँदैन भन्ने छ। बोल्ने अधिकार अन्य संसदहरूको र संसद चल्ने अधिकार आज यो देशको भविष्यका लागि हो, उहाँहरूले यसलाई अवरोध गरिराख्नु भएको छ।
0: अनि यसलाई प्रधानमन्त्री चाहिँ के काममा व्यस्त हुनुहुन्थ्यो, सिंहदरबारमै हुनुहुन्थ्यो अरे दिउँसभरि, होइन? त्यहाँनिरको नजिकैको संसद पनि छ, यत्रो चाहिँ विरोध भइसके पछाडि चाहिँ प्रधानमन्त्रीले आएर त्यहाँ प्रस्तुत गर्दा पनि के बिग्रन्थ्यो, होइन? देशमा निकै ठूलो अनिष्ट नै भएको थियो कि प्रधानमन्त्रीकै विदेश भ्रमणमा हुनुहुन्थ्यो कि भन्ने कुरा त स्वाभाविक हो नि त, होइन?
7: यसो छ, प्रधानमन्त्री हुने नै सिंहदरबारमा हो, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हो। याभन्दा अगाडिका मन्त्री प्रधानमन्त्रीहरू चाहिँ सबै बालुवाटारबाट चलाउनुहुन्थ्यो, अहिले त प्रधानमन्त्री समयमा आएर दिनभरि अफिस समय उहाँले त्यहाँ काम गर्नुहुन्छ। प्रश्न के हो भने प्रधानमन्त्री आउनुहुन्न भन्ने होइन, प्रधानमन्त्री आउनुहुन्छ र संसदप्रति उत्तरदायी पनि हुनुहुन्छ। नीति तथा कार्यक्रम पेश हुँदा प्रधानमन्त्री उपस्थित हुनुहुन्थ्यो, नीति तथा कार्यक्रमको धन्यवाद प्रस्तावमा प्रधानमन्त्रीले नै चाहिँ टेबल गर्नुपर्छ भन्ने छ, उहाँ नै उपस्थित हुनुहुन्थ्यो। तर छलफलको समय र क्रमका लागि चाहिँ प्रधानमन्त्रीको अनुपस्थितमा अन्यलाई तोक्न सक्ने भन्ने व्यवस्था भइसकेपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले तोकेर पठाएको व्यक्तिमा छलफल प्रारम्भ गर्दा के बिग्रन्थ्यो, किनभने हिजो मात्रै संसद चल्ने होइन, आज पनि संसद चल्ने हो, भोलि पनि संसद चल्ने हो, प्रधानमन्त्रीज्यू आउनुहुन्छ होला नि त, प्रधानमन्त्रीज्यूले संसदलाई समय दिनुहुन्छ होला, तर प्रधानमन्त्रीले समय भोलि दिनुहुन्छ कि दिनुहुन्न भन्ने कुरा उहाँहरूलाई थाहा नभइकन प्रधानमन्त्री अहिले नै चाहियो, एक मिनटमै चाहियो भन्नु भनेको मूर्खता बाहेक के हुन्छ ल
0: भन्नुहोस् त। प्रधानमन्त्रीको क्रियाकलापले यहाँलाई पनि दुःख छ, यहाँलाई पनि जवाब दिनका निम्ति संकटै छ, सकसै छ। अस्ति निद्रा कार्यक्रम चाहिँ होइन राष्ट्रपतिले वाचन गरिरहनु भएको थियो, सरकारकै निद्रा कार्यक्रमलाई सुन्न छोडेर फुत्त निस्केर 45 मिनट हराउने फेरि आउने, यो के गरे क्या प्रधानमन्त्रीज्यूले?
7: हो तपाईँकै प्रश्न भयो त, उहाँ फेरि आउनुभयो नि,
0: उहाँको सचिवालयले असीम शाहजीले उहाँको स्वास्थ्यमा खराबी भन्नुभयो, फेरि अनि कति 8 मिनट पछि स्टाटसै गायब भयो, यस्तो पनि हुन्छ भने कच्चा काम?
7: त्यही त तपाईँलाई म बताउँछु. प्रधानमन्त्री निस्कनुभयो, फेरि उहाँको आगमन भयो. कारण के आउनु पर्छ भन्ने उहाँले व्यवस्था कानूनले देखेको कुराका कारण उहाँ उपस्थित हुनुभयो. किन त्यही नियम 38 के भन्छ भन्दाखेरि नियम 38 नै 38 ले नीति तथा कार्यक्रम पेश गर्ने अधिकारको सन्दर्भमा प्रधानमन्त्रीले गर्नुपर्छ भन्ने छ. प्रधानमन्त्री आउनुभयो, नीति तथा कार्यक्रम को सकिसके पछाडि त्यसको धन्यवाद प्रस्ताव पेश गर्नका लागि प्रधानमन्त्रीको उपस्थित अनिवार्य बन्छ. उहाँ उपस्थित हुनुभयो. अब नीति तथा कार्यक्रममा घनीभूत रूपमा छलफल गर्नका लागि प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको व्यक्ति भनेको छ, अनि प्रतिनिधि सभा संसदलाई उहाँले चाहिँ त्यो व्यक्ति अर्थमन्त्रीले चाहिँ त्यसको जवाब दिनुहुन्छ भनेर तोकेर पठाउनुभयो. अब प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावलीको कुन चाहिँ धारा उल्लङ्घन गर्नुभयो, कुन दफा उल्लङ्घन गर्नुभयो, कुन नियम उल्लङ्घन गर्नुभयो भनेर सोद्धा प्रमुख प्रतिपक्षी दलहरू यसमा मौन रहनुहुन्छ. अनि उहाँहरू के गर्नुहुन्छ भन्दाखेरि सभा प्रतिनिधि सभाको जुन लक्ष्य छ नि, यो देशको भाग्य भविष्य परिवर्तन गर्नका लागि नीति तथा कार्यक्रममा घनीभूत छलफल गर्ने यस्तो विषयलाई उहाँहरू अवरोध गर्नुहुन्छ. यो कार्य भनेको प्रतिनिधि सभा नियमावलीको नियम 219 एकको विपरीत हो.
0: हेर्नुहोस् संसदीय परम्परा पनि त भत्काउनु भएन नि त, जोखिममा पर्छ नि त.
7: पहिला म बताउँछु अनि म परम्परामा आउँछु. 219 एकको कले सभाको लक्ष्य प्राप्त गर्न तथा सो उद्देश्यका लागि यस नियमावलीको पूर्ण पालना गर्ने भनेर छ. सभाको लक्ष्य के थियो, नीति तथा कार्यक्रममा छलफल मन्थन गरेर अमृत निकाल्नु थियो. त्यो अमृत निकाल्ने क्रममा उहाँहरूले दिनुपर्ने के थियो भन्दाखेरि नीति कार्यक्रममा यो चिज पुगेन, यो संशोधन गरौं, यो थप गरौं, यो अगाडि बढ़ाऊ, यो गर्दा यो देशको भविष्य परिवर्तन हुन्छ भन्नुपर्नेमा उहाँहरूले अवरोध गर्नुभयो. अब तपाईँले जहाँसम्म परम्परा भन्नुहुन्छ, सबै परम्पराहरूलाई चाहिँ निरन्तरता दिने हो भने यो जेएनजी विद्रोहकैका लागि, जेएनजी विद्रोह पश्चात दुई तिहाईको सरकार केका लागि, अनि अब यो देशको भाग्य भविष्य परिवर्तन गर्नका लागि संसदमा बसेर यो देशको नीति कस्तो हुनुपर्छ, नियम कस्तो हुनुपर्छ, विधि कस्तो हुनुपर्छ, विधान कस्तो हुनुपर्छ, ल खुल्ला छलफल र बहसबाट यो देशको भविष्य परिवर्तन गरौं न भन्ने छलफल केका लागि. त्यसो भएकाले अब व्यक्तिको अनुहार हेर्ने होइन, व्यक्ति त प्रधानमन्त्री हुनुहुन्छ, उहाँ संसदमा आउनुहुन्छ, किनभने उहाँ निर्वाचित भएकै 5 वर्षसम्मका लागि प्रतिनिधि सभामा म जवाबदेह हुनुपर्छ भन्नका लागि हो.
0: तपाईँलाई थाहा छ नि त, प्रधानमन्त्री बालेन्द्र शाह बैठक छोडेर निस्कनुभयो, राष्ट्रपतिलाई विदाई गर्दा पनि उहाँ उपस्थित हुनु भएन, राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभामा टेबल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही अभिव्यक्ति पनि दिनु भएन, राष्ट्रपति नीतिता कार्यक्रम वाचन गरिरहेकै बेला प्रधानमन्त्री शाह बैठकबाट किन हिँडे भन्ने विषयमा अहिलेसम्म पनि खासै त्यति राम्रो प्रश्न रूपमा जानकारी आएन. होइन, छलफलका क्रममा सांसदले उठाएका प्रश्नहरूको अब जवाब दिन चाहिँ आउनुहुन्छ कि हुँदैन भन्ने पनि अर्को प्रश्न छ. यो त आउनुपर्ने बाध्यात्मक व्यवस्था छ नि त एकीमणिजी, होइन?
7: फेरि मैले तपाईँलाई दोहोऱ्याए त, जवाब दिन आउनुपर्ने बाध्यात्मक व्यवस्था चाहिँ किन नराख्या त उहाँहरूले बनाएको नियमावलीमा, नियम 38 त प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको व्यक्तिले जवाब दिनेछ भनेर राखिदिनुभयो नि त. जुन कुरा उहाँहरूले कम्पलसरी भन्नुभयो, तपाईँलाई म यहाँ वाचनै गरेर सुनाउँछु नि,
0: कृपया
7: हेर्नुहोस् है. 38 के भन्छ भने नीति तथा कार्यक्रमको सन्दर्भमा को व्यवस्था गरेका छ, त्यसमा प्रधानमन्त्री र निजको अनुपस्थित भन्ने निजले तोकेको मन्त्री भन्छ. त्यसको ध्याय 3 के भन्छ भन्दा उपनियम 1 छलफलको क्रममा उठेका प्रश्नको जवाफ छलफलको अन्तमा प्रधानमन्त्री वा निजको अनुपस्थितमा निजले तोकेको मन्त्रीले दिनेछ. यो व्यवस्था चाहिँ किन राख्या भन्दा त यो व्यवस्था कि मान्दिन भन्नु पर्यो. अर्थात हिजो हामीले हाम्रो सरकार थियो त्यतिखेर हाम्रा सरकारका लागि चाहिँ राख्या हो, यो सरकारका लागि यो नियम कि लागू हुँदैन भन्नु पर्यो. होइन भने प्रधानमन्त्री म संसदमा आउँदिन भनेर त कहिल्यै भन्नुभएको छैन. संसदमा आउँदाखेरि प्रधानमन्त्रीको काम त देशको सम्पूर्ण बागडोर सम्हाल्दाखेरि आफू उपस्थित हुनुपर्नेमा आफै उपस्थित हुने र आफू उपस्थित कानूनले हुनु नपर्ने या प्रतिनिधि पठाउन सक्ने परिस्थिति छ भने प्रतिनिधि आफ्नै क्याबिनेटको मन्त्रीले पठाउनु भयो त अब प्रधानमन्त्रीबाट कुन चाहिँ ठूलो अपराध भयो कुन भूल भयो कुन कानूनको उल्लङ्घन भयो यो चाहिँ कसैले देखाउन नसक्ने अनि आउनुहुन्न होला भन्ने अनुमान गरेर संसद अवरुद्ध गर्न मिल्छ आउनुहुन्छ होला भन्ने अनुमान गरिँदैन यो देश र यो नागरिकको जिम्मेवारी बोकेर बस्या प्रधानमन्त्री नागरिक र देशलाई बचाउने सन्दर्भमा उहाँले चाहिँ मान्नुहुन्न भन्ने कसरी कल्पना गर्न सकिन्छ
0: अनि यहाँले भन्न खोज्नु भएको
7: तथ्य हो के
0: यहाँले भन्न खोज्नु भएको जवाब दिन पनि प्रधानमन्त्री आउनु पर्दैन त्यसो भए
7: म फेरि तपाईँलाई तेर्याएर पढेर सुनाउँछु नि त
0: तपाईँले नियम पढ्नुभयो होइन त्यो प्रतिनिधि सभा नियमावली पढिरहनु भएको छ तर संविधान अन्तर्गतको होला नि त प्रतिनिधि सभा नियमावली त एउटा जिम्मेवार पदाधिकारीले आफ्नो जिम्मेवारी पन्छिन मिल्दैन नि त होइन
7: मैले जिम्मेवारीबाट पन्छिन मिल्छ भनेर कहाँ भने मैले त के भने भन्दा प्रधानमन्त्री उपस्थित हुनुहुन्छ होला उहाँले जवाब दिनुहुन्छ होला यो कुरो न विपक्षीका दललाई पूर्वानुमान गर्ने कुरा हो न मैले गर्ने हो कुरा तर यदि प्रधानमन्त्री उपस्थित हुन सक्नु भएन भने के व्यवस्था गरेका छ त भन्दा त फेरि मैले त्यही तीन पढ्दाखेरि पनि उपनियम एक बमोजिमको छलफलको क्रममा उठेका प्रश्नको जवाब छलफलको अन्त्यमा प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्रीले दिनेछ भनेर लेखिसके पश्चात प्रधानमन्त्रीले दिनु या मन्त्रीले दिनु भनेको त्यही क्याबिनेटले दिनु हो जो त्यो कानून सम्बत हुन्छ कानून सम्बत हुने कुरामा राको किन गर्नु अनि कानून सम्बतका कुरामा संसद किन अवरुद्ध गर्नु अनि कानून
0: अधिकार
7: हो किन भन्न पाइन्छ भने
0: अहिलेसम्मको हाम्रो अभ्यास के हो भने संसदमा प्रधानमन्त्रीले नै जवाब दिनुभएका धेरै दृष्टान्तहरू छन् होइन उहाँले चाहिँ त्यसरी मान्छे तोकेर अरूले चाहिँ जवाफ दिएको उदाहरण चाहिँ संसदमा छैनन् रेयर मात्रामा होलान् प्रधानमन्त्री नै उपस्थित हुनुपर्छ कि चाहिँ उहाँ विदेश हुनु पर्यो कि चाहिँ बिरामी हुनु पर्यो होइन कि चाहिँ अब संसदलाई त्यो किसिमको जानकारी गराउनु पर्यो
7: मलाई सुनाउनु न कहाँ लेखेको छ बिरामी हुनु पर्यो विदेश हुनु पर्यो भन्ने अब फेरि एउटा म अन्तर्राष्ट्रिय अभ्यास भन्ने विश्वका कैयौं देशहरूले यो नियम राखेका छन् नेपालले मात्रै होइन त्यहाँ पनि उहाँको अनुपस्थितमा अन्यले जवाब दिन्छन् फेरि के छ भने प्रधानमन्त्रीले जवाब दिनुपर्ने भन्ने विभिन्न विषय छन् तिनीहरूमा प्रधानमन्त्रीले दिनुपर्छ जस्तो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गरेका निर्णयहरू जसका कारण संसदमा प्रश्न उठ्यो र जवाब दिनु पर्यो भनेर संसदले माग गर्यो भने ती विषयको जवाब प्रधानमन्त्रीले दिनुपर्ने हुन्छ तर नीति कार्यक्रमको हकमा सिङ्गो क्याबिनेट मध्ये प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेका मन्त्रीले जवाब दिए हुन्छ प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको व्यक्ति उपस्थित भएर छलफलमा सहभागी भए हुन्छ प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको व्यक्तिले त्यसको जिम्मेवारी वहन गर्न सक्छ सिङ्गो क्याबिनेट भनेको एउटा मन्त्री मात्रै होइन खास प्रधानमन्त्रीय प्रणाली भनेको के हो भने प्रधानमन्त्रीले एकैले सबै मन्त्रालय धान्न सक्दैन सबै कुरा धान्न सक्दैन भन्नका लागि प्रधानमन्त्रीलाई सहयोग गर्नका लागि तयार गरिएका मन्त्रीहरू हुन् त्यसो भएकाले प्रधानमन्त्रीय प्रणाली भने के हो प्रधानमन्त्रीको हैसियतमा के काम आफै गर्नुपर्छ के काम प्रधानमन्त्रीले तोकेका व्यक्तिले गर्छ भन्ने कुरा कानूनमा स्पष्ट हुन्छ त्यही कानूनमा स्पष्ट गर्नका लागि 79 सालमा नेपाली काँग्रेस नेकपा एमाले नेकपा माओवादी लगायतका पार्टीहरू मिलेर बनाएको प्रतिनिधि सभा नियमावली संसदमा आज पनि विचाराधीन छ यो संसदको यो नियमावली का आधारमा अर्को अहिले 83 को नियमावली बनाउँदाखेरि पनि यसमा संशोधनको प्रस्ताव कुनै पनि दलले हाल्नु भएको छैन अनि लेख्या एउटा कुरा हुनुपर्छ अर्को भन्ने हो भने त्यो चाहिँ विधिको शासन हुँदैन आजसम्म यो देश बिग्रिया लेख्या एउटा गर्ने अर्काका कारणले आज पनि कि त लेखौँ न त उहाँहरूले ल्याउनुहोस् न त संशोधनको प्रस्ताव नीति तथा कार्यक्रममा प्रधानमन्त्री अनिवार्य छ भनेर अनि प्रधानमन्त्री उपस्थित हुनु भएन भने हामी सत्ता पक्षका सांसदहरू पनि के भनौँला भन्दा प्रधानमन्त्रीज्यू तपाईँलाई कम्पलसरी भनेको छ भनौँला तर लेख्ने व्यवस्था चाहिँ ऐच्छिकमा राखिदिने अनि विषय चाहिँ कम्पलसरी हो भनियो भने यो विधिको शासन हुन्छ यो रूल अफ ल हुन्छ अनि संसद किन अवरोध गरे अनि संसद अवरोध गर्ने अधिकार उहाँहरूलाई कुन कानूनले दियो कि त देखाउनु पर्यो प्रधानमन्त्री उपस्थित कम्पलसरी छ भनेर
0: संसदबाट हिजोको यसो दृश्य हेर्दाखेरि त 2064 सालको
7: नागरिक समक्ष माफी माग्नु पर्छ
0: संसदबाट 2064 को झल्को आयो नि त नेपानीजी हिजो चाहिँ
7: यसो 64 को झल्को अर्को झल्को होइन अहिले सत्तापक्षका सांसदहरू हामी बडा जिम्मेवार पनि छौ हामीले विधि बुझिया पनि छ नियम बुझिया पनि छ
0: पछाडिबाट मान्ने खगेन्द्र सुनारले पाखुरा सुर्किरहनु भएको थियो
7: सुन्नुहोस् इन्डिभिजुअल कुनै व्यक्तिको कुरामा व्यक्तिसँग कुरा गर्नु होला तर समग्र सत्ता पक्षको सांसदहरूलाई यो कानून के हो विधि के हो नियम के हो यो कुरामा ज्ञान छ र त्यो हामीले अहिलेसम्म उठाएको प्रश्न जम्मा कति हो भने यी लेखौं जे लेखेको छ त्योभन्दा एक इन्ची दायाँ बायाँ नजाउँ लेखा एउटा छ माग अर्को नराखौं लेखा एउटा छ कुरा अर्को नगरौं लेखा एउटा छ नागरिकलाई दिग्भ्रमित नगरौं हो शिक्षा आज ल चाहिन्छ नीति तथा कार्यक्रममा प्रधानमन्त्री चाहिन्छ भन्ने हो भने संशोधन प्रस्ताव ल्याउनुहोस् न छलफल त गरौं अनि संशोधनसम्म नल्याउने नयाँ नियमावली बनाउँदा अनि नागरिकलाई किन धोकाधाडी फेरि दिन सुरु गर्या संसद अवरुद्धको नाममा गरेको हिजो किन बैमानी यो देशको नीति तथा कार्यक्रमको सन्दर्भमा छलफल हुन किन रोक्या यसको मूल्य कसले चुकाउने हो अब हामीलाई भन्नुपर्छ नेपाली नागरिकलाई भन्नुपर्छ यी पुराना राजनीतिक दलका संसद अवरोध गर्ने चाहिँ सांसदहरूले के भन्नु पर्यो भन्दा कि त प्रधानमन्त्रीले फलाना कानूनको फलाना दफा बमोजिम उहाँ कम्पलसरी उपस्थित हुनु पर्थ्यो उपस्थित नभएकाले हामीहरूले रोक्या हो भन्नु पर्यो होइन भने हामीले अपराध गर्यौं प्रतिनिधि सभा नियमावली विपरीत गयौं हामीले गरेको कार्य चाहिँ गलत भयो भनेर माफी माग्नुपर्छ नेपाली नागरिक समक्ष यसरी बैमानी गर्न पाइन्छ एक एक मिनटको मूल्य छ खेमजी एक एक सेकेन्डको महत्व छ नेपाली नागरिकहरूले आशा र भरोसा राखेको हो यो आजको सरकारमाथि हरेक मिनटको मूल्य छ भनेर 100 दिने कार्यसूची आएको छ 15 गते बजेट ल्याउनु छ घनीभूत रूपमा संसदमा छलफल र बहस चलाउनु छ यो देशको भाग्य भविष्य परिवर्तन गर्न
0: एकदमै राम्रो कुरा गर्नुभयो मान्यज्यू होइन राम्रो कुरा गर्नुभयो मान्यज्यू तपाईँले समयको ख्याल राख्नै पर्ने हुन्छ किनभने संसदमा चाहिँ त्यही भएर शून्य समय होइन आकस्मिक समय विशेष समय राखिएका हुन्छन् समयको पाबन्दीमा तपाईँहरू हुनुहुन्छ जेठ 15 गते आउन थालिसक्यो होइन आज 31 गते हो त्यो कारणले गर्दाखेरि चाहिँ समयको पालना गर्दै यी सबै कुराहरूलाई जिम्मेवारीपूर्वक ढंगले सरकारले पनि यसलाई चाहिँ अगाडि बढाउनु पर्ने स्थिति हुन्छ किन तपाईँका प्रधानमन्त्रीले चाहिँ संसद फेस गर्न सक्नुहुन्न जाँदा जाँदै
7: म जाँदा जाँदै म तपाईँलाई भन्छु प्रधानमन्त्री संसदमा आउनुहुन्छ आउनुपर्छ तर मैले भनेकै मिनटमा आउनु पर्यो मैले भनेकै सेकेन्डमा आउनु पर्यो मैले भनेकै लुगा लाएर आउनु पर्यो मैले भनेकै बाटाबाट आउनु पर्यो मैले भनेकै स्पिडमा हिँड्नु पर्यो मैले भनेकै हिसाबले बस्नु पर्यो भनेर डिक्टेट गर्नका लागि कि कानूनमा केही लेखा देखाइदिनु पर्यो होइन भने कम्पलसरी भनेका ठाउँमा उहाँ प्रधानमन्त्रीज्यू अनिवार्य उपस्थित रहनुहुन्छ र प्रधानमन्त्रीले तोकेर पठाउन सक्ने व्यवस्थामा प्रधानमन्त्री उपस्थित हुन सक्ने अवस्था भएन भने तोकेर पठाउनुहुन्छ उद्देश्य र लक्ष्य के हो भन्दा यो देश बनाउने हो बनाउनका लागि छलफल गरौं व्यक्तिको अनुहार भन्दा पनि प्रवृत्ति र कार्यलाई हामी चाहिँ महत्व दिउँ नेपाली जनताको भाग्य भविष्यमाथि अन्धकार गर्ने बनाउने काम नगरौं हिजो जस्तो संसद अवरुद्धको आज यति आउँदिन भन्ने समाचारका पोर्टलहरूमा हाइलाइट नगरौं यो देशलाई शिरमा राखेर सबै अगाडि बढौं यो देशको भाग्य भविष्य अनि भन्छ भन्नु के गलत हो
0: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
7: धन्यवाद नमस्कार
0: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता कानूनका जानकार यज्ञमणि न्यौपाने आदरणीय श्रोता नेपाली बसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछु
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9841 68 67 64
8: चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड,
6: रेडियो बिहानी 97.6 MHz।
0: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका सांसद सचेतक निष्कल राई हुनुहुन्छ। राईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
11: धन्यवाद हजुर, नमस्कार।
0: हजुर, तपाईँहरूले संसदलाई किन अवरुद्ध पार्न खोज्दै हुनुहुन्छ? संसदमा यहाँहरूको आपत्ति किन, नाराबाजी किन? प्रतिनिधि नियमावलीले व्यवस्था गरे अनुसार नै प्रधानमन्त्रीले तोकेको व्यक्ति अर्थमन्त्रीले नीतिका कार्यक्रम प्रस्तुत गर्दै गर्दा यहाँलाई आपत्ति किन भयो?
11: हजुर, अत्यन्त राम्रो कुरा पनि उठाउनु भयो। हजुरले उठाउनु भएको नियमावली प्रतिनिधि सभा 2079 धारा 38 नियम 38 हजुरले 4 उपनियमहरू छन् ती उपनियममा राखेर तपाईँले कुरा उठाइदिनु भयो। सदनमा पनि हाम्रा सरकार पक्षका साथीहरू र सभापतिले पनि त्यही नियम र उपनियमलाई हिजो देखाएर उहाँहरूले कुरा राख्नु भएको थियो। तर हाम्रो आपत्ति कहाँनिर छ भन्नुहुन्छ भने तपाईँको सदन भन्ने कुरो, संसद भन्ने कुरो, लोकतन्त्र भन्ने कुरो चाहिँ तपाईँको प्रश्न र उत्तरबाट यसले जीवन्त राख्ने कुरो पनि हो। र सँगैमा मैले त्यति मात्र होइन, नेपालको संविधानको धारा तपाईँको 76 उपधारा 10 पनि स्पष्ट के लेखेको छ भन्दाखेरि प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा संघीय सदनप्रति उत्तरदायी हुनेछन् भन्ने कुरा, त्यो अकाउन्टेबल लिने कुरा हो। सभामुखज्यूले त्यहाँ के भनिराख्नु भएको थियो भन्नुहुन्छ भने, सामान्य सभामुखज्यूले, यो सबैभन्दा तपाईँको महत्वपूर्ण कुरा हो, यो देशको तपाईँको 1 वर्षको तपाईँको हाम्रो रोडम्यापको लागि हामी यहाँ छलफल गर्नको लागि तयारी छौं भनेर उहाँले भनिराख्नु भएको थियो। 3 करोड जनताले हिँडाएर 3 करोड जनताले यहाँ हाम्रो त्यो नीति र कार्यक्रम कस्तो आउँछ भनेर, सबैभन्दा महत्वपूर्ण कार्यक्रममै तपाईँको प्रधानमन्त्रीज्यू नआउनुहुने, उपेक्षा गर्नुहुने भने पछाडि सदनमा तपाईँको उहाँको उपस्थिति हामीलाई चाहिएको, सरकारको अकाउन्टेबिलिटीको लागि हामीलाई त्यहाँ चाहिएको हो। त्यसको लागि पनि हामीले तपाईँको प्रधानमन्त्रीको त्यहाँनिर उपस्थिति,
0: सभामुखज्यूले त त्यहाँ भनिरहनु भयो, राष्ट्र सत्तापक्षका सांसदहरूले त्यहाँ भनिरहेको मैले सुनिरहेको थिएँ। प्रतिनिधि सभा नियमावली 79 नियम 38 अनुसार नीतिका कार्यक्रमको छलफलका लागि सभामुखले प्रधानमन्त्री वा निजको अनुपस्थिति वा निजले तोकेको मन्त्रीसँग परामर्श गरेर दिन र समय तोक्ने व्यवस्था 6(38)(1) मूलत व्यवस्था गरेको अनुसार चाहिँ सभामुखले प्रधानमन्त्री र निजको अनुपस्थितिमा निजले तोकेको कुनै मन्त्रीसँग परामर्श गरी दिन र समय अवधि तोक्नेछ भनेर चाहिँ नियम छ। यो नियम अनुसार चाहिँ प्रधानमन्त्री नआउनु भएको हो, तपाईँहरू चाहिँ किन चाहिँ आपत्ति जनाइरहनु भएको छ भनेर उहाँको बारम्बार त्यही थियो क्या।
11: यो विषयमा हामी पनि स्पष्ट छौ, नियमावलीको तपाईँको स्पष्ट, यो कन्सर्नमा हामी स्पष्ट छौँ। तर नियमावली बन्दै गर्दाखेरि हामीले एउटा कुरा के बुझ्नुपर्छ भन्दाखेरि, नियमावली बन्दै गर्दाखेरि अथवा संविधान हामीले बनाउँदै गर्दाखेरि त्यसको तपाईँको त्यो कन्सेप्चुअल फ्रेमवर्क के थियो भन्ने कुरा पनि हो। हेर्नुहोस्, अब यो 38 नियमावली 38 देखाएर तपाईँको एभ्री डे एभ्री टाइम तपाईँको सदनमा प्रधानमन्त्रीज्यूले अथवा मन्त्रीज्यूले उपेक्षा गर्ने, अकाउन्टेबल नहुने सदनप्रति हो भने त तपाईँको यसले तपाईँको यो विधिको शासन लोकतन्त्रलाई अझ महत्वपूर्ण बनाउन सक्नु सक्दैन। मैले अघि पनि भने के भन्दाखेरि, लोकतन्त्र र संसदीय व्यवस्था प्रश्न अनि त्यसको उत्तरमा टिकेको हुन्छ, हुँदैन भनेर त्यसै हुन्छ नि। त्यसले गर्दाखेरि हामीले भन्नु खोजेको कुरा के भन्दाखेरि, उहाँको यो सबैभन्दा महत्वपूर्ण बेलामा, महत्वपूर्ण सबैभन्दा निर्देशक कार्यक्रम प्रस्तुत हुँदै गर्दाखेरि उहाँ आउनु पर्यो। फेरि हिजोदेखि हामी हेरिरहेछौँ, सरकार आफैले तपाईँको निर्माण गर्नुभएको निर्देशक कार्यक्रममा सम्मान्य राष्ट्रपतिज्यूले त्यसलाई वाचन गरिराख्नु हुँदाखेरि पनि सरकारले तपाईँको त्यसलाई सुनिदिने तपाईँको धैर्य राखिराख्नु भएको छैन। त्यसले गर्दाखेरि त्यसले कता लान्छ भन्ने कुराको हाम्रो ऊ पनि हो। यो अभ्यासलाई, यो सदनमा तपाईँको सरकारलाई जवाफदेही बनाउने अभ्यासलाई जीवन्त बनाउन हामी चाहेको, हामी त एउटा जिम्मेवार प्रतिपक्षको रूपमा हामी छौँ। हामीले गलत त केही गरेको छैन, हामीले जम्मा के भनिरहेछौँ भन्दाखेरि, प्रधानमन्त्रीज्यूलाई सदनमा खोज्नु, खोजेका हौ सदनमा प्रधानमन्त्रीज्यूलाई खोज्नु गलत होइन। त्यसले गर्दाखेरि हामीले नियमावली मात्र होइन, संविधानको तपाईँको 76 धारा 10 पनि त्यहाँनिर खियादिनुपर्छ भन्ने कुरा पनि हो.
0: तर मैले चाहिँ अहिले भर्खरै मात्र केही दिन अगाडि तपाईँभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद एवं अधिवक्ता एकेमणि नेउपानेसँग कुरा गर्दै थिएँ होइन, उहाँले भन्नुभएको छ अब प्रतिपक्षी दलले बिना सिद्धिको हट त्यागेर चाहिँ संसदलाई अगाडि बढाउन दिनुपर्छ, उहाँहरूले संसदलाई बन्धक बनाउन मिल्दैन, भोलि अर्थमन्त्रीले नै जवाब दिने कार्यक्रम छ, बालेन शाह आउनै पर्छ, प्रधानमन्त्री आउनै पर्छ भन्ने छैन र उहाँ आउनुपर्ने ठाउँमा उपस्थित हुनुहुन्छ. हिजो अस्ति आउनुभयो, राष्ट्रपतिले त्यो प्रस्तुत गर्ने बेला आउनुभयो, उहाँले पेश गर्नुभयो, सुन्नुभयो, निस्कनुभयो, फेरि आउनुभयो, पेश गर्नुभयो, सुन्नुभयो, निस्कनुभयो. तर व्यवस्थै त्यस्तो छ, त्यसलाई के परिमार्जन गरौँ न त, अनि किन चाहिँ संसद अवरुद्ध गरिराख्ने भन्ने छ कि उहाँहरूको.
11: होइन ठिक हो, उहाँले भन्नुभएको कुरो ठिक छ, उहाँको कन्सर्नमा ठिक छ. तर हामी भनौँ, मैले भनौँ नि, हामी तपाईँको लोकतन्त्रमा अडिग भएको पार्टी हो, हामी जिम्मेवार तपाईँको एउटा प्रतिपक्षको रूपमा हामी उभिएका छौँ. हामीले भनिरहेको कुरा के भन्दाखेरि, सदनप्रति तपाईँको कार्यपालिकाको तपाईँको अकाउन्टेबल उत्तरदायित्व हामी खोजिरहेको हो, दायित्व खोजिरहेको हो, उपेक्षा गरिनु भएन भन्ने कुरा हो. नियम सधैँ हजुरको के छ के हो भनेर भन्नुहुन्छ भने, हामी यहाँ प्रश्न तपाईँको नियमको पनि मात्रै पनि होइन, यहाँ नियतिको पनि प्रश्न उठेको छ, आएको छ. त्यसले गर्दाखेरि हामी यो संसदीय अभ्यासलाई हामीले आचरण र त्यसलाई तपाईँको परिष्कृत गर्दै लाने विषय पनि होला नि त, होइन?
0: हिजो
11: आफ्नै सत्तापक्षको साथीहरूको तपाईँको अभिव्यक्तिलाई सुन्ने हो भने पनि हामी यति बात नै स्मरण गरौँ एकपल्ट. हिजो उहाँले खोज्नुभएको होइन, हामीले तपाईँको पट्टिबाट गएर सदनमा तपाईँको अवरुद्ध त गरेका छैनौँ. उहाँले पनि हिजो यसरी नै गर्नुभयो, तर उहाँले जे गर्नुभयो त हामी त्यही गर्नुपर्छ भन्ने पनि होइन. तर हामी के खोजिरहेछौँ भन्दाखेरि, सरकार सदनप्रति अकाउन्टेबल हुनुपर्छ, सरकार तपाईँको सदनप्रति जवाबदेही हुनुपर्छ, हामीले त्यो खोजिरहेको हो.
0: तर सरकार चाहिँ सदनप्रति जवाबदेही छैन, प्रधानमन्त्रीका व्यवहारहरू चाहिँ अप्रत्याशित जस्ता देखिन्छन् होइन, राष्ट्रपतिमाथिको पनि अपमान हुन्छ, लोकतन्त्रमाथिको प्रहार हुँदैछ भन्ने खालका पनि आवाज उठाएका छन्, यसमा तपाईँहरूको चिन्ता हो?
11: हो, हाम्रो चिन्तै त्यही हो, हाम्रो चिन्तै त्यहाँनिर छ. संसद तपाईँको संसद चल्ने तपाईँको हामीसँग विधि छ, संसदमा संसदप्रति तपाईँको सम्माननीय सभामुख ज्यू माथि नै पनि तपाईँको त्यहाँनिर प्रश्न हो. संसदलाई उपेक्षा गर्नु भनेको तपाईँको सभामुखज्यूको पनि तपाईँको मान मर्दनमाथि घटाउनु होइन त. त्यसले गर्दाखेरि ती कुराहरू तपाईँको आउनु पर्यो.
0: दिउँसभरि चाहिँ उहाँ चाहिँ प्रधानमन्त्री कार्यालयमा हुनुहुन्थ्यो अरे हिजो पनि होइन, सिंहदरबारमा त्यहाँ नजिकै हुनुहुन्थ्यो, तर एकदम नजिकको दूरी छ त्यो. तर उहाँले चाहिँ संसदलाई टाढा बनाउन खोज्नुभयो भन्नेको मतलब, कतिपयले यसलाई चाहिँ आलोचनात्मक टिप्पणी पनि गरेका छन्, संसदलाई फेस गर्न सक्नुहुन्न प्रधानमन्त्रीज्यूले भनेर, कतिपयले भनेका छन् उहाँले आफ्नो ब्रान्ड भ्याल्यू बढाउन खोजिरहनु भएको छ. प्रतिपक्षीले पनि किन चाहिँ त्यसमा को हुन गरिरहनु, संसद चल्दै गर्छ, अगाडि आफ्नो विचारहरू राख्दै जानु, संसदलाई सौहार्दपूर्ण ढंगले चलाउनु, जेठ 15 गते बजेट ल्याउनु पर्नेछ होइन, त्यो भित्र बजेट ल्याउन सक्नुपर्नेछ, निजता कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाबदेखि लिएर त्यसमा घनीको छलफल गर्नुपर्ला. अबको प्रस्तुति के हुन्छ तपाईँहरूको संसदमा?
11: होइन, हामी तपाईँको संसदलाई सधैँ बन्धक बनाएर राख्नु राख्दैनौँ. हामी जिम्मेवार पनि छौँ, हामी अघि पनि बताउने, हामी जिम्मेवार ढङ्गबाट नै हामी प्रस्तुत हुनुपर्छ होइन. त्यसले गर्दाखेरि यसलाई हामी सधैँ तपाईँको बन्धक बनाइ राख्नु सम्बन्ध बनाइराख्दैनौँ. विभिन्न सरकारकोमा हाम्रो छलफल पनि हुन्छ, हामी छलफलमा पनि सहभागी हुन्छौँ, त्यसमा दुई मत छैन. तर के मात्रै हो भन्दा, केमा मात्रै हाम्रो कन्सर्न हो भन्दाखेरि, यो ढङ्गबाट तपाईँको सरकारले तपाईँको कार्यपालिकाले तपाईँको व्यवस्थापिकामाथि तपाईँको उपेक्षा गर्ने व्यवस्था गर्ने हो भने हाम्रो लोकतन्त्रको मर्म कहाँ पुग्न सक्छ, हाम्रो संविधानको मर्म कहाँ जान्छ? हामीले यो खालको यो चरित्रबाट अथवा यो मनसायबाट तपाईँको कार्यपालिका तपाईँको व्यवस्थापिका चलोस् भन्ने हाम्रो मनसाय नै होइन.
0: अब तपाईँहरूको माग के हुन्छ अब सदनमा गइसके पछाडि? चाहिँ
11: सदनमा गइसकेपछि कम्तीमा हामीले के भन्दाखेरि, प्रधानमन्त्रीज्यू जवाफ दिने बेला सम्भव कम्तीमा सदनमा उपस्थित हुनुपर्छ भन्ने हो.
0: जवाफ दिने बेला संसदमा उपस्थित हुनैपर्छ भन्ने बाध्यकारी त रहेन छ नि त फेरि होइन?
11: मैले भने बाध्यकारी, हामी यसमा बाध्यकारी छैन. मैले अघि नै भने नीति तथा कार्यक्रम सम्बन्धी कार्यविधिमा तपाईँको के अरे यो नियम 38 तपाईँले भन्नुभयो, 38 कुरा राख्नुभयो, 38 राखेको उपनियमलाई मात्रै टेकेर सधैँ तपाईँको संसदलाई उपेक्षा गर्न मिल्दैन. सो नियम 38 बन्दै गर्दाखेरि, त्यतिखेर नियमावली बन्दै गर्दा, त्यतिखेर विद्वान साथीहरूले बनाउनु भएको छ, नियम 38 बन्दै गर्दाखेरि त्यसको इन्टेन्सन के थियो भन्ने कुरा पनि जान्नुपर्छ भन्ने कुरा हो. होइन, मैले अघि पनि भने यहाँ त तपाईँको नियम भन्दा नियतको कुरामा पनि प्रश्न आएको छ. नियमावली मात्रै हेर्नु भएन, हाम्रो वरिष्ठ तपाईँको त्यहाँ अधिवक्ता साथीहरू हुनुहुन्छ, त्यहाँनिर नियमावली मात्रै हेर्नु भएन, नेपालको संविधानको धारा 76 उपधारा 10 पनि एकचोटि हेर्थेन. म अनुरोध गर्न चाहन्छु, नियमावली संविधान भन्दा माथि हुन सक्छ त?
0: होइन, हिजोको संसद हेर्दाखेरि त 64 झल्को पो आयो त निष्कलजी.
11: होइन, यस्तो छ, 64 हजार छ तपाईले जम्मा गर्नुस्ला हामीलाई के
0: आरोप प्रत्यारोप पनि आयो हैन त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले नि बाल के रे बाउला सुर गर्दै गरेको दृश्य पनि देखियो हैन तपाईहरुले पनि आवरोध गर्नुभयो
11: त्यो उहाँको कुरा हो त्यो उहाँहरु तपाईको कुन ढंगबाट आउनुभएको उहाँको चरित्र के छ भन्ने कुरा उहाँको कुरा भयो हामी त त्यहाँ एउटा जिम्मेवार प्रतिपक्ष भएर हामी उठेर हामी त्यहाँनिर हामीले आफ्नो विरोधका तपाईँको आवाज त्यहाँनिर देखाउन संकेत गर्न खोजेको थियौँ हामीले त्यहाँनिर हाम्रो त्योभन्दा अरू थिएन संसद मर्यादित हुनुपर्छ भन्ने कुरामा हाम्रो चासो छ संसद मर्यादित भएर जानुपर्छ भन्ने कुरामा हाम्रो चिन्ता पनि छ
0: अबको स्थितिमा जाँदा जाँदा एउटा कुरा के बताउनुहोस् भने सरकारले चालेका कतिपय कदमहरू सरकारले सुशासनका क्षेत्रमा गर्न खोजेका कामहरू होइन सरकारले जनतालाई दिने डेलिभरीका कुराहरू बेरोजगारीका विषयहरू कालोबजारी अन्त्यका कुराहरूमा चाहिँ सरकार कुन ढंगले अगाडि बढिरहेछ
11: हजुर यो सुशासनको जगबाट बनेको सरकारको आजसम्मको गतिविधि हेर्दै गर्दाखेरि जुन अपेक्षित हिसाबमा तपाईँको गर्छ भन्ने थियो जनताले मलाई त त्यो त अब म देख्दिनँ किनभने अब नीतिशका कार्यक्रममै पनि त्यो उपेक्षित खालको तपाईँको आउँछ भन्ने जस्तो थियो त्यो पनि त्यस्तो धेरै आएको छैन अब अहिले गरिरहेका तपाईँको गतिविधि जति पनि छन् यसले सुशासन कायम गर्नतिर सरकार उद्यत छ जस्तो मलाई लाग्दैन किनभने प्रत्येक पल्ट सरकार तपाईँको विषयान्तर गर्न एकदम तपाईँको माहिर छन् सुरुमा तपाईँको मन्त्रीजीहरूको तपाईँको त्यो सम्पत्ति विवरणमा मान्छेको आवाज उठाउन थाले नागरिकले आवाज उठाउन थाले र उठ्दै उठ्दै उठ्दै गर्दाखेरि फेरि एउटा विपन्न तपाईँको नागरिक भूमिहीन नागरिकमा चाहिँ तपाईँको सरकारले योजना चलायो त्यो पनि बिना तयारी त्यता डाइभर्ट भयो होइन त्यता डाइभर्ट भइसकेपछि फेरि तपाईँको अहिले फेरि त्यो आवाज उठ्दै गर्दाखेरि फेरि संसदमा तपाईँको सार्वजनिक निधि तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दाखेरि सामान्य राष्ट्रपति प्रतिनिधिले मन्त्री परिषदकै सिफारिसमा सरकारले नै बनाएको निधि तथा कार्यक्रम प्रस्तुत गर्दै गर्नु हुँदाखेरि तपाईँको अवज्ञा गरेर त्यस्तै देखियो त्यहाँनिर बिचबाट उठेर गइदिनु भयो फेरि मान्छेको तपाईँको इन्टरनल मान्छेको तपाईँको कन्सर्न त्यतातिर डाइभर्ट हुने सो म त हेर्नुहोस् अब यो सरकार त उसले गरिरहेका
0: सरकार कतै अधिनायकताको बाटोतर्फ उन्मुक्त हुन खोजिरहेको छैन संसदलाई छलेर अध्यादेश ल्याएर सरकार चलाउने
11: हामी त्यही देख्छौँ प्रतिनिधि सभा तपाईँको
0: तपाईँहरू त कमजोर हुनुभयो नि त होइन विपक्षी पनि त कमजोर छ नि त अहिले संसदमा सदनमा
11: हामीले हामी संख्यामा कमजोर छौँ तर हाम्रो आवाज त उठिरहेछ नि हामी हजुरको तपाईँको संसदलाई तपाईँको फेरि त्यहाँ संसदमा हामी तपाईँको त्यो कुर्सी बाँच्नुपर्ने माइक बाँच्नुपर्ने त्यसरी तपाईँको बलियो भइरहेन हामी त आवाजबाट बलियो हुने हो हामी लोकतान्त्रिक संसदीय अभ्यासलाई तपाईँको हामी टेकेर तपाईँको बलियो हुने हो मुद्दाबाट बलियो हुने हो नि हामी त त्यसो त हामीले मुद्दा त तपाईँको त्यहाँनिर हेर्नुहोस् त हामीले मुद्दा उठाइरहेका छौँ सरकारलाई हामी तपाईँको बारम्बार तपाईँको भनिरहेका छौँ
0: यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद निष्कलजी
11: नमस्कार थ्याङ्क यू भेरी मच
0: हुनुहुन्छ नेपाली कंग्रेसका सचेतक निष्कल राई आत्मीय श्रोता नेपाली बहसमा छोटो विश्राम विश्रामपछि पुनः उपस्थित हुनेछु
12: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौ कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
15: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
14: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
15: जनरल मेडिसिन सेवा
14: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
15: बाल रोग सम्बन्धी सेवा
14: स्त्री रोग सम्बन्धी सेवा
15: मुटुको इको र भिडियो एक्सरे सेवा
14: ल्याब टेस्ट
15: भिटामिन डी
14: भिटामिन बी 12
15: आइरन प्रोफाइल
14: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
15: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
14: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
15: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
15: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
16: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बीचमा वरिष्ठ पत्रकार ऋषि धमला हुनुहुन्छ। ऋषि जी, नेपालीहरुले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। प्रधानमन्त्री किन संसदमा उपस्थित हुन मान्नु भएको छैन? उहाँले संसदलाई फेस गर्न नसक्नु भएको हो। संसदमा त फेरि भारमैलो हुने स्थिति आयो नि त 64 को झल्को दिने गरी। के लाग्दैछ यहाँलाई?
17: त्यस्तो आउँदैन, किनभने सत्ता पक्ष र प्रतिपक्षको बीचमा सहमति हुनैपर्छ। लोकतन्त्रको सुन्दर पक्ष वाद विवाद हुन्छ, तपाईँको आरोप प्रत्यारोप हुन्छ, फेरि पनि सहमति नै गएको चाहिँ इतिहास छ। नेपाली राजनीति जस्तो सुकै द्वन्द्वमा पनि सहमति सकारात्मक एकताका साथ अगाडि बढेको उदाहरणहरू धेरै छ। 65 सालको संविधान सभा पछिको कुरा गर्ने हो भने धेरै प्रकार संसदमा समस्याहरू आयो, तर सत्ता पक्ष र प्रतिपक्षको समझदारीमा संसद अगाडि बढेको छ। अब हिजोको प्रकरणमा पनि प्रधानमन्त्री आउनुपर्छ भन्ने प्रतिपक्षको भनाई भनाई प्रधानमन्त्रीले टोकेको मन्त्रीले जवाब दिए पनि पुग्छ। अहिले किन आउनु पर्यो प्रधानमन्त्री भन्ने जुन कुरा छ, यो ठुलो कुरा छैन, ठुलो मुद्दा छैन। सहमति गराउनको लागि
0: प्रधानमन्त्रीज्यू, तर त्यहाँ आउनु भएन। त्यहाँ नआइसकेपछि चाहिँ संसद बन्धक बन्ने स्थिति आयो होइन, विपक्षीहरूले विरोध गरे।
17: अहिले विपक्षले पनि विरोध गर्ने स्वाभाविक छ, सत्ता पक्षले पनि आफ्नो बचाउ गर्नु स्वाभाविक छ। तर अब मिलन बिन्दु के हो भन्दाखेरि, सरकारको नीति र कार्यक्रम त अगाडि बढाउँछ, दुईटै मतको सरकार त पास त हुन्छ, तर अब सभामुखको पनि भूमिका एकदम प्रशंसनीय छ। हिजो सभामुखले पनि सकेसम्म मिलाउने खोज्नु भएको छ होइन, सत्ता पक्ष र प्रतिपक्षको बीचमा हामीले समझदारीको लागि 3 पटकसम्म संसद स्थगन गर्नुभयो, राम्रो पक्ष हो। किन भन्दाखेरि त्यहाँ द्वन्द्व विवाद नहोस् भन्ने सभामुखको पनि चाहना छ, प्रतिपक्षले बहिष्कार नगरोस् भन्ने पनि सभामुखको चाहना छ। सत्ता पक्ष पनि अब अहिले प्रतिपक्षसँगै सहकार गरेर जानुपर्छ। हामीसँग दुईटै मतको सरकार भए पनि प्रतिपक्ष बिनाको संसद तपाईँलाई थाहा छ, त्यसको कुनै पनि छ नि महत्व र प्रभाव हुँदैन क्या। संसारमा संसद भनेको प्रतिपक्षको होइन, लोकतन्त्रमा संसदीय व्यवस्थामा संसद भनेको प्रतिपक्षको हो। प्रतिपक्षको आवाज पनि सत्ता पक्षले सुन्नको लागि चाहिँ पहल गरेको छ, यो राम्रो बाटोमा बन्दैछ। अब हिजोको एउटा घटनालाई लिएर होइन, संसद अवरोध हुने बित्तिकै अब यहाँ ठुलो समस्या आउँछ, 64 सालको अवस्था आउँछ, 65 सालको अवस्था आउँछ, अथवा 2051 सालको अथवा 2048 सालको गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदाखेरि एमालेको 57 दिनसँग अवरोध गरेको अवस्था आउँछ भनेर चाहिँ म भन्न सक्दिनँ। त्यतिर मुलुक जाँदैन होइन, दलहरूको बीचमा एउटा सहमति हुनैपर्छ, हुन्छ, हुनुको विकल्प छैन। अखिलजी,
0: अब अहिलेको अवस्थामा चाहिँ सिंहदरबारमा दिउँसोरी भन्नुहुन्थ्यो प्रधानमन्त्रीज्यू, तर चाहिँ अस्ति राष्ट्रपतिले नेता कार्यक्रम प्रस्तुत गर्दाखेरि पनि त उहाँको व्यवहारप्रति निकै आलोचना आयो होइन, तर उहाँले चाहिँ उठेर जानुभयो, 45 मिनटपछि फेरि कता पुगेर निस्कनुभयो, फेरि आउनुभयो। भन्दाखेरि चाहिँ यो लोकतन्त्रलाई अलिकति समस्या पार्ने खालका गतिविधिहरूमा संलग्न हुनुहुन्छ उहाँहरू भनेर व्यापक रूपमा आलोचना भइरहेको छ। तपाईँले लामो समयदेखि नेपालको पत्रकारिता, नेपालको राजनीतिलाई बुझ्नु भएको छ नजिकबाट, कतै कतै त्यस्ता खालका बातचितताहरू आउन थाले हुन्?
17: होइन, लोकतन्त्रको विकल्प छैन, हेर्नुहोस् होइन, लोकतान्त्रिक मूल्य र मान्यतामा सबै अघि बढ्नुपर्छ। संविधानलाई नै मूल एजेन्डा, मूल एउटा कानून मानेर जानुपर्छ होइन। संविधान आज हामी सबैको लागि सर्वस्वीकार्य नहोला, संविधानमा केही कुराहरू अब संशोधन गर्नुपर्ने आवश्यकता छ। तर पनि 2072 साल असो 3 गते जारी भएको संविधानलाई सबैले मानेका छन्, त्यो संविधानको मरमरा भावना अनुसार सबै अगाडि बढ्नुपर्छ। र आज लोकतन्त्रको विकल्प छैन, विधिको शासनको विकल्प छैन। लोकतन्त्र विधिको शासन र कानुन राज्यको प्रत्यापति राज्यमा बस्नेले पनि दिनुपर्छ, प्रतिपक्षले पनि दिनुपर्छ, र यिन कानुन र संविधानलाई मानेर सबै अगाडि बढ्नुपर्छ। अब प्रधानमन्त्री वारेन्द्र शाहको बारेमा जुन किसिमको चर्चा परिचर्चा र बहस भएको छ, टिका टिप्पणी भएको छ, मलाई के लाग्छ भने प्रधानमन्त्रीले पनि अब अहिलेको अवस्थालाई राम्रोसँग बुझ्नु भएको छ होइन। प्रधानमन्त्रीले पनि अब लोकतन्त्रको विकल्प खोज्नु भएको छ जस्तो मलाई लाग्दैन। लोकतान्त्रिक मूल्य र मान्यता हरेक हुनुहुँदैन भनेर म भन्न सक्दिनँ होइन। लोकतन्त्रलाई आज
0: सुकुम्बासीको बिल्लीबाट पारेका विषयहरू, सुकुम्बासीहरू चाहिँ जस्ताका मुनि चाहिँ होइन ओत लागेर बस्नुपर्ने स्थितिहरू, होल्डिङ सेन्टरमा पनि राम्रोसँग मान्छेलाई जान नदिएको, पत्रकारहरू पनि त्यहाँ जान नपाएको, रुवावासी चलेको, देशभरका सुकुम्बासीहरू फेरि त्रासमा त्राइमा बसेको, यी यावत कुराले गर्दाखेरि सरकारको आलोचना हुँदैछ क्या अहिले।
17: होइन सरकारको आलोचना हुन्छ, लोकतन्त्रमा सरकारको आलोचना भएन भने त त्यसको के औचित्य रहन्छ र होइन? सरकारले राम्रो काम गर्दाखेरि प्रशंसा गर्नुपर्छ, सरकारले केही गरेका कामहरू राम्रा पनि छन् होइन, सरकारले गलत काम गर्न थाल्यो भने जनताले पनि प्रश्न उठाउँछन्, सत्ता पक्षले पनि त्यसको बारेमा चाहिँ बोल्नुपर्छ, राष्ट्रिय जनता पार्टीका नेताहरूले पनि बोल्छन् र प्रतिपक्षले पनि यसरी बोलिराखेका छन्। मेरो प्रश्न कहाँनिर भन्दाखेरि अब अहिले नै हामीले लोकतान्त्रिक मूल्य र मान्यताको विपरीत यो सरकार गयो भन्ने पक्षमा मत छैन पहिलो कुरो। दोस्रो कुरो भ्रष्टाचारको छ नि मुद्दामा यो सरकारले चालेका कदमहरू लाई अब जनताले पनि साथ दिएका छन्, प्रतिपक्षले पनि साथ दिएको छ, यो राम्रो पक्ष छ किनभने भ्रष्टाचार अन्तर सुशासन सबैको चाहना छ, डेलिभरी आजको आवश्यकता हो होइन। तेस्रो कुरा अब डोजरको कुरा गर्नुहुन्छ भने प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदाखेरिदेखि नै उहाँले काठमाडौँको नदी किनारामा अवस्थित जुन बसोबास गर्नेहरू जस्तै जग्गा जमिन सरकारी जग्गा जमिन अधिग्रहण गरेर ठुल्ठुला भवनहरू बनाएर बसे उनीहरूलाई हटाउनुपर्छ, डोजर लगाउनुपर्छ भनेर उहाँले नगर प्रमुख हुँदाखेरि नै चालेको कदम अहिले प्रधानमन्त्री हुँदाखेरि उहाँले त्यसलाई अगाडि बढाउनु भयो होइन। तर सुकमा समस्या सन्धान गर्नको लागि चाहिँ सरकारले डोजर चलाएर समस्या सन्धान हुँदैन। म रौतहटमा पुगेँ, म मधेस प्रदेश पनि पुगेँ, त्यहाँ पनि जनताहरू सन्तराशमा छन्, समस्यामा छन्। अस्ति पनि गएँ, म तिन चार दिन मधेसमा बसेर आएँ, मधेसका जनताहरूको भनाइ के छ भने सुकमा समस्यालाई अब दीर्घकालीन रूपमा समाधान गर्नुपर्छ, पहिला हामीलाई घर बनाइदिनु पर्यो, सरकारले जमिन दिनु पर्यो, लाल पूर्जा दिनु पर्यो, हामीलाई व्यवस्थित बसोबास गराएर मात्रै सुकुमवासी बस्तीमा डोजर चलाउनु पर्यो। त्यहाँ म सरकारलाई के भन्छु भन्दाखेरि अब
0: प्रधानमन्त्री
17: धेरै त्रसित छन् नि, त्यहाँका जनताहरू ठुलो समस्यामा छन्, त्यहाँको जनताहरूले एउटा मात्रै समस्या भोगिराखेका छैन, स्वास्थ्यमा समस्या छ, त्यहाँ स्वास्थ्य क्षेत्रको सुधारको आवश्यकता छ, शिक्षामा हेर्नु कति सुधार गर्नुपर्ने छ, निशुल्क शिक्षा र स्वास्थ्य आजको आवश्यकता हो, त्यहाँको जनताहरू ठुलो समस्यामा छन्, मधेसका जनताहरूले आज रोजगारी पाएका छैनन्, उद्योग धन्दा छैन, किसानहरूले मल पाएका छैनन्, बिउ पाएका छैनन्, किसानहरू अहिले समस्यामा छन् र सुकमाई समस्याको दिगो समाधान गर्नुपर्छ। सुकमाई समस्या भनेको आजको दिनमा छ, जटिल समस्या छ, यसको समाधान भनेको उनीहरूलाई उचित ठाउँमा राखेर व्यवस्थित बसोबास गराएर मात्रै त्यो बस्तीहरू खाली गर्नुपर्छ क्या, अनि मात्रै यसको समाधान निस्किन्छ। त्यसरी सुकुमवासी बस्तीमा डोजर चलाउनु हुँदैन। अब काठमाडौँ उपत्यकामा के भयो म त्यतिर जान चाहन्न होइन, हुकुमवासीको बस्तीमा डोजर चलाउनुपर्छ, म त्यसको पक्षमा छु, हुकुमवासी बस्तीमा डोजर चलाएकोमा म प्रधानमन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छु। तर अहिलेको निकास भनेको के भन्दाखेरि सत्ता पक्ष र प्रतिपक्ष मिलेरै जानुपर्छ, लोकतन्त्रको सबभन्दा ब्युटी र सुन्दर पक्ष भनेको त्यही हो, यो लोकतान्त्रिक मूल्य र मान्यतामा सबै अधिक हुनुपर्छ, देशले खोजेको सुशासन हो, वर्तमान सरकारको मुख्य एजेन्डा सुशासन, बेजीको शासन, कानुन राज्यको प्रत्याभूति दिएर भ्रष्टाचारीहरूलाई कारवाही गरेर डेलिभरी जनतालाई दिएर युवाहरूको चाहना अनुसार रोजगारी सृजना गरेर आगामी बजेटमा चाहिँ जनताको छ नि एजेन्डा स्थापित हो क्या। हाम्रो देशमा ठुल्ठुलो लगानीकर्ताहरू आओस्, लगानीको वातावरण बनाओस्, ठुल्ठुलो उद्योग धन्दा सञ्चालन होस्, उद्योगपति व्यापारीहरूको समस्या छ उनीहरूले भनिराखेका छन्, अब धरपकड गरेर मात्रै उद्योगपति व्यापारीको पनि समस्या सन्धान हुँदैन, उनीहरूलाई करको दायरामा ल्याउनै पर्छ, कर नतिर्ने कर तिर्नै पर्छ, तर त्यसको लागि पनि राज्य एकदम लचिलो हुनुपर्छ, राज्यले सबै पक्षको छ नि कुरा सुनेर मात्र निर्णय गर्नुपर्छ, राज्य भनेको अभिभावक हो, राज्यमा बस्ने जनताहरूको जुन पीडा दुःख कष्ट समस्या बुझेर मात्र एक्सनमा गयो भने राम्रो हुन्छ। त्यसैले वर्तमान सरकारले सबै कुरा बुझेको छ तर एक्सनमा होइन, कुनै पनि काम गर्नुभन्दा
0: एउटा कुरा के बताउनुहोस् भने नि, सरकारले धरपकड अलिक बढी गर्दैछ, लगानीकर्तालाई त्रसित बनाउन खोज्दैछ, सरकार अलिकति आक्रामक ढंगले अगाडि बढ्यो, तर जुन ढंगले सरकार अगाडि बढ्यो जहाँ चाहिँ तथ्य प्रमाणका आधारमा अगाडि बढ्न सकिरहेको छैन, रेड कर्नर नोटिस जारी गर्छ, इन्टरपोलले चाहिँ तथ्य पुगेन प्रमाण पुगेन भन्दै फिर्ता पठाउँछ होइन, मान्छेहरूलाई पक्राउ गर्छ, पूर्व प्रधानमन्त्री गृहमन्त्रीलाई गिरफ्तार गर्छ, पछि चाहिँ त्यहाँ पर्याप्त प्रमाण छैन भनेर अदालतले छोडिदिन्छ भन्दा सरकार कतै अपरिपक्व त हुँदै छैन, प्रतिशोध त साथै छैन के भन्नुहुन्छ?
17: होइन, सरकारले प्रतिशोध छान्न पनि हुन्न, सरकार पूर्वाभि हुनु पनि हुन्न, सरकार भनेको छ नि 3 करोड नेपाली जनताको हो, यो सरकारले सबैको कुरा बुझेर सबैको समस्या बुझेर समस्याको सन्धान गर्ने त्यो लाग्नुपर्छ, धरपकडबाट समस्याको सन्धान त हुँदैन, तर गलत काम गर्नेलाई कारवाही पनि गर्नुपर्छ, भ्रष्टाचारीलाई कारवाही पनि गर्नुपर्छ होइन, कर नतिर्नेलाई करको दायरामा ल्याउनु पनि पर्छ, राशि उठाउनु पनि पर्छ, उद्योगपति व्यापारीको समस्या सन्धान गर्न सरकार गम्भीर पनि हुनुपर्छ, उद्योगपति व्यापारीहरू पनि ठुलो समस्यामा छन्, सन्तराशमा छन्, त्यसैले अर्थमन्त्रीले भन्नुभएको छ उद्योगपति व्यापारीलाई बिना कारण हामी समात्दैनौ गिरफ्तार गर्दैनौ भनेर भन्नुभएको छ, त्यो कुरा व्यवहारमै अब सरकारले उतार्नुपर्छ, बोलेर गरेर मात्रै हुँदैन, उद्योगपति व्यापारीहरू लगानी गर्न तयार छन्, उद्योग धन्दा हाम्रो देशमा चाहिन्छ, ठुल्ठुलो उद्योग धन्दा हामीले सञ्चालन गर्न सकेका छैनौँ, वैदेशिक लगानी आजको आवश्यकता हो, विश्वका उद्योगपति व्यापारीहरूलाई लगानीकर्तालाई स्वदेशमै ल्याएर लगानीको वातावरण बनाएर उद्योग धन्दा सञ्चालन गरेर बन्द भएका उद्योगहरू चाहिँ खोलेर सरकार अगाडि बढ्नुपर्छ। मध्य प्रदेशका जनताहरूको पीडा के छ भने अब सीमामा समस्या छ नि त, होइन, 100 रुपियाँ भन्दा बढीको सामान उनीहरूले बिना प्राइस ल्याउन पाउँदैनन्। मैले सीमामा पुगेर भनेको छु, भैरवमा पुगेर भनेको छु, मैले त भारत मधेसको सबै सीमामा पुगेर भनेको छु, त्यहाँको जनतालाई सरकारले 5-10 हजारको सामान ल्याउन छुट दिनुपर्छ बिना त पुरै भएको छ। किनभन्दाखेरि नेपाल भारत सम्बन्ध रोटीबेटीको सम्बन्ध छ, जनस्तरमा सम्बन्ध छ, आवजाव हुन्छ, बिहाबारी हुन्छ, त्यसैले सरकार गम्भीर हुनुपर्छ त्यतातिर। र तपाईँलाई थाहा छ जसरी अहिले छोटी भन्सारहरू बन्द भइराखेको छ, सिराको छोटी भन्सारमा म पुगेर आएको छु, म अर्थमन्त्रीलाई भन्न चाहन्छु, त्यो भन्सार छ नि दरियापट्टिको भन्सार, छोटी भन्सार तुरन्त खोल्नुपर्छ, त्यो बन्द गर्न पाइँदैन।
0: वरिष्ठ पत्रकार ऋषि धमल आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: तपाईँलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
4: सम्पर्क मोबाइल 97140031429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ

0: अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपड़ाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपड़ा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437। भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855-72555 र 0557-5216 टोल फ्री नम्बर 1660-5152-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डढेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलेख गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र?
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन, अनि कहाँबाट लिएर आउने गहना?
6: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
6: आरके सुन चाँदी पसल नीलकण्ठ नगर पालिका तीन बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 9841639953।
7: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुनचाँदी पसल।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन बी 12,
9: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
9: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
10: शरीर फुलेर लागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइनुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।

0: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो जानलाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा,
2: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
1: बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ।
1: हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
2: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
4: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलुको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश। राष्ट्रको लागि बक्सिङ,
1: स्वास्थ्यको लागि बक्सिङ,
4: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाड़ीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
4: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841564499 9841564499।
4: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

सुन साथी हो, आज हामी एकअर्कामा टाढा भए पनि सबैको माया छ यो मुटुमा। जिन्दगी सबैको उस्तै कहाँ हुन्छ र

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्कचुर ग्रुपबाट सञ्चालन भएको

0: कैसोर इन्टरप्राइजेस मा जानुस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
0: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
3: बाबा बाबा, म टाढो स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, धादिङ, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
6: 98-61-97-65-47।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
7: मध्यपान र धूम्रपान सेवन नगरौं,
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: होइन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: समर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तेह्र बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808888778।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तपाईँ चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार, धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9813026611 र 010520542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
3: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
4: लो किन नि के भयो सन्चो भएन
3: होइन यतिकै जाने मन लागेन
4: यतिकै पनि हुन्छ
3: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
4: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
5: नमस्ते कति कामले पाल्नु भयो
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
5: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम
6: नेपाल सरकार विज्ञापन बोर्ड
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-0997-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
0: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बालरोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन बी 12,
4: आयरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
10: 9861705447।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 9860-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ
5: बेचबिखन र ओसार पसारबाट बचौ सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: बाबा बाबा म त आज स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिन एमाले चोकबाट छ घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861975447।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खान त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526-3645 र सम्पर्क मोबाइल नम्बर 98-5-11-74-102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन, के भयो, किन एक्लै गनगन गरिरहे?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0957-437।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थपो जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट
0: छ घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861975447
9: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
10: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249334
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खाट काट टुरिस्ट स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: मोबाइल पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, हेयरफोन, स्पिकर, सीसीटीभी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
2: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड

0: इलेक्ट्रॉनिक्स है।
1: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान मोबाइल एसेसरीज र ग्यारेन्टी सहित का सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
1: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ आठ सागुटार धादिङ आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9851063802 9851063802।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी आल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र आल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
8: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007837 र 010590093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
9: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला।
10: होइन सर, के सोचिरहनु भएको छ।
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला।
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
12: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
13: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
14: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
11: पाइप कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861975447।
12: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
13: कहाँ हाम्रो नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
10: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
11: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
13: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 0105203014 र 9860571266।
14: शरीर फुलेर भ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
15: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
16: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
17: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने फेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
2: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
7: नमस्ते डाक्टर सर
8: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
7: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
8: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
7: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
8: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
12: होइन सर, के सोचिरहनु भएको छ?
11: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
12: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808887878।
14: राष्ट्रको लागि बक्सिङ,
15: स्वास्थ्यको लागि बक्सिङ,
14: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
15: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
14: समय बिहान र बेलुका।
15: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649।
14: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
16: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: मरेकी हो
1: हेरो त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
5: हेर्नु न बाबु छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
4: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
5: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
4: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
6: बुढा आज इन्टरभ्यू थियो के भयो त
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
6: होइन के भन्छ कसरी नि
7: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
6: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
8: बाबा बाबा म त आज स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
12: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: र अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
12: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
12: 9861975447
2: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल युपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
13: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि युपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
2: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
13: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-433 र 010-590-093 मा सम्पर्क गर्नु होला नि
4: हजुर विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-433
14: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मुटु दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-01-34-29।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-520-470।
7: 9010 4031 16 र 9200 बजारको लागि 9851 2049 90 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनचोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-21-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: मैले गहना लिएर थिएँ।
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
5: निलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, निलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बालरोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन बी 12,
9: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 0-10-520-283 र 0-10-520-563।
9: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
10: बाबा म चाँडै स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
9: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
14: 9861705454।
15: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
16: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
17: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।
18: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिजु नमस्कार है।
1: नमस्कार नमस्कार मिजु नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिजु। अनि बधाईले मात्रै त पुग्दैन है मिजु, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिजु, म त बिहेमा आउँदिन होला।
1: ल मिजु, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिजु? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिजु, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोप्राइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पोर मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9860248443।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: बाबा बाबा, म टाढो स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अरू अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454। 9861705544।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी खिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाइ, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
4: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि।
2: खात आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी एल्युमिनियम का झाल ढोका बनाने का साथ ही फलाम स्टील संबंधी संपूर्ण काम गरिन्छ नि। यूपीवीसी र एल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्य में पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
2: ल टिप्नुहोस् प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बने जस्तै बनेछ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
2: किन तनाव लिने? टङ्केश्वर गुप्ताको सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
0: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
7: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470
0: 9851-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै
3: इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ।

0: विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आए। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन बी 12,
4: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: नमस्कार स्वयं सेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54
11: 9861-7045-47।
12: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला? कहाँ हुनुहुने सर? हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
13: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
12: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
13: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 9741031429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिन, एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
9: 9861-7045-47।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9510-97838 र 9802-40723।
7: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेनन्?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: राष्ट्रको लागि बक्सिङ,
13: स्वास्थ्यको लागि बक्सिङ,
0: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
13: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
0: समय बिहान र बेलुका।
13: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
14: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
15: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
16: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
17: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509634, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
18: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: साथी
1: मान्छेकोलाई छोरा छोरी भन्छ।
2: नानी एन्ड बाबु

0: 물이 애라다? 라우.
1: 아하, 코디 라므로 먹었었어? 까바도 라고.
0: 까바도 오노니? 멀리 디디바니 숨사리 거르거나 우드기바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि

0: पाइन छ।
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ तीन धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111 9849241111। विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867764 9141867764।
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त।
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010520470
2: 9851882। गोल्छे बजारको लागि 010401316 र 9200 बजारको लागि 9851249090। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर। घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004737।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशली हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। अघिल्लो दिनहरूमा हामीले अयुबका मित्रहरूबाट लगातार आरोप, कठोर शब्द र गलत निष्कर्षहरू सुन्यौं र आज चाहिँ अयुबले त्यसको जवाफ दिन थाल्नु भएको छ है।
3: आजको अध्ययनमा हामी अयुबले आफ्ना मित्रहरूलाई स्पष्ट र गहिरो जवाफ दिन थालेको देख्छौ। उहाँले एकदम नम्र तर दृढ भएर भन्नुहुन्छ, तिमीहरूलाई जे थाहा छ मलाई पनि थाहा छ। यसले के देखाउँछ भने पीड़ामा परेको व्यक्ति सधैँ कमजोर सोच भएको हुँदैन।
2: अनि दाई मलाई एउटा कुरा धेरै छोयो, अयुबले सबै कुरा सुनेपछि पनि अन्तत परमेश्वरसँगै कुरा गर्ने चाहना गर्नुभयो।
3: आजको मुख्य शिक्षा पनि यही हो, प्रार्थनाको उत्तर सधैँ परमेश्वरमै हुन्छ। मित्रहरूले गलत बुझे, मानिसहरूले आरोप लगाए, तर अयुबले अन्तिम आशा परमेश्वरमै राख्नुभयो।
2: भनेपछि दाई यसको अर्थ मानिसले नबुझे पनि परमेश्वरले बुझ्नुहुन्छ।
3: अवश्य पनि भाइ। र अर्को सुन्दर कुरा, प्रार्थनाले परिस्थिति बदल्नुभन्दा पहिला हामीलाई बदल्छ। अयुबको मन पीड़ाले भरिएको थियो, तर परमेश्वरसँग बोल्दै जाँदा उहाँको विश्वास अझ स्पष्ट हुँदै गयो।
2: अनि दाई कहिलेकाहीँ हामी पनि प्रार्थनामा माग मात्र गर्छौं, यो दिनुहोस् त्यो गरिदिनुहोस् भनेर।
3: हो त भाइ, आज अयुबमा पनि देखिन्छ। धेरै पटक हामी प्रार्थनामा आफ्ना कुरा माग्दै जवाफ खोज्दै परमेश्वरसँग प्रश्न गर्दै जान्छौं। अयुबले पनि आफ्नो अवस्था, आफ्नो निर्दोषता र आफ्ना प्रश्नहरू परमेश्वर सामु खुलेर राख्नुभयो। तर त्यो विद्रोह होइन, त्यो सम्बन्ध हो। परमेश्वरसँग इमान्दार हृदयले कुरा गर्नु नै साँचो प्रार्थना हो।
2: भनेपछि दाई आजको अध्ययनले हामीलाई चाहिँ प्रार्थनाको अर्थलाई अझ धेरै जीवन्त बनाउँछ जस्तो मलाई लाग्छ।
3: अवश्य पनि भाइ। अब यही गहिरो भावना सहित आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: मित्र, आज हामी बाइबल अध्ययन अयुब 12 र 13 अध्यायबाट गर्न गइरहेका छौं। यहाँ हामी देख्छौ अयुबले आफ्ना तीन साथीहरूको सवालको जवाब दिन्छन्। यो खण्डमा अयुबले दिने लामो उत्तर जवाबले वाद विवाद बहसको पहिलो क्रमको अन्त गर्दछ। यो कुराको याद राखौं, अयुबको दिनमा मानिसहरू बौद्धिक प्रतिस्पर्धा प्रतियोगितामा मजा लिन्दथे। मानिसहरूले एक आपसको विरूद्धमा बहस गर्दथे। अयुब 12 अध्याय 1 र 2 पद हेर्दै अगाडि बढ़ाउ। यहाँ यस प्रकार लेखिएको छ, तब अयुबले जवाब दिए, तपाईहरू त सिद्ध मानिस हुनुहुन्छ औ सम्पूर्ण बुद्धि तपाईहरूकै, यसमा केही सन्देह छैन। अहिले अयुब छेड़ हान्ने व्यङ्ग्यात्मक कथनको प्रयोग गर्दछन्। अयुब अर्को शब्दमा भन्छन्, तिमीहरू सोच्दछौ कि तिमीहरूसँग सबै सवालको जवाब छ, तिमीहरू त्यो मानिस हौ र बुद्धि तिमीहरूसँगै मर्नेछ। तिनीहरूले यस किसिमले कुरा गरिरहेका थिए मानौ अयुब बुद्ध थिए र अयुबका समस्याको बारेमा तिनीहरूसँग सबै उत्तर थिए, मतलब अयुबका समस्याको बारेमा तिनीहरू जान्दथे। आगे पद 3 भन्छन्, मेरो विवेक छ औ तपाईहरूको पनि, तर तपाईहरूका जस्तै मेरो पनि विचार शक्ति छ, केही कुरामा पनि म तपाईहरूभन्दा कम छैन, यस्ता कुरा कसले जान्दैन। अयुब भन्छन्, तिनीहरूले जति जान्दछन् त्यति नै ऊ पनि जान्दछ, जति तिनीहरूको विचार शक्ति समझ छ त्यति नै उसको पनि छ। समस्या यो हो कि तिनीहरूले वास्तविक खास परिस्थितिको बारेमा बोलेनन्। त्यस बहसमा केही महत्वपूर्ण कुरा छ जुनमा म तपाईहरूको ध्यान आकर्षण गर्न चाहन्छु, ताकि तपाईले त्यसमा हेर्न सक्नुहुनेछ। अर्को शब्दमा ती तीन साथीहरूले अयुबमाथि त्यस किसिमले आक्रमण गर्दछन् जुनले उसलाई आफू स्वयंको बचाउ गर्न कर लगाउँछ, बाध्य गराउँदछ। तिनीहरूले यस दृश्यमा परमेश्वरको परिचय गराएनन्। तिनीहरूले कृपाको परमेश्वर र अनुग्रहको परमेश्वरको बारेमा बोलेनन् तर व्यवस्थाको परमेश्वरको बारेमा बोले। यद्यपि उहाँ व्यवस्थाको परमेश्वर हुनुभए तापनि उहाँ कृपा र अनुग्रहको पनि परमेश्वर हुनुहुन्छ। तिनीहरूले अनुभवमा परम्परामा र व्यवस्थामा उसलाई ल्याए तर तिनीहरूले सत्यतामा उसलाई ल्याएनन्। जब तिनीहरूले अय्युबको विरूद्ध आफ्ना झुट्टा आरोपहरू ल्याए यसले अय्युबलाई आफै स्वयंको बचाउ गर्न बाध्य गरायो र ऊ सही बिल्कुल थियो भन्ने कुरामा घोषणा गर्न र दावी गर्न बाध्य गरायो। जुन क्षणमा अय्युब आफैलाई धर्मी निर्दोषको रूपमा मान लिए दावी गरे उही क्षणमा उसले परमेश्वरलाई धर्मी न्यायको रूपमा मान लिइरहेका थिएनन्। यस बिन्दुसम्म यो यस्तो देखिन्छ मानौ अय्युब भनिरहेका छन् परमेश्वर गलत हुनुहुन्छ र परमेश्वर आलोचनाको योग्य हुनुहुन्छ। यही नै विचार धेरै मानिसहरूको त के धेरै क्रिस्चियनहरूको पनि छ। अय्युबका साथीहरूले अय्युबलाई आफै स्वयंको घृणा गर्न निन्दा गर्न र एक दोषीको रूपमा आफैलाई पाउन साथै परमेश्वर उचित र न्यायसंगत हुनुहुन्छ भन्ने कुरामा विश्वास दिलाउने कुरामा डोर्याउनु पर्ने थियो। परमेश्वरले आफ्नो वचनमा यी सबै बहस यो सत्यताको प्रकट गर्न रेकर्ड गर्नुभएको छ। अय्युबको जवाबको वचनले यो कुराको प्रमाण गर्दछ आत्माको भग्नपन र मनको दीनताबाट ऊ कति धेरै टाढा थिएछ जुन चाहिँ ईश्वरीय उपस्थितिमा हुने कामबाट भन्छ मानव जीवनमा। उसका साथीहरूले उसलाई कहिले पनि त्यस स्थानमा ल्याएनन् डोर्याएनन् जहाँ उसले पाउले जस्तै भन्न सके रोमी 7:18 म जान्दछु कि ममा केही असल कुराले बास गर्दैन वा पहिलो कोरन्थी 15:10 म जे छु त्यो परमेश्वरको अनुग्रहद्वारा हो। आज धेरै क्रिस्चियनहरू तिनीहरू को हुन् तिनीहरूले के गरेका छन् र तिनीहरूको जीवन कस्तो छ तिनीहरूले कति दिएका छन् त्यसमा घमण्ड गर्छन्। यो यस्तो देखिन्छ मानव परमेश्वर चाहिँ खालि प्राप्त गर्ने हुनुहुन्छ लिने मात्र हुनुहुन्छ अनि तिनीहरू चाहिँ दिनेवालाहरू। यो यस्तो देखिन्छ कि तिनीहरू परमेश्वर भन्दा श्रेष्ठ उत्तम छन्। मेरो मित्र हामी परमेश्वरको निम्ति सही तरिकामा साक्षी दिइरहेका छैनौं चाहे हामी कति मानिसलाई सुसमाचार सुनाऊ र येशूको बारेमा बताऊ जबसम्म तपाईं र म त्यो स्थान लिँदैनौ जहाँ हामी आफैलाई निन्दित दोषीको रूपमा मान लिँदैनौ थाहा पाउँदैनौ विचार गरिँदैनौ र परमेश्वरलाई न्याय धर्मी हुनुहुन्छ भनी हामी विचार गर्दैनौ र परमेश्वरको आदरमान स्तुतिको योग्य हुनुहुन्छ भनेर हामी विचार गर्दैनौ भने त्यही नै यो पुस्तकको महान पाठ हो। पद 4:5 भनिएको छ 4:5 तापनि म मेरा मित्रहरूको निम्ति एउटा हाँसोको पात्र भएको छु हाँसोको पात्र म निर्दोष र निपराध छु म निर्दोष र निपराध छु म यस्तो मानिस जसले परमेश्वरको पुकार गर्दा उहाँले जवाब दिनुहुन्थ्यो तपाईहरूलाई दुःख नै छैन तापनि तपाईहरू मेरो हाँसो गर्नुहुन्छ लोट्न लागेको मानिसमाथि तपाईहरू अझै प्रहार गर्नुहुन्छ। अय्युब अति नै धेरै सिकिस्त बिरामी मानिस हुन् तर ऊ यी तीन मानिसहरूको जवाब दिइरहेका छन्। उसले तिनीहरूलाई भन्छन् तिमीहरू अहिले आनन्द कुशल र आनन्ददायक स्थितिमा छौ र तिमीहरू मलाई सुझाव सल्लाह दिन सक्छौ तर म चाहिँ यहाँ लोटिरहेको छु तिमीहरूसँग मेरो निम्ति आनन्दको सान्त्वनाको कति पनि वचन छैन म निकै सालदेखि सेविकामा छु र अहिले म महसुस गर्छु कि कति धेरै हाम्रा जीवनहरूमा पेसाको मनोवृत्ति प्रवेश गर्दछ। म कहिले कहीँ हस्पिटलमा गएर बिरामीहरूलाई मन लागिरहेका निम्ति प्रार्थना गर्न सुसमाचार प्रचार गर्न जान्थे म तिनीहरूलाई भन्दथे परमेश्वर तिमीहरूसँग छ र म उनीहरूको निम्ति प्रार्थना गरेर यो भन्थे नडराउ परमेश्वरले तिमीलाई डोर्याउनेछ सम्हाल्नेछ। त्यसपछि म त्यहाँबाट बाहिर जान्थे आफ्नो बाटोतिर लाग्थे त्यो एक दिन आयो म र अहिले म महसुस गर्छु कि कति धेरै हाम्रा जीवनहरूमा पेसाको मनोवृत्ति प्रवेश गर्दछ। म कहिले कहीँ हस्पिटलमा गएर बिरामीहरूलाई मन लागिरहेका निम्ति प्रार्थना

घरमा भर्ना हुन्। जब कोही व्यक्ति म कहाँ आएर प्रार्थना गरिसकेपछि त्यहाँबाट निस्किजान्थे आफ्नो बाटोतिर र म चाहिँ बाहिर निस्कि जान्दिनथे, म त्यही रहन्थे। तब मित्र म तपाईँलाई भन्न चाहन्छु कि त्यस्तो स्थानमा हुने काम बिल्कुल अलग भिन्नै कुरा हो। म हस्पिटलमा निकै दिन रहनु पर्ने थियो, त्यही नै समयमा तपाईँलाई कोही व्यक्तिको आवश्यक पर्छ ताकि उसले तपाईँलाई सहायता र सान्त्वना दिन सकोस्। त्यही नै अयुबलाई आवश्यक परिरहेको छ, तर उसको साथीहरूले त्यो उसलाई दिइरहेको छैन। अनि त्यसपछि निम्न बाँकी पदहरूमा अयुब निरन्तर आफ्नो भनाइलाई जारी राख्छन् कि उसका मित्रहरूसँग त्यस्ता श्रेष्ठ बुद्धि ज्ञान छैन, तिनीहरू मात्र परमेश्वरको बारेमा जाने मानिसहरू होइनन्। अयुबले पनि मानिसहरूको मामलामा परमेश्वरको शक्तिको बारेमा जान्दछन्, यही नै अयुब तिनीहरूलाई भन्दछन्। अहिले अयुब कडवाहट भएका छन् र व्यङ्ग्यात्मक वचनद्वारा छेडा हान्दछन्। उसका साथीहरू उसलाई कति पनि सहायता गरिरहेका थिएनन् र ऊ सिधै परमेश्वरलाई प्रार्थना अर्जी गर्न इच्छा गर्दछन्, लालसा गर्दछन्। 13:1-2 पदमा भन्छन्, यी सबै त मैले आफ्नै आँखाले देखेको छु, मेरो आफ्नै कानले ती सुनेको छ र मैले ती बुझेको छु। तपाईँहरू जे जान्नुहुन्छ त्यो म पनि जान्दछु, कुनै कुरामा म तपाईँहरूभन्दा कम छैन। उसले ती सारा सत्यताहरूको बारेमा जान्दछन् जुन उसका साथीहरूले बताए। तिनीहरूले उसलाई कति पनि नयाँ कुरा बताएनन् जुन उसले अघि वा पहिले जानेका थिएनन्। यसरी तिनीहरूले उसलाई सहायता गरेनन्। अनि 3 पदमा भन्छन्, तर म चाहिँ त सर्वशक्तिमानसँग कुरा गर्नेछु र परमेश्वरसँग बहस गर्न तयार छु। अयुब आफ्ना साथीहरूलाई याद नगर्न उपेक्षा गर्न चाहन्छन् र सिधै परमेश्वरलाई विन्ती गर्न चाहन्छन्। ऊ परमेश्वरसँग विश्वास दिलाउन, तर्क गर्न, बहस गर्न चाहन्छन्। ओ, यो कति सुन्दर कुरा हुने थियो होला त्यस बेला उससँग त्यहाँ एकजना भएर उसले परमेश्वरको कृपा र अनुग्रहको बारेमा र कति धेरै उसलाई परमेश्वर सहायता गर्न चाहनुहुन्छ सो कुरा बताइ दिए। 4 पदमा भनिएको छ, तपाईँहरू चाहे मूर्खहरू जस्तै आफ्ना झुटा कुराले सत्यलाई कलंकित पार्नुहुन्छ, तपाईँहरू सबै बेकम्मा हुनुहुन्छ। अयुबले यो कुराको दोहोर्याउँछन् कि उसका साथीहरू उसको मामलाको सही तरिकामा बुझ्न पत्ता लगाउन सकिरहेका छैनन् र तिनीहरूले उसलाई सहायता गरिरहेका छैनन्। तिनीहरू ती डाक्टरहरू जस्तो हो जससँग चिनी रोग, डायबिटिजको रोग छ, तर भन्छ कि तब मात्र रोगी निको हुन्छ जब उसको फोक्सो निकाल्नुपर्छ। हा मित्र, त्यससँग डायबिटिज र फोक्सोसँग कुनै लेनदेन छैन। हा मित्र, त्यसरी नै अयुबका मित्रहरूले खास सम्पूर्ण पोइन्टको विषयको गुमाए। आगे पद 5 भन्छन्, तपाईँहरू चुप लागि बसेता हुने थियो, अब चुप लागेकोले नै तपाईँहरू बुद्धिमान ठरिनु हुने थियो। उसले तिनीहरूलाई सबभन्दा उक्तम कुरा नै चुप रहँदा हुन्छ भने, त्यो नै तिनीहरूले भनिरहेको कुरा भन्दा बुद्धिमान कुरा हुनेछ भनेर अयुब तिनीहरूलाई भन्छन्। अनि 6-7 पदमा भन्छन्, अब मेरो वचन सुन्नुहोस्, मेरो बहस सुन्नुहोस्, औ मैले मेरो मामिला पेश गर्दा ध्यानसित सुन्नुहोस्। के तपाईँहरू परमेश्वरको पक्षमा भएर यसरी अप्रिय कुरा बोल्नुहुन्छ अथवा उहाँको तर्फ भएर तपाईँहरू झुटो कुराको साबित गर्नुहुन्छ? अयो भन्छन् कि परमेश्वरले तिनीहरूलाई उहाँको झुटो विवरण दिएको निम्ति र कुरा बंग्याएको निम्ति दण्ड दिनुहुनेछ। अनि 11-14 पदमा भनिएको छ, के परमेश्वरको महामहिमाले तपाईँहरूलाई भयभीत पार्दैन? औ उहाँको भयले तपाईँहरूलाई विभल पार्दैन? तपाईँहरूको अभिमानी कुरा त धूलो र खरानी मात्र हो, तपाईँहरूका आड माटो जस्तो धूलो पीठो हुनेछ। तपाईँहरू चुप्प लागि बस्नुहोस्, मलाई मेरो मनको कुरा बोल्न दिनुहोस्, औ ममाथि जे हुन आउँछ सो आउन दिनुहोस्। म मेरो घिस्रो पासोमा थापिदिनेछु र मेरो प्राण मेरो हातमा राख्नेछु। यी सबै कुराको बीचमा अयुबको विश्वास अदूषित र अभङ्ग उभिन्छ। उसले आफ्ना साथीहरूको वचनको भयंकर घातक आक्रमणको अनुभव गरेका छन् जो अहिलेसम्म वास्तवमा ऊबाट विरान भइसकेका थिए जुन हामी देख्नेछौ। अनि 15 पदमा भन्छन्, उहाँले मलाई मानु भए तापनि म ढुकचुक मान्ने छैन,

0: म अझै मेरो मामिला उहाँको सामने पेश गर्नेछु। यो अय्युबको महान विश्वासको कथन हो। तपाईँले देख्नुभयो होला कि अय्युबका साथीहरूले उसलाई केही गोप्य पापहरूको बारेमा दोष लगाइरहेका थिए, जस्तै अनैतिकता, बेइमानदारीता वा शरीरको कुनै प्रकारको अन्य पापहरूको बारेमा। अय्युब यी कुनै कुराको दोषी छैनन्, तर यहाँ हामी उसको पापको जड़को देख्न आरम्भ गर्नेछौ। अय्युब भन्छन् ऊ परमेश्वरको उपस्थितिमा जानेछन् र ऊ आफैलाई त्यहाँ बचाउ गर्नेछन्। मेरो मित्र, जब तपाई परमेश्वरको उपस्थितिमा आफैलाई बचाउ गर्न जानुहुन्छ, त्यसै क्षणमा तपाईले आफ्नो मामलाको मुद्दाको हार्नुहुनेछ। जब तपाई उहाँको सामने उभिनुहुन्छ, तपाई खालि दोषको निम्ति विन्ती गर्न सक्नुहुन्छ, किनभने उहाँले तपाईलाई राम्ररी जान्नुहुन्छ। तपाई परमेश्वरको उपस्थितिमा आफ्नो बचाउ पक्षमा बोल्नको निम्ति कुनै वकिल लिएर जान सक्नुहुन्न, जसले केही चलाक रूटिनद्वारा तपाईलाई आरोपबाट दोषबाट मुक्त गर्न सक्छ। कुनै वकिलले परमेश्वरको यस कथनलाई रद्द गर्न सक्दैन। सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन आएका छन्। त्यसको मतलब त्यहाँ कोही पनि धर्मी छैन, एकजना पनि छैन, र पाप गर्ने हरेक प्राणी मर्नेछ। परमेश्वरले त्यसको बदल्नु भएको छैन। कुनै बुद्धिमान वकिलले त्यसबाट मुक्त गर्न सक्दैन, न तपाईँ कुनै नम्र मनको नम्र दिमागको वकिलको सामने खड़ा हुन गइरहनु भएको छ। मित्र, तपाईँ यो ब्रह्माण्ड यो विश्वको परमेश्वरको सामने उभिन गइरहनु भएको छ, जो नैतिक शासक हुनुहुन्छ। कसैले पनि उहाँको सामने मुद्दाको मामलाको मिलाउन सक्दैन। त्यसकारण गर्नुपर्ने आवश्यक कुरा नै आफ्नो दोषको निम्ति विन्ती गरेर आफैलाई कृपाको अदालतमा फ्याँक्नु हो। तपाई पत्ता लगाउनु हुनेछ कि परमेश्वरसँग कृपा आसन छ। यो नै कृपा आसन हो, किनभने यसमा येशु ख्रिष्टको रगत छ। ख्रिष्टले तपाईँको पापको निम्ति मूल्य तिर्नुभयो। मेरो मित्र, त्यही नै एक बाटो हो तपाईँ दण्डबाट उम्कन मुक्त हुन सक्नुहुन्छ। तपाईँ देख्न सक्नुहुन्छ कि अय्युबलाई केही एकजनाको नित्यन्त आवश्यक छ, जसले परमेश्वरलाई उस कहाँ प्रतिनिधित्व गर्दछ र उहाँको सामने आफैलाई बचाउ गर्ने कोशिशबाट उसलाई अलग राख्दछ। कोही एकजनाले उसलाई यो देखाउन आवश्यक छ, ताकि उसले आफैलाई परमेश्वरको कृपामा फ्याँक्न सकुन्। यस पुस्तकसँग तपाईँ र मेरो निम्ति महान सन्देश छ। अनि 16 पदमा भनिएको छ, उहाँ मेरो उद्धार पनि हुनुहुनेछ। उहाँ मेरो उद्धार पनि हुनुहुनेछ, किनकि कुनै पनि ईश्वरहीन मानिस उहाँको सामने देखा पर्न सक्दैन। यस मानिसको आत्मामा आशाको ज्योतिको चमक चम्कन थाल्छ। उसले भन्छ, उहाँ मेरो उद्धार हुनेछ। अह मित्र, यो पुरानो नियमको पनि शिक्षा हो, साथै नयाँ नियमको शिक्षा हो कि परमेश्वर हाम्रो उद्धार हुनुहुन्छ। दाऊदले यो तथ्यको थाहा पाएका थिए, किनभने दाऊदले भयानक पाप गरेथे। निश्चय नै ऊ निरन्तर पापमा रहिरहेनन्, तर उसलाई उद्धारकर्ताको आवश्यक पर्यो। उसले भजन संग्रह 62 अध्यायको 2 पदमा लेखे, उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार गर्ने हुनुहुन्छ। उहाँ मेरो अग्लो धरहरा हुनुहुन्छ, म साह्रो गरी डग्ने छैन। उद्धार भनेको सिक्का पैसा होइन, जुनको हामी गोजीमा बोक्दाखेरि कहीँ कतै खसाएर हराउँछौ। उद्धार परमेश्वर हो। आज उद्धार येशु ख्रिष्ट हो। त्यहाँ दुईवटा मात्र विकल्प छ, या त तपाईसँग उहाँ हुनुहुन्छ, या तपाईसँग उहाँ हुनुहुन्न, या तपाई उहाँलाई विश्वास गर्नुहुन्छ, या विश्वास गर्नुहुन्न। मित्र, त्यहाँ अर्को विकल्प छैन। तपाई यी दुई मध्ये कुनै एक साइडमा उभिनुहुन्छ, या त तपाई उहाँमा हुनुहुन्छ या हुनुहुन्न, या त तपाई उहाँको लागि हुनुहुन्छ या उहाँको विरूद्धमा हुनुहुन्छ। प्रेरित 4 अध्याय 12 पदले भन्दछ, स्वर्गीय मुनि मानिसहरूको बीचमा कुनै नाउँ दिएको छैन जसद्वारा उद्धार पाउन सक्छौ। मित्र, उहाँ मात्र एक हुनुहुन्छ जसले मानव जातिलाई उद्धार गर्न सक्नुहुन्छ। यो अद्भुत कुरा हो कि अय्युब, जो सम्भवत कुलपतिहरूका दिनमा अर्थात अब्राहम, इसाक र याकुबहरूको दिनहरूमा रहन्थे, उससँग पनि आशाको ज्योतिको झलक पाएथे, जो येशु ख्रिष्ट हुनुहुन्थ्यो। आगे 17 पदमा भन्छन्, सुन्नुहोस्, मेरो कुरा सुन्नुहोस् र मेरो व्याख्यामा कान थाप्नुहोस्। अय्युब भन्छन्, मेरो कुरा सुन्नुहोस्। आगे पद 18 भन्छन्, यो कुरा निश्चय थाहा पाउनुहोस्, मैले मेरो मामिला पेश गरेपछि मलाई यो थाहा हुन्छ कि म निर्दोष ठहरिनेछु। अयुब सोच्दछन् कि परमेश्वरको सामने पनि उससँग असल मामला छ। उसले भन्छ ऊ जान्दछ कि ऊ निर्दोष ठहरिनेछ किनकि ऊ निर्दोष छ। तर उसले यो दावी गर्दैनन् कि त्यस आधारमा कसैले उसको निम्ति त्यस निर्दोष सिद्ध गर्ने कामको वा धर्मी ठहराउने कामको प्राप्त गरे। त्यहाँ कोही कोही मानिसहरू छन् जो भन्छन् ओ मलाई परमेश्वरको सामने आउने कुरामा कतै पनि आपत्ति छैन, म मेरो असल धर्म कर्महरूको आधारमा उभिन सक्छु उहाँको सामने। मित्र, मसँग तिनीहरूको निम्ति खबर छ जसले यस्तो सोच्दछन्। तिनीहरू पहिले नै परमेश्वरको सामने निन्दित दोषी भइसकेका छन्। मेरो मित्र, हामी सबै पापीहरू हौं। हामी त्यस्तो संसारमा रहेका छौं जुन परमेश्वरको विरूद्धमा विद्रोहमा छ, किनभने हाम्रा हृदयहरू दुष्ट खराब छन्। मित्र, हामी सबैजना यस पृथ्वीमा उहाँको योजनाकोमा त्यति महत्वपूर्ण छैनौं। उहाँले हामी बेकार पनि अति नै राम्ररी आफ्नो योजनाको पूरा गर्न सक्नुहुने थियो, तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रो निम्ति हाम्रो निर्दोष हुने धर्मी ठहरिने बाटोको बनाउनु भयो। न्यायाधीशले हामीमाथि कृपा गर्नुभयो र आफ्नै पुत्र हाम्रा दण्ड तिर्नलाई पठाउनु भयो। त्यही नै कारण उहाँले हामीलाई निर्दोष ठहराउन सक्नुहुन्छ, धर्मी ठहराउन सक्नुहुन्छ। 19 पदमा भनिएको छ, मसँग प्रखर बहस गरेर मेरो मुख बन्द गरिदिने र मृत्युमा पार्ने को छ। यो चाखलाग्दो कुरा हो। आरम्भमा अयुबले भनेथे ऊ मर्न चाहन्थे अनि कामना उसले गरे कि ऊ कहिले पनि नजन्मिएको भए हुने थियो। अहिले ऊ भन्छ मसँग प्रखर बहस गरेर मेरो मुख बन्द गरिदिने र मृत्युमा पार्ने को छ। ठिकै छ अयुब, यदि तिमी मर्न चाहन्छौ भने यसको बारेमा कुरा गर्न किन छोड्दैनौ? तपाईँ यो कुराको थाहा पाउनुहुनेछ उसले त्यो गर्ने छैन, ऊ फेरि त्यसको बारेमा कुरा गर्नेछ। त्यही नै फुच्चे मानिसको तरिका हो। हामी सबैसँग भन्ने धेरै कुरा छ मित्र, र हामी धेरै कुरा मुखले भन्छौ तर अति नै कम व्यवहारमा काम गर्छौ त्यस अनुसार। अनि पद 20 र 21 भनिएको छ, मलाई यी दुई शर्तहरू मात्र मंजूर होस् तब म तपाईँको दृष्टिबाट लुक्ने छैन। तपाईँको गरौं हात मबाट टाढा लैजानुहोस् र तपाईँको डरले मलाई भयभीत नपारोस्। आयु भयभीत भएका मानिस हुन्। अनि 22 पदमा भनिएको छ, तब मलाई ढाक्नुहोस् र म जवाब दिनेछु, अथवा पहिले म बोल्नेछु र तपाईँले मलाई जवाब दिनुहोस्। मित्र, अयुबले परमेश्वरलाई के गर्नुपर्ने हो सो कुराको भनिरहेका छन्। म यस कुरामा डराउँछु कि हामी धेरै जना पनि त्यस्तै गर्छौं। मैले धेरै मानिसहरूले यो भनेको सुनेको छु, तिनीहरूसँग उत्तर नदिएका धेरै प्रार्थनाहरू छन्। आहा, यो कुरा गलत हो। त्यहाँ कुनै पनि उत्तर नदिएका प्रार्थनाहरू छैनन्। परमेश्वरले सधैँ उत्तर दिनुहुन्छ र धेरै पल्ट उहाँले उत्तर दिनुहुन्छ यस्तो किसिमले हुँदैन भनेर। कमसे कम उहाँले मेरो धेरै प्रार्थनाको उत्तर हुँदैन भनेर दिनुभएको छ, तर त्यो पनि उत्तर हो। हामीले यो कुराको स्वीकार गर्नै पर्छ कि हाम्रा धेरै प्रार्थनाहरू परमेश्वरलाई आज्ञा आदेश दिए जस्तै हुन्छ, एक नोकरलाई जस्तै। हामी भन्छौ त्यो गर्नुहोस् र तपाईँले त्यो त्यो फल्ला फल्ला तरिकामा गर्नुहोस्, तर परमेश्वर त्यस तरिकामा चाल लिनुहुन्न मेरो मित्र। अयुबले परमेश्वरलाई यो भन्ने कोशिश गर्दछन् कि उहाँले उसको परिस्थितिमा या परिस्थितिको कसरी चलाउनु सम्हाल्नु, तर परमेश्वरले भन्नुहुन्छ म तिम्रो योजना अनुसार चाल चल्ने छुइन अयुब, मसँग योजना छ र म त्यसको तिम्रो जीवनमा काम गराउन गइरहेको छु र त्यही योजना अनुसार तिम्रो जीवनमा काम हुनेछ। मैले क्रिस्टियन कलेज विद्यार्थीहरूसँग बोल्ने अवसर पाएको थिएँ र मैले ती जवान केटाकेटीहरूले प्रार्थनाको बारेमा तर्क गरिरहेको सुन्दा छक्कै परे। तिनीहरूले भने प्रार्थनाको के काम, तिमी परमेश्वरलाई बदल्न सक्दैनौ। तिनीहरूले सोचे कि प्रार्थना गरिराख्नु पर्ने कुनै काम छैन। त्यसले मलाई यहाँ अयुबलाई स्मरण दिलायो। तिनीहरूको प्रार्थनाको सम्बन्धमा विचार चाहिँ त्यो थियो, परमेश्वर नै एक हुनुहुन्छ जो तिनीहरू कहाँ आएर बोलाउनुहुन्छ, बात गर्नुहुन्छ। मैले तिनीहरूलाई यो स्पष्ट पार्ने कोशिश गरे कि प्रार्थनाको उद्देश्य परमेश्वरलाई बदल्नु होइन। हामीले त्यस्तो विचार कहाँबाट आयो? हामीले त्यस्तो विचार कहाँबाट पायौं? के हामी सोच्छौं या विचार गर्छौ कि प्रार्थनाद्वारा परमेश्वरलाई बदल्न सक्छौ? परमेश्वरले पहिले नै आफ्नो योजना जनाइसक्नु भएको छ, बनाइसक्नु भएको छ र उहाँसँग सबै जानकारी छ। न हामी आफ्ना प्रार्थनामा उहाँलाई केही त्यस्तो नयाँ कुरा भन्न सक्छौ जुन उहाँ कहिले जान्नुहुन्न। मित्र, प्रार्थनाको प्राथमिक उद्देश्य हामीलाई बदल्नु हो। हामी प्राय यस्तो कथन सुन्ने गर्छौ अनि म सोच्दछु कि यो आंशिक रूपमा सत्य छ। प्रार्थनाहरूले हरेक कुराहरू बदल्छ। म सोच्दछु कि यसले हरेक कुरा बदल्छ, तर महत्वपूर्ण कुरा यो हो कि प्रार्थनाले हामीलाई बदल्छ। मित्र, परमेश्वर कुनै सेवक वा नोकर हुनुहुन्न जसलाई तपाईँ कुनै कुरा गर्न आज्ञा दिनुहुन्छ र उहाँले गर्नुहुनेछ। त्यही नै तरिका अय्युब यहाँ गरिरहेका छन्। अनि आगे पद 23-25 पदमा भनिएको छ, 23-25 पदमा, मेरो विरूद्धमा कतिवटा अधर्म र पापका अभियोग छन्, मलाई मेरा कसुर र मेरा पाप जनाइदिनुहोस्। तपाईँ आफ्नो मुख किन लुकाउनुहुन्छ र मलाई आफ्नो शत्रुसँग व्यवहार गर्नुहुन्छ? के तपाईँ उडाएको पातलाई पनि खेर्नुहुन्छ? के तपाईँ सुकेको भुसको पछि लाग्नुहुन्छ? अय्युब जान्न चाहन्छन्, बुझ्न चाहन्छन् कि उससँग कति पाप र अधर्महरू छन् जसले गर्दा उसलाई यस तरिकामा व्यवहार गरिनेछ, त्यो बुझ्न चाहन्छन्। अनि आगे पद 27-28 भन्छन्, ठिंगुरामा मेरा खुट्टा ठोकिदिनुभयो, मेरा पैतालामा कमाराका निशान लगाउनुभयो, यसकारण म त सडेको र नाश हुने र किराले खाएको वस्त्र जस्तै नष्ट हुँदैछु। अय्युब विचार गर्दछन् कि ऊ सडिरहेको छ। उसले आफ्नो कष्टको कारण कति पनि देख्न सक्दैन कि किन उसको जीवनमा यस्ता तमाम कष्टहरू आयो, त्यसको बुझ्न सक्दैनन्। अनि हामी अर्को दिनमा निरन्तर आफ्नो छोटो जीवनमाथि अय्युबको चिन्ताको बारेमा देख्नेछौ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको दिनले मलाई एउटा कुरा सिकायो, हामी परमेश्वरसँग खुलेर बोल्न सक्छौ।
2: यही अय्युबको सुन्दरता हो। उहाँले मित्रहरूलाई जवाफ दिनुभयो, तर अन्तत आफ्नो मुद्दा परमेश्वरकै सामु राख्न चाहनुभयो। यसले हामीलाई सिकाउँछ, जीवनका सबैभन्दा कठिन प्रश्नहरूको उत्तर अन्तत परमेश्वरमै छ
1: र प्रार्थनाले हामीलाई बदल्छ भन्ने कुरा पनि अझ धेरै मन छोयो नै।
2: अवश्य पनि भाइ, हामी धेरै पटक सोध्छौ, प्रार्थना भनेको परमेश्वरलाई हाम्रो पक्षमा राजी गराउने माध्यम हो, तर वास्तवमा प्रार्थना भनेको हाम्रो हृदयलाई परमेश्वरको इच्छासँग मिलाउने प्रक्रिया हो। अय्युबको पीड़ा उस्तै थियो, तर प्रार्थनामा उहाँको विश्वास अझ बलियो हुँदै गयो।
1: साँच्चै नै दाइ, र कहिलेकाहीँ हामी पनि अय्युब जस्तै प्रभु मेरो कुरा सुनिदिनुहोस् भनेर चाहिँ आफ्नै कुरालाई चाहिँ जोड दिइराखेका हुन्छौं, होइन दाइ?
2: हो भाइ, र त्यो गलत होइन। परमेश्वरसँग साँचो सम्बन्धमा माग, आँसु, प्रश्न, गुनासो र भरोसा सबै आउँछन्। महत्वपूर्ण कुरा के हो भने हामी उहाँबाट टाढा नजाउँ। आजको जीवनमा पनि धेरै पीड़ा, गलत आरोप बीज बाँचिरहेका छन्। यस्तो समयमा अय्युबले सिकाउँछन्, मानिसको न्याय भन्दा परमेश्वरको उत्तर ठूलो हुन्छ।
1: साँच्चै नै, र दाइ अर्को अध्ययनमा अझ नयाँ भावनात्मक मोड आउँछ जस्तो मलाई लाग्छ।
2: अवश्य पनि, अर्को अध्ययनमा हामी अय्युबको आफ्नो छोटो जीवनको चिन्ता र त्यसले ल्याएको व्याकुलता कसरी व्यक्त गर्छन् भन्ने हेर्नेछौ। यो भागले हाम्रो जीवनको क्षण भंगुरता र परमेश्वरमाथिको निर्भरतालाई अझ गहिरो बनाउनेछ।
1: साँच्चै नै, आदरणीय श्रोताहरू, आजको अध्ययनबाट पाउनु भएको शिक्षा, प्रार्थना वा आशिषहरू कृपया हामीसँग बाँड्नको निम्ति नहिचकिचाउनुहोस्।
2: हजुर, तपाईहरूको प्रतिक्रिया, गवाही र प्रेमका शब्दहरू नै हाम्रो सेवकाईको उत्साह हुन्। कृपया हामीलाई सम्पर्क गर्नुहोस्, तपाईहरूले पाउनुभएको आशिष हामीसँग बाँड्नुहोस्, ताकि तपाईहरूको गवाहीबाट हामी पनि आशिषित हुन सकौ। र फेरि हामी अर्को अध्ययनमा भेट्ने वाचासहित यहाँहरूबाट विदा हुन्छौ। परमेश्वरको अनुग्रह हामी सबैसँग रहिरहोस्।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौं र तपाईहरुले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौं आउने दिनहरुमा पनि हामी तपाईहरुसँग सम्पर्क गर्ने मौका पाउनेछौं र अब भने हजुरहरुको माझबाट हामी बिदा माग्न चाहन्छौं र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97024209707
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोड राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भन्या जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिराको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 9860248543।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: मोबाइल, पंखा, हिटर, राइस कुकर, कूलर, चार्जर, इयरबड्स, इयरफोन, स्पीकर, सीसीटीवी कैमेरा, राउटर, बैकअप अनि विभिन्न बिजुली का सामान सब एक ठाउँमा।
5: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
6: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9851063802 9851063802।
7: राष्ट्रको लागि बक्सिङ,
5: स्वास्थ्यको लागि बक्सिङ,
7: आत्मरक्षाको लागि बक्सिङ।
6: जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
5: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
6: समय बिहान र बेलुका।
5: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841465649 9841465649।
6: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
5: ओहो, हैन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
8: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
5: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
8: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाटपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
5: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
8: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
5: प्रोप्राइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
9: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

आवासको व्यवस्था गर्नुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले लाल पूर्जा नभएका सबै नागरिकलाई हटाउने नीति लागू गरिएमा देशभरका 9 लाख भन्दा बढ़ी अव्यवस्थित बसोबासी परिवार प्रत्यक्ष रूपमा प्रभावित हुने खतरा रहेको भन्दै उचित व्यवस्थापन बिना हटाउने नीतिले थप मानवीय र सामाजिक समस्या निम्त्याउन सक्ने औल्याउनुभयो। सांसदहरूले सुकुम्बासीहरूको अधिकारको उचित व्यवस्थापन, अपाङ्ग तथा पिछड़िएका समुदायहरूको अधिकार संरक्षण, महँगी नियन्त्रण, सड़क दुर्घटना न्यूनीकरण, सवारी साधनको गुणस्तर परीक्षण र नियमित निरीक्षणका लागि स्पष्ट योजना बनाउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरूले नेपालको भूमि कालापानी र लिपुलेखमा अतिक्रमण भएको भन्दै नीति तथा कार्यक्रम स्पष्ट दृष्टिकोण सहितको धारणा आउनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका डिजिटल पूर्वाधार विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगका रूपमा प्रवर्धन गर्ने, आयोजना प्रमुखलाई जिम्मेवारी पूर्ण उत्तरदायी निर्धारण गर्ने विषय सकारात्मक रहेको बताउनुभयो। उहाँहरूले सरकारको नीति तथा कार्यक्रमले समतामूलक समाज निर्माण गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकासको विषय ल्याउन नसकेको बताउनुभयो। राजनैतिक धारात्मक रूपमा स्पष्ट नीति कार्यक्रम आउन नसकेको भन्दै सांसदहरूले सरकारले आफ्नो राजनैतिक आर्थिक दृष्टिकोण संविधानको परिधिभित्र रहेर स्पष्ट गर्नुपर्ने बताउनुभयो। आकर्षक नाराका रूपमा आएको 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन पत्याउन सक्ने आधार नभएको, नयाँ आर्थिक त्यसैगरी रोजगारी दशक, आर्थिक श्रृंखला, औसत 7% को आर्थिक वृद्धि लगायतका नारा राम्रा भए पनि त्यसका लागि पर्याप्त आधार र कार्यक्रम आउन नसकेको बताउनुभयो। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले अब मुलुक कता जाने हो भनेर स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन नसकेको सांसदहरूले बताउनुभयो। संशोधनकर्ता सांसदहरूले नेपाली जनता निर्वाहमुखी कृषिमा आधारित रहेको भन्दै समग्र कृषि प्रणाली सुधारका लागि कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने बताउनुभयो। परनिर्भर अर्थतन्त्रबाट देश समृद्ध भएको इतिहास विश्वमा नरहेको भन्दै सांसदहरूले नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ़ संकल्प नदेखिएको बताउनुभयो। उहाँहरूले नीति तथा कार्यक्रमप्रति सरकार र सरकारका मन्त्रीहरूमा नै उदासीनता र नैराश्यता देखिएको भन्दै नीति तथा कार्यक्रमले संशय पैदा गरेको बताउनुभयो। बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ। यसअघि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर सांसदहरूले उठाएका विषयमा जवाब दिनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको आकस्मिक समयमा नेपाली कंग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सरकार संविधानमै व्यवस्था भएको शासन व्यवस्था अवलम्बन गरेको हो कि अरू कुनै शासन व्यवस्था भनी प्रश्न गर्दै सरकार संसदप्रति उत्तरदायी बन्नुपर्ने र सांसदहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने माग गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुशबु ओलीले संसदमा प्रधानमन्त्री खोजेर उहाँको जवाबदेहिता खोजेको बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले सदनलाई व्यवस्था गरेको भन्दै संसदमा सत्ता पक्ष र प्रतिपक्ष सबैको कुरा प्रधानमन्त्रीले सुन्नुपर्ने र जवाब दिनुपर्ने बताउनुभयो। यस्तै आजको बैठकमा सभामुख डोल प्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले दिएको 2 अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषद हेरफेर र कार्य विभाजन गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा मौजूदा मन्त्री परिषद हेरफेर गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राख्नु भएको छ। यस्तै डाक्टर स्वर्णिम वागले अर्थमन्त्री शिशिर खनाल परराष्ट्र, विराज भक्त श्रेष्ठ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री, सुनिल लम्साल पूर्वाधार विकास, सोभिता गौतम कानून न्याय तथा संसदीय मामिला र सीतावादी महिला बालबालिका
लैंगिक तथा यौनिक अल्पसंख्यक सामाजिक सुरक्षा हुनुहुन्छ। त्यसै गरी प्रतिभा रावल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन, निशा मेहता स्वास्थ्य तथा खाद्य स्वच्छता, सस्मित पोखरेल शिक्षा तथा खेलकूद, खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डाक्टर विक्रम तिमलसेना सूचना तथा संचार, गीता चौधरी कृषि वन तथा वातावरण, गौरी कुमारी उद्योग वाणिज्य तथा आपूर्ति र रामजी यादव युवा श्रम तथा रोजगार मन्त्री रहनु भएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार संविधान विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कंग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्नुभयो। उपसभापति विश्व प्रकाश शर्माले संघीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएर लैजानेमा कंग्रेसले सरकारलाई साथ दिने बताउँदै लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्दै अघि बढ़न सरकारलाई आग्रह गर्नुभयो। भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे र कंग्रेसका महामन्त्री गुरूराज घिमिरे। नेपाली कंग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो

0: आवश्यकता औल्याउनु भयो। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुल्ला भएको पर्यटन विभागले जनाएको छ। सगरमाथा लोप्से र लुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतारोहण संचालक संघ नेपालले डोरी टाँग्ने कार्य सम्पन्न गरेपछि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग खुल्ला भएको विभागले जनाएको छ। डोरी टाँग्ना आधार शिविरदेखि क्याम्प दुईसम्म 8 जना आइस फल डाक्टर तथा क्याम्प दुईदेखि चुचुरोसम्म 11 जना पथ प्रदर्शक संलग्न रहेका विभागले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ। सम्भावित बाढ़ी तथा सड़क निर्माण कार्यका कारण काभ्रे प्लाञ्चोक सिन्धुली स्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा सिन्कोट सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रे प्लाञ्चोकको खुरकोट नेपालथोक कटुञ्जे बेसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राखी सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै गरी हुम्लाको नामखा गाउँपालिका दुई च्यादुक क्षेत्रमा सड़क विस्तारको काम भइरहेका कारण हिल्सा सिम्पोर्ट सड़क खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादुक होटलदेखि छ्यारासम्म सड़क खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढ़ेकाले यही वैशाख 29 देखि जेठ 2 गतेसम्म उक्त सड़क खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ। किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारणको अभावमा सस्तोमा बेच्नुपर्ने र खेर फाल्नुपर्ने बाध्यतालाई हटाउन अछामको कमल बजार नगरपालिकाले चिस्यान घर निर्माण कार्यलाई तीव्रता दिएको छ। चिस्यान घर निर्माण भई सञ्चालनमा आएपछि कमल बजार नगरपालिका वरिपरिका सबै किसानका कृषि उपजहरू भण्डारणमा सहज हुने भएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
1: पालिकाको केन्द्र कमल बजारमा चिस्यान घर निर्माणका लागि 2,64,00,000 बजेटमा पञ्चदेवल दिमोन जेबीले ठेक्का लिएको छ। 2082 माघ 24 गतेबाट निर्माण कार्य थालनी भएको चिस्यान घरको निर्माण अवधि 2084 असार मसान्तसम्म रहेको छ। चिस्यान घर अर्थात कोल्ड स्टोर निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि कृषकलाई के फाइदा हुन्छ त? कमल बजार नगरपालिका वडा नम्बर 6 स्थित नौगाटे कृषि तथा पशुपन्छ फर्मका संचालक अगुवा कृषक झंकर बहादुर साई,
2: अहिले हामी जुम्लाबाट दैनिक 200 क्विन्टल कुमल सेतो आलुको बिउ ल्याएर आउँछौ। त्यो उत्पादन गरेको बिउ कम्तीमा यही राखेर पुनः किसानलाई आलुको बिउ वितरण गर्न सक्ने हो भने त ठूलो उपलब्धि हुने वाला छ। छिटो सरिदो यसलाई सम्पन्न गरेर किसानले उत्पादन गरेको कुरा यसमा राख्न पाइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो।
1: मौसममा कृषि उपज वस्तु बढी उत्पादन हुने भएकाले बजारमा खपत नहुने र बेमौसममा सो वस्तु राख्न नसकिने समस्याको अन्त्य हुने भएकाले कृषकलाई राहत हुने बताउनुहुन्छ। कमल बजार नगरपालिका वडा नम्बर 9 का कृषक बम बहादुर राव,
3: कृषि उत्पादनहरू त्यतिखेर गइरहेको छ। हामीले बेमौसममा महँगोमा किन्नु पर्ने, सिजनमा त्यतिकै फ्याँकिरहनु पर्ने अवस्था हुनाले कोल्ड स्टोर बनेर सञ्चालन भयो भने किसानहरूलाई धेरै राम्रो राहत नै दिन्छ।
1: गत आर्थिक वर्षमा बजेट विनियोजन भएको भए तापनि जग्गा प्राप्ति नहुँदा योजना कार्यान्वयन हुन नसक्दा आफूले पालिकालाई निशुल्क जग्गा दान गरेको बताउनुहुन्छ कमल बजार नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद ढकाल।
4: मन्त्रालयबाट नगरपालिकामा बजेट आएको थियो 80/81/82 फ्रिज गएको मैले देखे। मैले निशुल्क जग्गा दिएर पनि यहाँको कोल्ड स्टोर बनाउनु पर्छ भन्ने पञ्चायतले 6.5 रोपनी जग्गा नगरपालिकालाई उपलब्ध गराएको छ। यो कोल्ड स्टोर निर्माण भइसकेपछि यो नगरपालिका वरिपरिका तुर्माखान गाउँपालिका, ठकारी गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका किसानहरूले पनि कोल्ड स्टोरमा राखेर उनले पहिलेको भन्दा बढी भएर उहाँहरूको जीवन स्तर माथि उठ्ने मैले महसुस गरेको छु।
1: तोकिएको समय सीमा 2084 असार मसान्तसम्म कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुहुन्छ कमल बजार नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर नरेन्द्र बहादुर शाह।
5: यो कोल्ड स्टोर पञ्चदेवल जीएमजेबीले 2,64,00,000 ठेक्का परेको थियो। 40% भन्दा माथि चाहिँ काम भइसकेको छ। 2084 असार मसान्तमा चाहिँ यसको काम हामीले ल्याउनु पर्नेछ।
1: चिस्यान घर निर्माण कार्य समयमै सम्पन्न भएर सञ्चालनमा आएमा यस क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारणको अभावमा सड्ने र सस्तोमा बेच्नुपर्ने बाध्यता हट्ने भएकाले कृषकको जीविकोपार्जनमा थप सहज हुनेछ।
6: हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
0: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले नागरिकले महसुस गर्ने गरी परिणाममुखी सेवा प्रवाह गर्न मन्त्रालयसँग निकाय तथा विभागलाई आग्रह गर्नुभएको छ। मन्त्रालय सम्बद्ध निकाय र विभागलाई वहाँले यस्तो आग्रह गर्नुभएको हो। सिंहदरबार स्थित मन्त्रालयमा आज श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालय स्तरीय समस्या समाधान समिति बैठक र आर्थिक वर्ष 2082/83 को तेस्रो त्रैमासिक समीक्षा कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको सुरक्षा तथा उद्धारको काम छिटो छरितो रूपमा गर्न मन्त्रालयगत त्यसैगरी विभागका काम कारबाही चुस्त बनाई डिजिटल रूपान्तरण गर्न आवश्यक रह्यो।

0: भएको बताउनु भयो। विश्व बैंकले नेपालको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले सो कुरा बताउनु भएको हो। त्यस अवसरमा उहाँहरू बीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा प्रणालीबारे छलफल भएको छ। विश्व बैंकले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर सुशील बहादुर बज्राचार्यलाई दिइएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले आज गर्नुभएको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्ने गरी उहाँलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो। सार्वजनिक निकायका पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश जारी हुने अघिल्लो दिन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अरियालले राजीनामा दिनुभएको थियो। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पर्यटन बोर्डले हिजो प्रेस विज्ञप्ति जारी गर्दै केही संचार माध्यम र अनलाइन प्लेटफर्म मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपाल बसाई अवधि 30 दिनमा सीमित गरिएको तथा अवधि नागेमा सवारी साधन जफत गरिने जस्ता विवरण पूर्ण रूपमा गलत, आधारहीन र भ्रामक भएको जनाइएको छ। विज्ञप्तीमा नेपाल सरकारले भारतीय पर्यटकको बसाई अवधिमा कुनै नयाँ प्रतिबन्ध नलगाएको तथा नेपाल भारत बीच लामो समयदेखि कायम खुल्ला सीमा व्यवस्था र द्विपक्षीय समझदारीमा कुनै परिवर्तन नगरिएको उल्लेख गरिएको छ। नमूना शहर घोषणा गरिएको बैतडीको पाटनमा बसाई सराई दर बढ़दो अवस्थामा रहेको छ। अपेक्षा अनुसार विकास निर्माणको अनुभूति नहुनु, स्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अभावका कारण त्यहाँका गाउँहरू रित्दै गइरहेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
1: बैतडीको पाटन नमूना शहर नजिकैको मेलतडा गाउँ भित्रभित्रै रित्दै गइरहेको छ। यहाँका करिब 35 परिवार बस्दै आएकोमा अहिले आधा परिवार तराई झरिसकेका छन्। स्थानीय शान्ति सन्द
2: पहिले 30-35 परिवार थिए, अहिले 15-20 लगभग। पहिले हाम्रा घर बजाएर हो, खेतीबारी बाँझो छ, अनि घर परिवार के तसो सामूहिक काम मर्दा पर्दा कोही मान्छेहरू भेटिनन्।
1: पाटन नमूना शहर नजिकै रहेका अन्य गाउँहरूको अवस्था पनि यस्तै छ। आधारभूत आवश्यकताकै खोजीमा यहाँका गाउँहरू रित्तिने अवस्थामा पुगेका छन्। खाने पानी, सिंचाइ, सड़क पूर्वाधारको अभाव झेल्दै आएकाले बसाई सर्न बाध्य भएको अर्का स्थानीय जनक बहादुर सन्द बताउनुहुन्छ।
3: यहाँ खाने पानीको समस्या छ, सिंचाइको समस्या छ, अस्पतालको समस्या छ, रोडको पनि समस्या छ। यहाँका मान्छे त यही दुख लिएर यही कारणबाट गइसकेका छन्, त्यहाँ त छैन मान्छे।
1: पाटन नगरपालिकाका अनुसार नमूना शहर रहेको वडा नम्बर 6 पछिल्लो 5 134 परिवार बसाई सरी गएका छन्। पाटनलाई नमूना शहर घोषणा गरी कार्यान्वयन भएको झण्डै 15 पुगेको छ। नमूना शहरमा 1,00,000 संख्या बसाउने उद्देश्य राख्दै आर्थिक वर्ष 2066-67 बैतडीको पाटन सहित देशभरिका 10 शहरलाई नमूनाको रूपमा विकास गर्ने घोषणा गरी कार्यान्वयन गरिएको थियो। तर अपेक्षानुसार विकास हुन सकेको छैन। अहिले नमूना शहर आयोजनाको कार्यालय समेत भवन निर्माण आयोजनामा गाभिएको छ। यस आयोजनाले नमूना शहरका कार्यहरू अघि बढ़ाउँदै गएको छ। बसाई सराई रोक्नको लागि बस्ती विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको लागि कार्यक्रम माग गरिएको कार्यालय प्रमुख झङ्कबहादुर थापाले बताउनुभयो।
4: वर्ष विभिन्न योजनाहरू सञ्चालन हुँदै आएका छन्। मुख्यत नयाँ सर भनेको बस्ती विकास गर्ने हो। आगामी आवागाल हामीले बस्तीसँग सम्बन्धित योजनाहरू प्रस्ताव गरी पठाएका छौँ।
1: नमूना शहर घोषणा गरी कार्यान्वयन भइरहेको क्षेत्रमा नै बसाई सराई दर उच्च रहँदा जिल्लाका ग्रामीण क्षेत्रमा बसाई सराईको दर झनै उच्च छ। बसाई सराई रोक्नको लागि सरकारवाला निकायले जनअपेक्षा अनुसार काम गर्न आवश्यक छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनी राष्ट्रपति सी जिनपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। ग्रेट हल अफ दि पीपुलमा आयोजित भव्य समारोहमा चीनी समकक्षी सीसँग भएको वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनु भएको छ। भेटका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनी राष्ट्रपति सी जिनपिङलाई सेप्टेम्बर 24 व्हाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गर्नुभएको छ। यसैबीच चीनी कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तापछि आयोजित रात्रि भोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान बनाउन सक्ने बताउनुभयो। ईरानी नौसैनिक बलले चिनिया जहाजहरूको एक समूहलाई मंगलबार रातीदेखि रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज हुँदै जान अनुमति दिएको छ। ईरानी समाचार समित तस्निमले ईरानी अधिकारीहरूलाई उद्धृत गर्दै इस्लामिक गणतन्त्र ईरानको निर्णयपछि केही चिनिया जहाजलाई स्ट्रेट अफ होर्मुज हुँदै ईरानको व्यवस्थापनमा पारवहन कानून अनुसार यात्रा गर्न अनुमति दिएको उल्लेख गरेको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: एकीकृत भन्सार जाँच चौकी आईसीपी दीर्घमा भारत तर्फबाट बिहानै मालवाहक सवारी साधन जाँच पास गरी नेपाल पठाउन भारतीय कस्टमले असहयोग गरेको गुनासो आयात निर्यातकर्ताहरूले गरेका छन्। सीमा नाकामा हुने अनौपचारिक कारोबार नियन्त्रण, भन्सार प्रणालीलाई छिटो छैटो बनाउने तथा आयात निर्यात प्रक्रियालाई सहज बनाउने उद्देश्यले भारत सरकारको सहयोगमा नेपाल र भारत दुवैतर्फ समान संरचना सहित आईसीपी निर्माण गरिएको थियो। तर सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि भारतीय पक्षले बिहान मालवाहक गाड़ी नेपालतर्फ पठाउन नमानेको आरोप आयात निर्यातकर्ताहरूले लगाएका छन्। नेपालतर्फ आईसीपीको यार्ड व्यवस्थापन, पार्किङ तथा मालवाहक सवारी साधनको आवत जावत व्यवस्थापन गर्दै आएको हिमालयन लजी पार्क प्रालीका टर्मिनल प्रमुख गणेश प्रसाद घिमिरेले पछिल्ला दुई वर्षदेखि बिहानै गाड़ी पठाउन आग्रह गरिए पनि भारतीय कस्टमले बिहान 11 बजेदेखि मात्र गाड़ी पठाउने गरेको बताउनुभयो। घिमिरेका अनुसार भारतीय कस्टमले जनशक्तिको अभाव तथा रक्सोलबाट कर्मचारी ढिलो आउने कारण देखाउँदै बिहान गाड़ी पठाउन नसकिने बताउने गरेको छ। यस विषयमा वीरगंज भन्सार कार्यालयका प्रमुख प्रशासक कृष्ण प्रसाद मैनालीले भारतीय पक्षले कार्यान्वयनमा अनकानी गरिरहेको बताउनुभयो।
0: वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अझ बमबाट।
7: विश्वकप लीग टूको खेलमा अमेरिकामाथि रोमाञ्चक जीतका साथ स्कटल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। कीर्तिपुरमा रहेको ट्यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहिबार सम्पन्न खेलमा अमेरिकालाई 2 रनले हराउँदै स्कटल्याण्ड 8 ट्रस्ट सहभागी लीग टूको शीर्ष स्थानमा उक्लिएको हो। श्रृंखलामा स्कटल्याण्ड दोस्रो तथा अमेरिकाले पहिलो खेल खेलेका हुन्। पहिलो खेलमा स्कटल्याण्डले घरेलु टोली नेपाललाई पनि 2 रनले नै पराजित गरेको थियो। पहिलो खेलमा देखाएको जीतको लयलाई स्कटल्याण्डले निरन्तरता दिएको छ भने पहिलो खेल खेलेको अमेरिकाले हारका साथ श्रृंखलाको शुरूआत गरेको छ। जीतपछि स्कटल्याण्ड 8 टोली सहभागी रहेको लीग टूमा 38 अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। पराजित अमेरिका दोस्रो स्थानमा छरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले खेल संघलाई असार 15 गति भित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपले असार 15 गतिसम्मको समय दिएर सूचना जारी गरेको हो।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी र मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भूभागको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27.5 न्यूनतम 17 डिग्री सेल्सियस, वर्षा 6.6 मिलिमिटर। काठमाण्डुको अधिकतम 26.7 न्यूनतम 16, वर्षा 8.6 मिलिमिटर। पोखराको अधिकतम 26.2 न्यूनतम 19.4, वर्षा 20 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.7 डिग्री सेल्सियस। र दिपायलको अधिकतम तापक्रम 34.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.2 डिग्री सेल्सियस, वर्षा 2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा पारित, प्रतिनिधि सभामा भने छलफल जारी। संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रममाथिको छलफलका वक्ता सांसदहरूको जोड। नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्य विभाजनमा हेरफेर। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भेटवार्ता, वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपतिको भनाई। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
0: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
0: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
0: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
4: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
5: होइन, के भो, किन एक्लै गनगन गरिरहे कि?
4: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
5: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
4: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
5: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98 41 71 25 42।

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा अहिले पनि छलफल जारी। राष्ट्रिय सभाबाट पारित सरकारको नीति तथा कार्यक्रम विगतकै जस्तै निरन्तरता भएको प्रतिपक्षीको आरोप।
1: यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ।
0: सुकुम्बासीलाई लालपूर्जा नआउँदासम्म मासिक 15,000 भाड़ा दिने सरकारको तयारी। विपदमा पशु वस्तु उद्धारमा व्यवस्था। आगलागी र डढेलोबाट हुने मानवीय क्षति 63% घट्यो।
2: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना विपदका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ।
0: चामलमा विषादी भेटिएको मुद्दा दर्ता गर्न आदेश। शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा नयाँ नेतृत्व चयनमा प्रक्रिया शुरू। कर्णालीमा 41 झोलुङ्गे पुल निर्माण शुरू तर लक्ष्य भन्दा 59% कम।
3: 26 झोलुङ्गे पुल बनिसकेका छ र अहिलेसम्म प्रदेशमा 151 प्रदेश सरकारले बनिसकायो।
0: र दिल्लीमा ऊर्जा बचतका लागि 2 दिन घरबाटै काम गर्न निर्देशन। 50% बैठक अनलाइनबाटै हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: जेठ 15 गते नजिकिँदै गर्दा बजेट कस्तो ल्याउने भनेर सुझाव दिने क्रम र लिने क्रम पनि बढ़ेको छ। अहिलेको आवश्यकता महत्वाकांक्षी र ठूलो आकारको बजेट होइन, बरू सानो र नतिजामुखी बजेट हो भन्ने सुझाव धेरै आइरहेको छ। स्थानीय सिप र स्रोतमा आधारित साना कार्यक्रमलाई प्राथमिकता दिने र व्यवस्थापकीय सुधार गर्नेतर्फ बजेट केन्द्रित गराएर जनता सामु नै बजेटको असर पुर्याउन सक्नुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: संघीय संसदका दुवै सदनका विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनको आधार माग गरेका छन्। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले परम्परागत र महत्वाकांक्षी कार्यक्रमले भार मात्रै दिने तर्क गरेका छन्। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रम राष्ट्रको वार्षिक नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय समेट्ने भएकाले यसले महत्व राख्ने बताउनुभयो। तर उहाँले छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थिति प्रति भने असन्तुष्टि व्यक्त गर्नुभयो।
6: देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक परिवेशदेखि लिएर आर्थिक विकासका मेरुदण्ड र नीतिहरूको सम्बन्धमा छलफल गर्नुपर्ने हुन्छ। त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मान्यको आवाजलाई निस्तेज गरेर 6 घण्टाभित्र यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
5: बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम जनताको सोच अनुसार नभएको टिप्पणी गर्नुभयो। उहाँले नीति के हो कि कार्यक्रम के हो भन्ने नछुटिएको दावी गर्नुभयो।
7: आफूलाई नवीन सोचको अवतार भन्ने सरकारले ल्याएको दस्तावेजमा न नवीनता देखियो, न स्पष्टता, न जनताको जीवन बदल्ने साहसिक संकल्प नै देखियो। नीति हो कि कार्यक्रम हो यो पनि स्पष्ट छुट्याइएको छैन। नीति के हो, कार्यक्रम के हो, त्यो पनि स्पष्ट छुट्याउन गाह्रो छ। यो नीति तथा कार्यक्रम सरकारको मात्र होइन, राष्ट्रको साझा दस्तावेज हो। यसको उत्कृष्टता हामी सबैको चाहना हो। त्यसैले यसप्रति आलोचना गर्नु विरोधको लागि विरोध होइन, यो राष्ट्रप्रतिको जिम्मेवारी हो।
5: नेकपाका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति समेत असन्तुष्टि व्यक्त गर्दै विगतका अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
1: यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुने कार्ययोजना र सोहीबुदे नै नीति कार्यक्रम बीच तादात्म्यता देखिँदैन। हरेक सरकारको आफ्नो दृष्टिकोण र प्राथमिकता हुन्छ, तर विगतकै कार्यक्रमहरूको निरन्तरतामा सरकारको प्राथमिकता के हो भन्ने कुरा स्पष्ट देखिँदैन।
5: यसैबीच राष्ट्रिय सभा सदस्य महन्त ठाकुरले सरकारको सुशासनको परिभाषा र पछिल्लो कार्यशैलीमाथि प्रश्न गर्नुभयो। वहाँले सरकारले जनआन्दोलनको मर्म विपरीत काम गरिरहेको टिप्पणी गर्नुभयो। राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले भने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका दिन नसकेको दावी गर्नुभयो।
8: नेपालको अर्थतन्त्र कता लान खोजिएको स्पष्ट छैन। जस्तै पहिलो वर्ष के गर्ने, दोस्रो वर्ष के गर्ने, पाँचौं वर्ष के गर्ने, एउटा खाका सहितको चाहिँ यो पहिलो वर्ष शुरू हुनु पर्थ्यो, त्यस्तो केही देखिन्न। सरकारले प्रविधिको उच्चतम प्रयोग गर्दै लगानी वृद्धि गर्दै सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ। सरसा जनताको जनताले समेत निकै चासोका साथ हेरिरहेको कस्तो नै आउँछ यो बजेट, कस्तो नै आउँछ यो नीति तथा कार्यक्रम भनेर निहालिरहेको अवस्थामा वास्तवमा भनियो भने सर्वसाधारण जनतालाई समेत निराश बनाएको छ।
5: यसैबीच राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरूले संशोधन प्रस्ताव पेश गरेको भए पनि सबै अस्वीकृत भएका थिए। संघीय संसद सचिवालयका अनुसार दुवै सदनको बैठक भोलि पनि बस्नेछ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्मका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा दिने तयारी गरेको छ। यो व्यवस्था अस्थायी राहतका रूपमा ल्याउन लागि सरकारले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको प्रगति र आगामी योजना प्रस्तुत गरेका थिए। उक्त योजनामा यी विषय उल्लेख रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आयोजनाका निर्देशक मचा काजी महर्जनले सीआईएनसँग बताउनुभयो।
9: ए मन्त्रीजीले त्यो कुरालाई भन्नुभएको हो होइन? त्यो कति उपलब्ध गराउनु भन्ने किसिमको टुङ्गो चाहिँ लागेको छैन, सोच चाहिँ मन्त्रालयले बनाउनु भएको छ। अब त्यो टुङ्गो लागेपछि हामी खबर गर्छौँ। अब केही राहत रकम चाहिँ दिनुपर्छ भन्ने हिसाबले कुरा चाहिँ भएको थियो होइन? अनि त्यही कुरा निर्णय चाहिँ भएको छैन। अब निर्णय नभए मैले त्यो भन्न चाहिँ सकिएन।
5: उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ। अदालत प्रशासनले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गर्न नखोजेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। उपभोक्ता अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपभोक्ताको हक हितसँग जोड़िएको विषयमा फिराद परेको भन्दै दर्ता गर्न आदेश दिएको हो। यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोदा फूड्स प्रालीद्वारा उत्पादित 100 ग्रामवाला करेन्ट चाउचाउ र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ। यी दुवै चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नभएको विभागले जनाएको छ। यस वर्षको पहिलो महिना वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाले ज्यान गुमाएका छन्, जुन संख्या पोहोरको 27 जनाको तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
2: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटद्वारा पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागी घटना घटेको छ।
5: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 वटा घर पालुवा जनावर मरेका छन्। इलाममा बर्ड फ्लू नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हटाइएको छ। जोखिम न्यून भएसँगै कुखुराजन्य पदार्थको ओसार पसार सम्बन्धी प्रतिबन्ध हटाइएको जिल्ला बर्ड फ्लू नियन्त्रण समितिले इलामले जनाएको छ। यसअघि वैशाख 9 जिल्ला बर्ड फ्लू नियन्त्रण समितिको बैठकले कुखुरा तथा कुखुराजन्य पदार्थको ओसार पसारमा रोक लगाएको थियो। ताजा खबरमा अब विदेशको खबर। रेखा गुप्ता नेतृत्वको दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन नयाँ नियम लागू गरेको छ। भोलिदेखि लागू हुने गरी अब 2 शत प्रतिशत काम कर्मचारीहरूले घरबाट गर्नुपर्नेछ। सरकारी कार्यालयहरूको इन्धन 20% घटाइने र मन्त्री विधायकले मेट्रो तथा बस प्रयोग गर्नुपर्नेछ। विदेश भ्रमण र ठूला सार्वजनिक कार्यक्रम पनि अस्थायी रूपमा रोकिएका छन्। मुख्यमन्त्री गुप्ताले आफ्नै सवारी साधन संख्या 13-4 झार्दै करिब 69% कटौती गर्नुभएको छ। र खेल खबरमा आईसीसी क्रिकेट विश्वकप लीग 2 एकदिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई डीएलएस नियमका आधारमा 3-2 हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्रै बनाउन सक्यो।
0: आठ पहरिया समुदाय आदिवासी जनजातिमा सूचीकरण नहुँदा समस्या।
10: आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठ पहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
0: समुदायको सामाजिक शैक्षिक तथा आर्थिक स्तर उकास्नको लागि पहल। रिपोर्टसँगै सांसदमा प्रतिपक्षी दलहरूले गरेका विरोध। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
12: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
13: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
14: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
14: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
15: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
13: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। यो वर्ष मनसूनमा 2 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 34 बैठकले यस वर्षका लागि तयार पारिएको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेको छ। कर्णाली प्रदेश सरकारले ट्विन र जोखिमपूर्ण नदी नालाहरूमा पार गर्ने समस्यालाई समाधान गर्न बहुवर्षे ठेक्का मार्फत 41 झोलुङ्गे पुल निर्माण शुरू गरेको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रदेश सचिव अर्जुन कुमार बलका अनुसार आर्थिक वर्ष 2082-83 भित्र निर्माण सक्ने गरी काम अघि बढ़ाइएको थियो। स्रोत सहमति लिएको 5 महिनाभित्र ठेक्का नभए योजना स्वत रद्द हुने उल्लेख गरिएकाले कामलाई तदारूकताका साथ अगाडि बढ़ाउनुपर्ने उहाँले बताउनु भएको छ। 2078 सालको जनगणना अनुसार धनकुटा आसपासमा मात्रै बसोबास गर्दै आएका 8 परियार समुदायको जनसंख्या 5878 रहेको छ। आदिवासी जनजातिमा सूचीकरण नहुँदा यो समुदाय सामाजिक शैक्षिक तथा आर्थिक रूपमा कमजोर बन्दै गएको छ।
17: धनकुटा नगर क्षेत्रमा मात्रै बसोबास गर्दै आइरहेका सीमान्तकृत 8 परियार समुदायले 2052 सालदेखि संगठित रूपमा आदिवासी जनजातिमा सूचीकृत गर्न पहल थालेका थिए। 8 परियार छुट्टै जातीय पहिचान भएको समुदाय भएकाले अन्यसँग मिसाएर होइन पृथक रूपमा सूचीकृत गरिनुपर्ने उनीहरूको माग छ। किराँत 8 परियार समाजका केन्द्रीय महासचिव सूर्य 8 परियार:
18: हाम्रो आइडेन्टिटी अनुसारको सबै डकुमेन्ट बन्नुपर्छ भन्ने कुरा पनि हो। त्यो हिसाबले चाहिँ हामी 8 पत्र देख्लै हो। त्यो हिसाबले चाहिँ नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने प्रस्ताव हो।
17: आफ्नै भाषा वेशभूषा संस्कृति परम्परा तथा लिपि भएकाले पनि 8 परियार समुदाय जनजातिभित्रै पर्ने दावी छ। 8 परियार समुदायका चाड पर्व लगायत आफ्नै परम्परा छन्। अधिकार कर्मी सचेता 8 परियार:
10: 8 परियार भित्रको धेरै पाठहरू छ। हाम्रो आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि 8 परियार जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
17: धनकुटा नगरपालिकाले 8 परियाले मनाउने मक्सिर चाडमा स्थानीय बिदा दिने गरेको छ। अहिले धनकुटामा मूलवासीको रूपमा रहेका 8 परिया समुदायले आफ्नै जनजातिभित्र सूचीकृत हुने माग राख्नु जायज भएको बताउनुहुन्छ धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ:
19: राज्य के जान्थे सूचीकृत गर्दाखेरि होइन, त्यो समस्या छ। सबै तयारी गरेर सूचीकृत हुनुपर्छ भन्नेमा नगरपालिका सपोर्ट छौ होइन।
17: 8 परिया समुदायभित्र छारा होम्बारक किन्दाहाङ लेङसुवा पाङसुङ लगायत गरी 19 जाति छन्। अहिले यो भाषा बोलिएको संख्या पनि कम हुँदै गएको छ। 8 परियार समुदायका अगुवा धन 8 परियार:
20: यो भाषा चाहिँ लोपोन्मुख अवस्थामा पुगेको छ। यसको मूल कारणहरू भनेको चाहिँ अन्य भाषाको प्रभाव। नेपालीले पनि 8 परियार भाषालाई अलि बढी गाँचेको छ। त्यस्तै गरी अलि अभिभावक अथवा 8 परियार समुदायमा पनि अंग्रेजीको मोह त्यसको प्रभाव देखिन्छ। त्यस्तै गरी यो आफ्नो मातृभाषामा त्यसको प्रोनाउन्सिएसन अथवा उच्चारणमा केही समस्या आएको हुनाले त्यो पनि मातृभाषामा त्यसले पनि समस्या सिर्जना गरिरहेको देखिन्छ।
17: परम्परागत किपट प्रणाली अन्तर्गत रहेको 8 परियाको ऐतिहासिक भूगोल अहिलेको धनकुटा नगरपालिकाका 10 वडासम्म फैलिएको छ। स्थानीय सरकारले उनीहरूको पहिचान स्थापित गर्नका लागि केही सकारात्मक कदम चाले पनि आदिवासी जनजातिमा सूचीकृत हुने अभियान भने हालसम्म पनि सफल हुन सकेको छैन। गोपाल बराइली, सीआईएन, रेडियो धनकुटा एफएम, धनकुटा।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाब प्रधानमन्त्रीले दिनुपर्ने भन्नेमै सांसदहरू 2 दिनसम्म अलमलमा।
21: प्रधानमन्त्रीको असमर्थताको कारण दिनुहुन्न त भन्या त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो। र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ।
0: संसदीय परम्परालाई मान्नको लागि आग्रह संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
23: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
22: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
24: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
23: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरोकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निस्कन्छ निष्कर्ष।
25: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
26: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
22: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
27: हाम्रा दुःख नै त सरकारी खेती गरिसौँ र पानी नै पिग्रला,
23: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
22: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
23: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग सहकर्मी सन्तोष गन्धर्व कुराकानी गर्दै हुनुहुन्छ।
3: अहिलेको संसदमा यो जे गतिविधिहरू देखिराखेको छ, हिजो प्रतिपक्षहरूले जुन स्थिति त्यहाँ देखाउन विवश भयो, त्यो चाहिँ वर्तमान सरकारको नेतृत्वको कारणले सिर्जित परिस्थिति हो र प्रतिपक्षहरूलाई त्यहाँ जनताले पुर्याएका हुन्। जनताले यो सरकारको कार्यकारी प्रमुखको आवाज सुन्न चाहेका छन्। कार्यकारी प्रमुखको सदनमा देखिएको, सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन्। आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनुभयो, त्यसबाट संसारभरि रहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै राख्नु भएको छ र प्रतिपक्ष हुनुको नाताले तपाईँहरूको भूमिका के हो, तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ। नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो। के यो सरकार यो संसदमा अहिलेको पार्लियामेन्टमा 5 वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको, अरू केही पनि होइन। जहाँसम्म नियमावलीको धारा 38 को सवाल छ, त्यो धारा 38 मा के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने प्रधानमन्त्रीले वा निजले तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने कुनै असाधारण परिस्थिति हुन सक्छ, कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुन सक्छ, कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुन सक्छ या अन्य त्यस्तो विशिष्ट कारण हुन सक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ। किन भन्दा प्रधानमन्त्रीको असमर्थताको कारण दिनु त भन्या त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ, सबै प्रधानमन्त्रीले। त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनुभएको छ उहाँको आवाज र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग राख्नु सर्वथा संवैधानिक छ, न्यायिक छ र संविधानको यही संविधानको धारा 76:10 मा स्पष्ट लेखिएको छ, सरकार प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन्, जवाफदेही हुनेछन् र पार्लियामेन्ट भन्दा माथि सरकार हुँदैन र संविधान भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
13: जस्तो कि अहिले तपाईँले सदनमा प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रममाथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि हिजोको परम्परा त थियो नि, तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसमा जवाफहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
3: त्यो कुरा होइन, हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो, बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्क उठेर हिँड्नुभयो,
21: मानव एकछिन केही जरूरी पर्यो होला, दुई मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं र त्यही मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संसार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए। प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँहरूले नियमावर्ति किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति बोलिराख्नु, सभामुख बोलिराख्नु भएको होइन। त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्य साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो, अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन, त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौ। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए, यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको यो सरकारको र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने, त्यो मात्रै होइन उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले 8 अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं। त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ, सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भइहाल्यो, छलफल गराउनु नै परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, त्यसकारणले त्यो लजिकल छैन। र परम्पराको कुरा के छ भने असल परम्परा त मान्नुपर्छ, हेर्नुहोस् असल परम्परा इग्नोर गरेर जान मिल्दैन, त्यो असल परम्परा हो, नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ सरकार प्रमुखले दिने, 275 सदस्यीय अथवा 334 सदस्यीय संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू।
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ भने प्रतिनिधि सभामा छलफल जारी रहेको छ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्म मासिक 15,000 रूपियाँ घरबाट दिने तयारी गरेको छ। उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै मुद्दा दर्ता गर्न आदेश दिएको छ। दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन भोलिदेखि लागू हुने गरेर अब हप्ताको 2 कर्मचारीहरूले घरबाटै काम गर्ने व्यवस्था मिलाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदिवसीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 2 हराएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 1 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि।

0: त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: बुढी हेर त लाउ
1: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: ओ मेज्यू नमस्कार है
0: नमस्कार नमस्कार मेज्यू नमस्कार
3: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
0: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
3: है मेज्यू म त बिहेमा आउँदिन होला
0: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
3: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
0: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
3: लाउन हो र अनि ठ्याक्कै कहाँ हो नि
0: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
5: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
4: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
2: सम्पर्क मोबाइल 9741-031-429
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
9: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
9: प्रोपाइटर बिट्टू विश्वकर्मा। सम्पर्क नम्बर 9843062616 र 9810323354।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
11: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 01059093 सम्पर्क गर्नुहोला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004537।
12: राष्ट्रको लागि बक्सिङ,
13: स्वास्थ्यको लागि बक्सिङ,
12: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
13: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइट तर्फ, ओम शान्ति भवन नजिकै।
12: समय बिहान र बेलुका।
13: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841465649, 9841465649।
12: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त, इन्द्र मोबाइल सेन्टर धादिङ बेसीमा अफर है अफर। इन्द्र मोबाइल सेन्टर यही जेठ 7 गतेको दिन नयाँ डेकोरेसनका साथ ग्रान्ड ओपनिङ हुँदैछ। यस ग्रान्ड ओपनिङको दिनमा सम्पूर्ण सामानहरूको खरिदमा 30-50% छुट दिइनेछ। स्मार्टफोन तथा रु 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोटल म्याचिङ गेम खेली नगद 1000 रुपियाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्र मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्र मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा। ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
14: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: ओहो, हैन के हो नयाँ स्कूटर, अझ हातमा सुनको औठी पनि।
2: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि स्थापिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: बनाउन सकिन्छ।
3: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
4: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
3: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
5: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM। सयौं रेडियो, हजारौं रेडियो,
8: बीबीसी नेपाली सेवाको सर्वमान्य पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सामुदायिक सूचना नेटवर्क राष्ट्रिय सभाबाट पारित प्रतिनिधि सभामा आज पनि उठ्यो प्रधानमन्त्रीको अनुपस्थिति बारे प्रश्न।
9: संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
8: भारतले चिनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा कस्तो असर पार्ला?
10: यो आर्थिक वर्षमा सर्टेज हुनेवाला छैन, प्राइसमा त्यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति घटबड भइ नै रहन्छ।
8: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिका चीन सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको चिनिया राष्ट्रपतिको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
11: अशोक दाहालबाट समाचार सुन्नुहोस्। युकेमा प्रधानमन्त्री कियर स्टारमरका एकजना प्रमुख मन्त्रीले राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्रीमाथि आफ्नो विश्वास गुमेको भन्दै पदबाट राजीनामा दिएको चिठी सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले आगामी आम निर्वाचनमा स्टारमरले लेबर पार्टीलाई नेतृत्व दिन नसक्ने उल्लेख गरेका छन्। स्ट्रेटिङले अब प्रधानमन्त्रीमा आफ्नो दावी गर्ने ठानिएको छ। उनका सहयोगीहरूले आफ्नो दावी पेश गर्नका लागि उनीसँग पर्याप्त सांसदहरूको समर्थन रहेको बीबीसीसँग बताएका छन्। बीबीसीका राजनीतिक संवाददाता इएन वाटसन भन्छन्, यसले औपचारिक रूपमा नेतृत्वमा कुनै चुनौती खडा त गरेको छैन, तर उनले नेतृत्वको तयारीकै लागि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको कुरा लुकेको छैन। बीबीसी संवाददाता इएन वाटसनको भनाई। आफ्नो देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको रात्रिभोजमा चिनिया राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने बताएका छन्। सीले दुई देशबीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वपूर्ण रहेको बताए। ट्रम्पले पनि सकारात्मक भाव देखाउँदै चिनिया राष्ट्रपतिलाई आगामी सेप्टेम्बरमा व्हाइट हाउसको निम्तो दिएका छन्। दुई शक्ति राष्ट्रका राष्ट्रपति बीचको भेट 2 घण्टा चलेको थियो। व्हाइट हाउसले आर्थिक सम्बन्ध सबल बनाउने विषयमा केन्द्रित कुराकानी सकारात्मक भएको जनाएको छ। सबैभन्दा संवेदनशील रहेको ताइवानको विषय व्हाइट हाउसले उल्लेख गरेको छैन। इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्गबाट थप चिनिया पानी जहाजहरू पार गर्न तेहरानले अनुमति दिएको उल्लेख गरेको छ। चिनिया विदेश मन्त्री र इरान स्थित बेजिङका राजदूतको आग्रहमा अझैसम्म इरानी नियन्त्रण कायम रहेको उक्त जलमार्गमा चिनिया जहाजहरूलाई अनुमति दिइएको जानकार स्रोतलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले जनाएको छ। बेजिङले यसको पुष्टि गरेको छैन। इरानले यसअघि युद्ध चलिरहँदा पनि चीनसँग सम्बन्ध भएका जहाजहरूलाई यो मार्ग प्रयोग गर्न दिने जनाएको थियो। जहाजहरूको निगरानी गर्ने तथ्याङ्कले चिनिया सुपर ट्याङ्कर यो जलमार्गबाट अघि बढ़ेको देखाएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत ICCले झिकाएका एकजना फिलिपिन्सका सांसद संसद भवनबाट बाहिरिएका छन्। उनले संसद भवनभित्र शरण लिने प्रयास गर्दा हिजो हतियारधारी सैनिकले घेरा हालेका थिए। यसअघि रोड्रिगो डुटेर्टेका पालामा प्रहरी प्रमुख हुँदा दर्जनौं मानिसहरूको गैर न्यायिक हत्या गरेको आरोप उनले अस्वीकार गर्दै आएका छन्। संसद भवनबाट बाहिरिएका सांसद रोनाल्ड डेला रोजा कहाँ गए भन्ने उनका वकिलहरूले बताएका छैनन्। र नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा शक्तिशाली चट्याङ र वर्षाका कारण 89 जनाले ज्यान गुमाएका छन्। एकजना विपद व्यवस्थापन अधिकारीले अधिकांशको ज्यान पर्खाल भत्किएर रुख डालेर र चट्याङ लागेर गएको बताए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको बताइएको छ। तर प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध शुरू गरेपछि प्रतिनिधि सभाको आज बैठक पनि प्रभावित भयो। उक्त बैठकमा आज प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम तय भएको थियो। एक रिपोर्ट। विपक्षीहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा लगातार प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको खोजी गरिराखे पनि सांसदहरूको प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। तर नीति तथा कार्यक्रममाथि दिनभरको छलफल पश्चात सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन बोलाएसँगै विपक्षी सांसदहरूले उभिएर विरोध गरे। त्यसक्रममा विपक्षी सांसद मध्येका युवराज दुलालले भने,
9: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ, हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, त्यसकारणले यो संसदभन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, हामीले उहाँलाई यो संसदमा चाहेका छौं। प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
1: लगत्तै सभामुख अर्यालले विपक्षीहरूलाई सहमत गराउने कोशिश गरे।
12: हामीले छलफल भइसके पछाडि हाम्रा कुराहरू राखिसके पछाडि सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले लिखित रूपमा जिम्मेवारी सुम्पिएर पठाउनु भएको माननीय मन्त्रीज्यूले त्यसको जवाफ दिँदाखेरि हामीलाई के समस्या पर्ला।
1: तर विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक केही बेरका निम्ति स्थगित गरियो। यो सामग्री तयार पार्दा सभामुख अर्याल बैठक सञ्चालनका सम्बन्धमा आन्तरिक छलफलमा रहेको बताइएको छ। दिउँसो भएको छलफलमा आफ्नो धारणा राख्ने क्रममा कतिपय विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। दलीय आधारमा छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भने,
13: सभामुख महोदय, पहिलो चोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि माननीयको आवाजलाई निस्तेज गरेर 6 घण्टाभित्र जम्मा आजको कार्यक्रम 6 घण्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
1: कतिपय सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यथास्थितिकै निरन्तरता भएको टिप्पणी गरे। नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले भने,
14: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुँदे कार्ययोजना र सही बुँदे नै नीति कार्यक्रम बीच तादात्म्यता देखिँदैन।
1: नीति तथा कार्यक्रममाथि 35 जना सांसदहरूले संशोधन हालेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भनिएको थियो। बजेट आउनु 15 दिन अगावै उक्त प्रस्ताव पेश गर्नुपर्ने कानूनी बाध्यता रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले बीबीसीलाई बताए। अब अर्को विषय। भारतले तत्काल लागू हुने गरी चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। नेपालमा हुने चीनीको खपत स्वदेशी उत्पादनले मात्रै नधान्ने व्यवसायीहरूले बताउने गरेका छन्। यसै सन्दर्भमा हामीले चीनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई टेलिफोन सम्पर्क गरी शुरूमा भारतले चीनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ने देखिन्छ भनेर सोधेका छौं।
10: हामीले चिनीको कुरा गर्ने बेलामा क्रसिङ सिजनको गर्छौँ कि आर्थिक वर्षको गर्दैनौँ? क्रसिङ सिजन भनेपछि नेपालमा जनरली तिहार पछि क्रसिङ सिजन सुरु हुन्छ र करिब चार महिना क्रसिङ सिजन चल्छ, त्यसपछि चाहिँ चिनी कारखानाहरू बन्द हुन्छ। हाम्रो चिनी उत्पादन 2,00,000 मेट्रिक टन जति भएको थियो र यो वर्ष चाहिँ अलरेडी 90,000 मेट्रिक टन चिनी नेपालमा आयात भइसकेको छ।
15: नेपाललाई वार्षिक चाहिने खपत जति पुग्छ?
10: एकदम पुग्छ। यो आर्थिक वर्षमा कुनै सर्टेज छैन र यो आर्थिक वर्षमा अर्को के भयो भने लास्ट इयर हाम्रो चाहिने चिनी कारखानाहरूको बोर्डरबाट चिनी इम्पोर्ट पनि भयो र तस्करी बढ्ने पनि आयो। हाम्रो चिनी नबिकेर लास्ट इयरको स्टक पनि क्यारी फरवर्ड छ यहाँ। त्यसकारण यो क्रसिङ सिजन सुरु हुनुभन्दा पहिले नेपालमा यथेष्ट मात्रामा चिनी छ, त्यो चाहिने ट्रेडरहरूका पनि छ र इन्डस्ट्रीको गोदाममा पनि छ। त्यसकारण चिनीको आयात मतलब हामीले गर्न नपाएपछि या इन्डियाको निर्यात प्रतिबन्धले नेपालमा यो आर्थिक वर्षमा केही फरक पर्दैन, यो क्रसिङ सिजनलाई फरक पर्दैन।
15: नेपालको वार्षिक खपत कति हो, उत्पादन कति हुँदै आएको छ औसत?
10: वार्षिक खपत हेर्नुहोस् अब यद्यपि सरकारी कुनै पनि तथ्याङ्क छैन, हामीहरूले इस्टिमेट गर्ने चाहिने नेपालको खपत करिब करिब 2,70,75,000 टन जति छ जस्तो हामीलाई आलङ्कित छ।
15: त्यसमध्ये यो वर्ष 2,00,000 मेट्रिक टन चाहिँ उत्पादन नै भएको छ?
10: उत्पादन भयो र करिब करिब चाहिने 75,000-80,000 मेट्रिक टन अहिले चाहिँ सरकारी आँकडाको हिसाबले अलरेडी नेपालमा आयात भइसकेका छ।
15: त्यसो भए उपभोक्ताहरू त्यस्तो आतिनुपर्ने अवस्था छैन भन्दा हुन्छ?
10: पटक्कै छैन। चिनीको कुनै पनि प्रकारको यो आर्थिक वर्षमा मतलब यो क्रसिङ सिजनमा सर्टेज हुनेवाला छैन।
15: एक थरीका उपभोक्ताले खास गरी भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा मूल्य के हुने हो भनेर चिन्ता पनि व्यक्त गर्न थालेका छन्। त्यसले मूल्यमा के कस्तो असर पर्न सक्छ?
10: हेर्नुहोस् अहिले चाहिँ त नेपालको जुन चिनी छ त्यो हाम्रो लागत मूल्यभन्दा कम्तीमा नै बिकिराखेको छ, किनभने मार्केट साह्रै स्विङ भयो नेपालको चिनीको। यो हाम्रो मार्केट स्विङ भएको हुनाले हाम्रो अहिले चाहिँ त अन्डर कस्टिङमा नै चिनी बिकिराखेको छ नेपाली चिनी होइन। अब यो प्रतिबन्धले कुनै पनि त्यसको प्राइसमा खासै केही असर आउँदैन। हेर्नुहोस् अब अलिकति केही सामान्य वृद्धि घटी भनेको त यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति घटबड भइ नै रहन्छ, तर कुनै कस्तो त्यस्तो मेजर चाहिने उपभोक्तालाई असर पर्ने प्रकारको चाहिने यसमा कुनै पनि त्यस्तो आउनेवाला छैन। अर्को एउटा के भन्न चाहन्छु भने नेपालमा हाम्रो डोमेस्टिक चिनीको खपत यति कम्ती छ, हेर्नुहोस् नेपालमा जति पनि चिनी खपत हुन्छ 80% चिनी त यहाँ चाहिने इन्डस्ट्रियल युजमै हुन्छ। इन्डस्ट्रियल युज भनेको बेकरीमा होला, कन्फेक्सनरीमा होला, जुसहरूमा होला होइन, जुसेसलाई कोक फेन्टा त्यस्तोमा हुन्छ। डोमेस्टिक खपत जम्मा 20% मात्रै छ।
15: उसो भए नेपालमा पर क्यापिटा चिनीको खपत कति हो नेपालमा प्रति व्यक्ति?
10: हामी एउटा परिवारमा नेपालमा एउटा हाउस होल्डमा 3 जना मान्छेको हुन्छौँ जनरली होइन, 3 people in 1 home एभरेजमा। त्यो 3 जना मान्छेको चाहिने हामीले गर्ने हो भने महिनाको 1 किलो भन्दा बढी डोमेस्टिक खपत हुँदैन चिनी।
15: वर्षको 12 किलो जति भयो
10: त्यो पनि 3 जनालाई। सो चिनीको हाउस होल्ड खपत धेरै नै थोरै हुन्छ हेर्नुहोस् है। त्यसकारण त्यसमा अलिकति भोलि प्राइस करेक्सन भयो या अलिकति प्राइस बढे पनि इन्डिभिजुअल कन्ज्युमरको लागि कुनै पनि ठुलो कुरो हुँदैन त्यो, किनभने यहाँ हेर्नुहोस् तपाईँ चामलमा हेर्नुहोस् या चाहिँ तपाईँको तरकारीमा हेर्नुहोस् घिउ तेलमा हेर्नुहोस् जुन प्रकारको वृद्धि हुन्छ होइन, 10-10-20% को त मतलब तुरन्त चाहिने प्राइस स्केलेसन हुन्छ। जबकि चिनी यस्तो कमोडिटी छ तपाईँ यसो अध्ययन गर्नुभयो भने लास्ट 15 वर्षदेखि अहिलेसम्मको गर्यो भने प्राइसै नबढेको त म भन्दिनँ। 15 वर्षमा चाहिने प्राइस बढ्यो भने टोटल चाहिने चिनी तेल 60 रुपियाँ थियो होला, अहिले 90 रुपियाँ हो। सो लिस्ट इन्क्रिज प्राइस भनेकै यो खाद्यान्नमा चिनी हो।
15: भनेपछि किलोमा 2-4 रुपियाँ बढ्न सक्ने अनुमान गर्न सकिन्छ?
10: त्योभन्दा बढी त बढ्दैन होला। अब यो डिमान्ड एन्ड सप्लाई यो कमोडिटी हो, इन्टरनेसनल प्राइसले पनि धेरै गभर्न गर्छ हेर्नुहोस् होइन। चिनी नबिकेको बेलामा कस्टिङ भन्दा घटीमा पनि बेचिन्छ। अब यो चिनीको जहिले पनि हामीले हेर्ने बेलामा एभरेज इयरली प्राइस हेर्नुपर्छ। जस्तो क्रसिङ सिजन सुरु हुने बित्तिकै सबलाई चिनी बेच्ने हतार हुन्छ, फार्मरलाई पेमेन्ट गर्नुपर्छ, देयर सेल सुगरिङ भेरी भेरी लो प्राइस। दसैँ ताका आएर त्यो 8-10 महिना चिनी होल्ड गरेको हुन्छ, त्यसको इन्ट्रेस्ट कस्ट लाग्छ होइन, अपर्च्युनिटी कस्ट लाग्छ, त्यसको इन्सुरेन्स कस्ट लाग्छ। त्यो बेलामा अलिकति 4-5 रुपियाँ बढ्यो भने हामी बढ्यो भन्छौँ, तर हामी इयरली एभरेज गर्यो भने सुगर प्राइस लगभग चाहिँ 1-2 रुपियाँ भन्दा बढी तलमाथि पर्दैन।
1: उनी थिए चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, साथी गनी अन्सारीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको बताएका छन्। आफ्नो स्वागतमा आयोजना गरिएको रात्रिभोजमा चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश बीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको बताए। विश्वका दुई शक्ति राष्ट्रका प्रमुख बीच 2 घण्टा चलेको बैठकमा व्यापार, तेल र इरान लगायतका विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट अशोक दाहालबाट।
16: ट्रम्प र सी बीचको भेटमा दुवै पक्षले गत अक्टोबरमा सहमति भएको व्यापार युद्ध स्थगित गर्ने सहमतिले निरन्तरता पाउने संकेत गरेका छन्। व्हाइट हाउसका अनुसार दुवै नेताहरू भविष्यमा हुने व्यापार सम्बन्धका लागि एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन्। व्हाइट हाउसले दुई पक्षबीच आर्थिक सहकार्य बढ़ाउने र अमेरिकी कम्पनीहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ। अमेरिकी उद्योगमा चिनिया लगानीले पहुँच पाउने व्हाइट हाउसले जनाएको छ। बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। चिनिया विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खासै उल्लेख थिएन, तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ। भेटमा चिनिया राष्ट्रपतिले होर्मुज जलमार्गमा चीनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा चीनले चासो राखेको व्हाइट हाउसले जनाएको छ। ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पङ लियङलाई आगामी सेप्टेम्बर 24 लागि व्हाइट हाउसमा निम्तो दिएका छन्। चिनिया राष्ट्रपतिले दुवै देशका 1,70,00,000,000 नागरिकका लागि मात्रै नभएर विश्वका 8 अर्ब मानिसका लागि दुई देशबीचको सम्बन्ध चासोको विषय रहेको बताए। रात्रिभोजमा ट्रम्पले चीनमा आफूले अरू कसैले नपाएको अद्वितीय स्वागत पाएको प्रतिक्रिया दिएका थिए।
17: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
18: रेडियो बिहानी समय संकेत यति बेला रातको 9 बज्यो।

नम्बरमा त्यहाँबाट प्रवेश गर्यो भनेदेखि डर लाग्दो प्रकारको चाँडुर भन्ने महावीर छ, त्यसले मार्ने। नभए मुष्टिकले मार्ने, मुष्टिक नभए देवे कुर्सलले, त्यसपछि नभए तोसलले मार्ने। यो आठ दरवाजा पार गर्यो भने म छु धन्दा नमान भएर पड्किराख्यो त्यो राजा कंस। अनि कृष्ण भगवान सवारी हुनुभयो, अनि बीच बाटोमा गइसकेपछि एउटा अत्यन्त सुन्दर प्रकारबाट कपडै राम्रा राम्रा कपडा, राजकीय सम्मानका राजकीय पोषकका कपडा धोइरहेर चाहिँ एउटा धोबीले, ओ धोबीलाई भन्नुभयो प्रभुले, बोल्दै बोल्दैन भयो, ओ धोबी दाई भने त मुरो पो उछाल्यो है भगवान्लाई, किन बोल्छ त को त भन्यो, हाम्रो लुगा धोइदेऊ न भनेको थियो, ए हामी राजकीय सम्मानको वस्त्र धुनेलाई तैँले त्यो तेरो त्यो त्यो अहिलेसम्म पानीको मुख नदेखे दौरा धुने जामा धुने जाइ लाग्यो। अनि त्यही जब मुरो समातेर भगवान्ले पड्काइदिनु भएको थियो, धोबी मर्यो। त्यो धोबी को थियो? रामको पालामा रामचन्द्र जस्तो लाची पामर सिल्ली हुँ कि अर्का कि अर्कासँग गएकी पत्नी फिर्ता गर्ने म भनिकन भन्ने जुन धोबी थियो, त्यही धोबी आज रामचन्द्र परमात्माको पालामा आफूलाई कटु वचन बोल्नेलाई आज प्रभु कृष्णको अवतारले मारिदिएको थियो, मर्यो मर्यो त्यो धोबी। अनि वस्त्र सारा रामचन्द्रले पहिरो, माने कृष्ण र बलरामले पहिरनु भयो, फेरि कपडा लाउने उहाँसँग त्यो त थाहै थिएन बिचरा, फेरि लाउने जामा मात्रै लगाइरहेको, अब त्यो सुरुवाल पाइजामा माथिबाट दौरा र भोटो तलबाट उल्टो विपरीत, त्यस्तै प्रकारको वस्त्र सारा दान दिँदै दिँदै अगाडि बढ्नु। जाँदा जाँदा अल्ली पर पुगिसकेपछि अत्यन्त सुन्दर प्रकारबाट कपडा सिरेको एउटा सूचीकार दमै रहेछ, ओ सूचीकारजी लौ न हामीलाई पनि जब यो कपडा सिदिनु पर्यो भनेपछि हुन्छ साहेब भनेर राम्रोसँग फिटफाट गरेर शरीरमा अङ्गमा मिलाइदिए। र त्यसकारणबाट आजबाट तिम्रो जुनसुकै शुभ कार्यमा पनि यात्रामा अघिल्लो पाइलो रहोस् भन्ने वरदान दिए, कृष्णको वरदान अहिलेसम्म जब परिवारहरूलाई दमैहरूलाई लगाइरहेको छ, उहाँहरूलाई अगाडि लगाएर मात्रै साइत सार्ने चलन छ बाजा बजाएर। अनि अल्ली पर गइसकेपछि मालीले फूलको माला उनेर दियो प्रभुलाई, सम्मान साथ तेरो कृति रहोस् भन्ने वरदान दिनुभयो। अनि त्यहाँदेखि अगाडि फेरि जानुभयो, जाँदाखेरिमा त अति सुन्दर कक्षमा महाराज तीन ठाउँमा भाँचेकी कुपरी बुढी बसिरहेछन् चन्दन लिएर, ए चन्दन लगाइदिए राजा कंसको राज दरबारमा चन्दन घोट्नेमा मेरो नाम त्रिवक्रा हो भनेन्, अनि त्यो चन्दन खै लाउनुहुन्छ किन्न लाउनुभयो? तीन ठाउँमा भाँचेकी कुपरी बुढीलाई चन्दन लगाइसकेपछि त भगवान्ले त च्याप्प समातेर के आज्ञा गरिबोक्छु भनेदेखि जब त्यो तीन ठाउँमा भाँचेकी कुपरी बुढीलाई तन्द्रङ्ग झुन्नाउनु भयो चुल्ठा समातेर, चन्दन लाउन दिनु छ मार्ने आँटो ए बहिनी जस्तो भइराखेको थियो, च्याप्प समाउनु भयो। र अनि त्यसपछिबाट दाहिने गोडाले चक्क जब किचेर, अनि त्यसदेखि पछाडिबाट जब त्यसका शरीरमा चिउडामा मुडकीले पड्काइदिनु भएको थियो, तीन ठाउँमा भाँचेकी कुपरी बुढी त सोझी भई, सोझी मात्रै हो र रूपमा बलेकी शिलामा ढलेकी बत्तीस लक्षणले युक्त भएकी परम सुन्दरी, भगवान कृष्ण म त तपाईँसँगै जान्छु पो भन्छे अहिले दान्त हे बराबा उल्का पारी पारी न ए हुँदैन त्यसो नगर त्यसो नभन भन्दै हुनुहुन्छ जानी हो यतिको भेटाएपछि कोसँग जानी भन्न थाले ए बाबा हुँदैन त्यसो नगर भन्नुभएको थियो, त्यो को रहेछ त भन्दा राजा रावणकी बहिनी सुरपर्णाखा, रामका पालामा नाक कान र चुल्ठो काटिएकी, पति भज्न जाँदाखेरिमा जीवन आफ्नो सारा नाश गराएकी, त्यो बखत नभएको कारणले आज कृष्णावतारमा नाक कान चुल्ठोको रूपलाई पनि प्रधान गर्नुभयो। अनि त्यसपछिबाट पति बन्नका लागि राजा कंसलाई मारेपछि तिम्रो घरमा चार रात बस्नका लागि आउँछु, तबसम्मका लागि बिदाई भनेपछि साराले विन्ती गरे, नन्द बाल प्यारे लाल कंसासुरको काल, नन्द बाल प्यारे लाल कंसासुरको

0: भगवानको सवारी भयो अनि बीच बाटोमा गएर तर्क वितर्क कुतर्क अनेक प्रकारबाट भइराखेको थियो महाराज। जाँदा जाँदा जाँदा भगवान परमात्माले तीन ठाउँमा भाँचेकी कुप्री वृद्ध नारीलाई परमात्माले युवती बनाइसकेपछि तिम्रो घरमा चार रात बस्नका लागि म आउनेछु, तपसम्मका लागि विदा भएर जानु पर्यो भनेपछि हस्त सरकार प्रभुदेव म विदा हुन्छु भनेर आफ्नो आश्रममा गइन्। विस्तारपूर्वक भगवानको सवारी चढ़ियो कृष्णको। अगाडि अगाडि अगाडि सवारी हुँदाखेरिमा भेज बाटोमा डर लाग्दो प्रकारको रथले पूर्ण भएको धेरै प्रकारका फौजहरूले बेरेर बसेको रहेछ। पहिला त ढोका फोरेर फौजका साथमा परेशान गरिबस्यो। ती सम्पूर्ण सैनिकहरू आक्रमण शैलीमा आएका थिए, तिनलाई पनि ध्वस्त पारिबस्यो कृष्ण भगवानले। र अनि त्यसपछि राजा कंसले साह्रै नराम्रो सपना देख्यो। कस्तो सपना देख्यो भने धुरीको ध्वजा पटक्कै भाँचिएको, राति धुरीको ध्वजा भाँचिएको, अङ्ग आफ्नो फरफराएको, अब घोडामा चढेर आफू दक्षिणपट्टिको गति लिइसकेको, आफ्नो पत्नीले लगाएको गहना र गुरिया सारा सम्पूर्ण धमिलोपन देखिएको र त्यसपछिबाट आफ्ना घर गृहमा माथि स्याल घर वरिपरि स्याल कुत्ता गिद्धहरू घुमेको मात्रै होइन, आफ्नो जब जब घरबाट अनेक प्रकारका गिद्धहरू दक्षिणपट्टिको मार्ग लिएको, लो भगवान अब छाँट गतिलो छैन भा, मैले सिद्धिनाटो भनेर राजा कमस आयो, कमस आयो, उसका दुईटा रानी छन् अस्ति र प्राप्ति भन्ने हो आयोजन पछि पछि दुईटै रानी साहेबहरू ल हो फेरि खिरको रचा र कौश हो फनफन घुमिरहेछ घुमिरहेछ र अब त्यहाँ देख्नु उपरान्त दारा निक्लिएको भयङ्कर रहेछ हो र त्यति भइसकेपछि राजा कमसास्त्र नाम गरिएको राज महाराज यस प्रकारबाट जब बसेको छ चमर र पंखा रानीहरूले हम्किराखेका भयंकर प्रकारको सपना देखे। आज मैले के सपना देखे हँ भन्न थाल्यो, अब अघि कृष्ण र बलराम जन्मिने बेला ताका यही सपना देखेको थिए, आज पनि मैले यही सपना देखे भनेदेखि अब मेरो छाँट गतिलो छैन, अब मेरो हितको कार्य छैन, म अगाडि बढ्न सक्ने सम्भावना छैन, अब के चाहिँ हुने हो भनेर राजा कंस बडा जब यस किसिमबाट चिन्ताले आकुल व्याकुल भएर बसेको थियो। त्यस बेलामा राजा कंसका राजदरबारमा अहिले धेरै प्रकारका सैनिकले बेरिसकेका छन् अनि त्यसदेखि पछाडिबाट आखिरमा कति छुचो र जरन पनि नामै कंस क्यो गतिलो हुन्थ्यो। यस कारणले बडा भगवान परमात्माका प्रतिमा चिन्तन और मनन यही प्रकारको कार्यक्रम गर्दै राजा कंस अगाडि आफ्नो प्रकारको शक्ति अगाडि बढाएर धेरै प्रकारबाट आफ्ना सशस्त्र गणहरूका प्रतिमा प्रस्ताव राख्न आँट्यो भन्ने सम्मको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
2: गोपाल सजन मृदर भोजपते विराट विदुषाम तत्म परम गोपिना वृषेना पर देवी दिदीत रंग गाग्रज हतम कुल या पीड़ा मृष्टाता दुर्जय कंसो मनसमोद विजते नृप तौरे जतो रंग गो महाभुज विचित्र बेसा भण वशंभर।

महाराज कंस यसरी कन बड़ा थर्कमान भएको थियो, त्यो डराएको थियो, बड़ा चिंता लिइरहेको थियो राजा कंस। त्यही बेलामा बड़ा सशंकित थियो राजा कंस। यस्तो किसिमले सशंकित भएर बसिरहेको बेलामा भगवान स्वयं परमात्मा परमेश्वर हात्तीका पासमा परेशान गर्न पुगिबक्स्यो। अनि हात्तीलाई परमात्माले एक पटक त्योसँग जब परेशान गरिबक्सेको थियो लड़ाईमा, आखिरमा हात्ती त ज्यादै बलियो माथि उफ्रियो, अनि प्रभु पनि माथि नै उफ्रिबक्स्यो। र त्यसको जब दारामा एक पटक पड्काइदिनु भएको थियो, दारा गिर्यो, त्यो दाराले थिचेर हात्ती मार्यो, मारिबक्से। पछि अल्ली पर जानुभयो, माउते आयो, माउतेलाई प्रभुले सिद्ध्याइदिनु भयो, माउते मर्यो। अनि त्यसपछिबाट चाँडुर र मुष्टिकले भाषण गरे। चाँडुर र मुष्टिक भनेका महान पहलवान, ती पहलवानीहरू भगवान कृष्णका प्रतिमा आइजो पहलवानी युद्ध गरौं भनेर भन्दै थियो। अनि पहलवानीहरूका साथमा भगवानले जोडदारका साथमा त्यसका प्रतिमा पनि जब विदर्ण गरिदिइबक्स्यो, मर्यो पहलवान, दुईटै चाँडुर र मुष्टिक मरे। कुडसल र तोसल आयो, कुडसल र तोसलले पनि जब जालको खेल गर्दै थियो त्यसको अन्त्य गराइबक्स्यो। अनि भगवान कृष्ण कस्तो देखि बक्स्यो भने देख मल्ला नाम सनेर निर्णाम नर बर त्रिणास्मर मूर्तिमान गोपानम सजनो सताम क्षति पूजाम शास्त्रा स्वपित्रो शिशु मृत्र बोझ पतेर विराट विदुषाम तत्व परम योगिनाम वृष्णिनाम परदे व्यति विधि तत्व रंगत साग्रज। यस्तो भगवानको अवतार, बालकले हेर्दा बालकै, वृद्धले हेर्दाखेरिमा बालकै, अर्थात त्यसदेखि पछाडिबाट कुनै प्रकारबाट कुनै कसैले अब असल व्यक्तिले जब हेर्दाखेरिमा चतुर्बाहु नारायण, दुर्जनले हेर्दा कालदण्ड, यस्तो बनेर भगवान त्यस प्रकारबाट सवारी भइबक्सेपछि, अनि राजा कंस छटपटावट भइराखेको थियो, कता जाम के गरौं भइरहेको थियो। जब रानीहरू चाहिँ रित्तो कुर्सीमा बसेर वाचङ्गा पंखा र चमरा हलाएर बसिहाल्छन् त्यसै कुर्तीलाई, त्यसै रजन ढङ्ग भएको अब र अब त्यहाँ देख्नु प्रान्त गण राजा कंस बढाए जब गडबड गरिरहेको थियो, सारा सैनिक मरे भन्दा मरे। अनि राजा कंसले के भन्यो भने, सबभन्दा पहिला मेरो शत्रु भनेको वसुदेव र देवकी कारागारका ती बालक छिपाउनेवाला तिललाई गएर मारिदे एक नम्बरमा, दोस्रो नम्बरमा मेरो गर्वलाई पालन पोषण गर्ने नन्द र यशोदालाई नन्द बाबाको नन्द ब्रजमा गएर सिद्ध्याइदिए, अनि त्यसपछिबाट मेरो पिताजी शत्रु पक्षको छ उनलाई पनि गएर देश निकाला गराइदेऊ। त्यस चारौं पक्षमा जब यस किसिमबाट सारा सम्पूर्ण जो जति भएका छन् अहिले आएका यी मान अपराधी, मेरा शत्रुको जब वंश जो जति छन् यो कृष्ण बलराम, यिनलाई यहाँबाट निकाल पैद गराइदेऊ, मेरो रक्षा गरिदेऊ, मेरो बाबु भन्दै थियो राजा कंस अन्तिम चरणमा। अब मामाले बोलाउनु भयो भन्ने बुझ्नुभयो भगवान जगतका नारायण श्री हरि, रानीहरूका पासमा बसेर पल्यापुलो हेर्दै थियो, अब कुन बाटो मलाई पनि आउँछ कि भन्दा सैनिक त सारा सके। अनि हात्तीको दारा कानमा बोकेर कृष्णचन्द्र परमात्मा परमेश्वर अहिले मामाका पासमा झम्टनुभयो, डर लाग्दो प्रभावबाट कृष्ण सवारी हुनुभयो। अनि कृष्णले राजा कंसका दृष्टिमा समातेर तीन पटक जय श्री कृष्णचन्द्र भगवान। राजा कंस मर्यो, अस्ति र प्राप्ति भन्ने दुईटा पत्नी घोटो पर रुन लाए, हाँसी आउन् कि रुवाउन्। अनि यहाँका त हाँसेकै जस्तो छ यसो अनुहार हेर्दा, बुढो चाहिँ लतारियो। अनि पृथ्वीको भारले खिचेर भगवानले मारिबक्स्यो। अनि भगवान कृष्ण भन्न लाग्नुभयो।

ल बसौँ हेरी भन्दा नाति धेरै भयो बसौँ भयो बसौँ अहिले अहिले आउला पालो है त पालो पालो गरौँ कमसासुरको दरबारमा शत्रु कत्रा कत्रा कमसासुरको दरबारमा शत्रु कत्रा कत्रा कोही हात्ती कोही

0: कंस मर्यो कंसको तेज भगवानमा प्रवेश हो। कंसलाई परमात्माले अघिल्लो जन्मको कालनेमी वीरलाई परम धाम प्रदान गराउनुभयो। ल कंसलाई लैजाऊ न अब कता राजा कंस यस कारणले मृत्युको हकमा गयो। राजा कंसको मृत्यु भयो। भगवान श्री कृष्णचन्द्र जगतका नारायणले आफ्नो काम परिपूर्ण गर्नुभयो। पृथ्वीको भार हरण भयो अनि राजा महाराजा सारा सम्प्रदाय जम्मा गराएर कृष्ण परमात्माबाट ठूलो गारदबाट स्वागत सम्मान मर्यादा पुरूषोत्तम भगवानको प्रार्थना गरियो र माता पितालाई बन्दी खानाबाट उद्धार गराइबक्स्यो। बन्दी खानाका जनहरूले कृष्ण भगवान प्रभुको दर्शन पाए। माता पितालाई बन्धनबाट प्रभुले मोचन गराउनुभयो। मेरो बुबा मेरो मुमा हजुरहरूमाथि बढ़ो कष्ट पर्यो यातना पर्यो आपत्ति पर्यो विपत्ति पर्यो संकट पर्यो यो समस्याको समाधान मैले गर्न सकिन। अब पृथ्वीको भार हरणका लागि मेरो जन्म भएको मैले गोकुलमा बसे हजुरहरूलाई बडो आपत्ति र दिए। छ गर्भसम्मको दाजुहरू मराए। सातौं गर्भ यो आपतमा जब जब दाजुलाई अन्तबाट जन्माइयो। आठौं गर्भ मलाई जन्माउन साथ राति राति हजुरलाई बोकेर जानुपर्ने बनाए। फेरि बहिनीलाई आकाशमा आइयो। यो त कष्टको कुरा हो तर अहिले पृथ्वीको भार हरण गर्नका लागि मेरो जन्म भएको छ। अब म केही गर्नेछु हजुरहरूको पाउको सेवा गरेर आँसु पछाउनेछु अन्यथा नै। यही प्रकारबाट भगवानबाट हुकुम भयो। धन्य नारायण कृष्ण हजुरको जय होस् प्रभु भनेर सारा सम्पूर्ण जनहरूले अहिले कृष्णको तुतिविन्ती गरेर त्यस ठाउँबाट विदावादी भई बडो मर्यादा पुरूषोत्तम भगवान प्रभु परमात्माको प्रार्थना गरियो र माता पितालाई बन्दी खानाबाट उतार्दा छोराको पुरूषार्थ देखेर बाबा मलाई हर्ष विभोर र अनि त्यसपछिबाट आमा बाबालाई मन्दिरबाट उद्धार गरेर दर्शन पाउँदा पनि छोरालाई हर्ष विभोर यही किसिमबाट बडो प्रेम प्रवक्कन दाम्पत्य जीवन मिले झैं पुत्र पौत्र आदिको सम्बन्धमा प्रगाढ सम्बन्ध गाढा भएको छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
2: ओम नमो भगवते वासुदेवाय।

शंभु महाराज परीक्षित श्रीमद भागवत महापुराण को दसम स्कंद पूर्वार्ध कथा को 45वें अध्याय को बीच कृष्ण भगवान प्रभु को अब उमेर को बारे में कति वर्ष हो कृष्ण भगवान भन्ने बारे में सोचता 11 वर्ष 52 दिन बल्ल 11 वर्ष 52 दिन में ये काम कर अगासुर मार्नु बकासुर मार्नु धेनुकासुर त्रिणाव्रत कुबेलाय पीड़ित अम्बष्ट सलतोसल चाणुर मुष्टिक राजा कंस गोवर्धन पाण उद्धार गर्नु कालीय दमन गर्नु यस्ता पुरुषार्थ का भयंकर भयंकर प्रकार का प्रोग्राम समाप्ति गरिएको छ। अनि कृष्ण भगवान को त्यति गर्दामा पनि व्रतबन्ध भारिन्छ। व्रतबन्ध गराउनु पर्यो, संस्कार त गर्नै पर्यो प्रभु भनेर विनती गर्दा हुन्छ ल व्रतबन्ध गर्ने त ल। अनि व्रतबन्ध सारा सम्पूर्ण गरिसकेपछि देशान्तर जाने चलन छ छैन? देशान्तर जानी भन्ने चलन छ नि हाम्रो, छैन त? अनि पढ्नका लागि प्रभु सवारी हुनुभयो। यसरी पढ्नका लागि परमात्मा सवारी काशीमा सवारी भई बसेको थियो। पहिलेबाट काशी विद्याको खानी त्यहाँ गएर बडा प्रेम साथसँग शान्ति पनि गुरुका घरमा 64 दिनमा 64 कला विद्या पढ़ी बस्यो। 64 दिनमा 64 कला विद्या अध्ययन मण्डलमा बसेर पठन पाठन गरी बसेपछि फर्केर कृष्ण भगवान परमात्मा आउन लाग्नु भएको थियो। त्यस बेलामा गुरुले के भन्नुभयो भनेदेखि यहाँ हाम्रा घरमा 3 केटा पढ्न बसेका छन्, आफ्नै ब्राह्मणीलाई हेर, हाम्रो घरमा 3 केटा पढ्न बसेका छन्। यो जब श्रीरामा भन्ने यो चाहिँ सुदामा हुनेछ, यो ब्राह्मण हो, अब यो कृष्णको प्यारो मितो, अर्को उनको दाजु हुन् बलराम, यो चाहिँ शेषनाम गरिएको धाम हो, यो कालो कालो आकाशे वर्णको केटो जो छ त्यो चाहिँ कृष्ण हो, त्यो चाहिँ साक्षात नारायण हो, भय ईश्वरको अवतार हो, हाम्रो भाग्यले हाम्रा घरमा राखेर पढाउन पाइएको छ, मैले केही भनेको छैन, म बुझिएछु कुरा, तर यिनले घर जाने बेलामा के दिउँ गुरुबा गुरु दक्षिणा भन्छन्, मलाई केही चाहिँदैन म भन्छु, होइन केही टक्र्याउँछु भन्दन गुरु आमालाई सोध भन्छु, उनले जे माग्छिन् त्यही दिनु भन्न साथ, तिमीले चाहिँ मोरे छोरो पाम प्रभु भनेर भन्नु है त, फेरि अर्थो अर्थो माग्लिहिनी डुम्री र मुन्द्री हुँदैन नि है त, र त्यसकारणबाट मर्या छोरो पाम भन्यो। हस् नभन्दै गएर यसकारणबाट सरासर गएर लो परमात्मा कृष्ण आज्ञा गर्नु छ गुरु पिताश्री, म त विदा हुनु पर्यो, हजुरको चेलो म भइहाले, मैले जे मागे पनि टक्र्याउँछु, आज्ञा होस् के दिउँ गुरु दक्षिणा भन्दा मलाई नसोध गुरु आमालाई सोध, गुरु माताश्री के दिउँ भन्दाखेरि मर्या छोरो पाम, ठिकै छ त्यसो भए ल्याइदिन्छु भनेर पृथ्वीलाई सोध्नु भएको थियो। हजुरको गुरुबाको छोरा त मलाई थाहै छैन, कहाँ छन् कहाँ छन्। अनि गएर समुद्रलाई सोध्नुभयो, थाहा छैन। अनि यमराजीको जब बहीमा गएर कहाँ छन् खै हेरौँ त भनेर यस किसिमबाट यमराजको खातामा गएर जाँच गर्दाखेरिमा यही छन् महाराज, यमलोकमै छन् लगिबक्सियोस्, तर एउटा काम गरिदिनु पर्यो कृष्ण प्रभु भनेर भन्नुभयो यमराजीले। के काम? यो शंकासुर भन्ने दानवले बहुत दुःख दिया छ मलाई समुद्रमा, त्यसलाई मारिदिई बक्सियोस् अनि आनन्द हुन्थ्यो मलाई भन्नुभयो। ल हुन्छ भनेर शंकासुरलाई मारिबक्सियो र छोट्ट पेट चिरेर हेर्दाखेरिमा त 5 जनीय शङ्ख ती पो रहेछ। अनि 5 जनीय शङ्ख परमात्माले बजाएर अनि घर सवारी भयो र मरेको गुरुबाउको छोरा गएर गुरु दक्षिणामा ल्याएर राखिदिई बक्सियो। लौ त गुरुबा हास, अब मरे अब छोरो पाउँदा बाबा मलाई कति रमाइलो, जिम्नै छोरो कतैबाट आउँदाखेरिमा त कति चाहिँ रमाइलो हुन्छ, आदिन बाबुलाई पैसा ल्याइदिए रमाइलो, आमालाई चाहिँ त्यसै नै रमाइलो होइन र? बाबु त पैसा ल्याएन भने त भोलिपल्टबाट भन्नु बनाएर भन्न खोज्नै हुँदैन, त्यस कारणले ल अब त्यसो भनेदेखि भइगयो भनेर बडा प्रेम साथसँग मरेको छोरो गुरु दक्षिणामा ल्याएर तिर्दी बग्स्यो। अनि परमात्मा कृष्ण सरासर घर पाल्नु भइसकेपछि अब राजा बनाउनलाई अराजकता फैलाउनु हुँदैन, राजा चाहिन्छ, राजा नभएको मुलुक हुनु हुँदैन, त राजा कलै बनाउने भन्ने विषयका लागि राजा कंस त मरिहाल्यो, अब पिता र पुत्रमा कोही फरक हुन सक्दैन, पिताजीलाई नै राज्य दिने भनेर उही कंसका पिता राजा उग्रसेनलाई दिनका लागि कृष्ण भगवानले प्रस्ताव राख्दा कहीँबाट ताली आएन, समर्थन जनाएनन्। अनि भगवान परमात्माले किन समर्थन जनाउनु भएन भन्दाखेरि हजुरले राजा हुनुपर्छ कृष्ण भन्नासाथ प्रभु भन्नुहुन्छ, अह म त हुन हुँदैन, एक नम्बरमा मैले के मानेमा राजा हुन हुँदैन भने यदु नाम गरिएको राजालाई पिताजीको श्राप परेको छ, तिम्रो कुलले राजा नहुन है भन्ने,
म यदुको कुलमा जन्म भएको कारणले मैले राजा हुनु हुँदैन, पितृश्राप परेको छ हामीलाई, एउटा कुरा। दोस्रो नम्बरमा फेरि मैले अब आफ्नो मामा मारेर त्यो राज्यको लोभका लागिमा मैले मामाको राज्य फेरि हडपेर लिनु यहाँभन्दा ठूलो अपराध के होला? जो बाजे हुनुहुन्छ हाम्रा राजा कंसका पिताजी उहाँलाई नै राज्य गद्दी भनेर तिलक टक्राइदिनु भएको थियो र ठेक छ भनेर राज्य तिलक प्राप्त भयो अनि राजा कंसको पिताजी महाराज उग्रसेन नै गद्दीमा जानुभयो। अनि कृष्ण भगवान परमात्मा चाहिँ अब समाजको हित गर्नको लागि एउटा स्वकीय सचिवको रूपमा आफ्नो सल्लाहकार मण्डलीको अध्यक्षको रूपमा उद्धवजीलाई नियुक्ति गराउनु भयो अनि उद्धवलाई नियुक्ति गरिसकेपछि उद्धवलाई भन्नुभयो, बाबु उद्धव अब तिमी अहिले सरासरकन गोकुलमा जाऊ, गोकुलमा नन्द बाबाको नन्द ब्रजमा पुग। त्यो म आउने बेलामा नन्द ब्रजहरू बासी सारा रोइरहेका थिए, गोपाल गोपिनीहरू र मेरा प्यारा गोपाल मेरा प्यारा साथीहरू र सारै मेरा बुबामुमा रोइरहेका छन्, त्यसलाई गएर यो सन्देश दिएर जाऊ भनेर तीनटा सन्देश प्रदान गराउनु भयो। अनि भगवान परमात्मा त्यहाँ गोपिनीका पासमा पुगिसकेपछि बडो आनन्द होला, तिमीलाई 84 व्यञ्जन मिल्छ, त्यहीँ बसेर भोजन गर भनेर आज्ञा गरिबक्सो भगवान बताउनुहुन्छ, उद्धव मेरो प्यारो साथी चिठी लिएर जाऊ, उद्धव मेरो प्यारो साथी चिठी लिएर जाऊ, गोपिनीले दिएको दूत्र

0: भगवान कृष्ण परमात्माले यसरी गोपिनीलाई पठाई बक्सिएको छ सन्देश, गोपाललाई पठाउनु भएको छ सन्देश, त्यस्तै माता पिताजीलाई पठाई बक्सिएको छ सन्देश। त्यो तीन सन्देश लिएर उद्धवजी अहिले पाल्नुभयो। अहिले उद्धव पाल्नु भइसकेपछि भगवान कृष्णका चरणमा ध्यान मन कीर्तन गरेर अत्यन्त प्रभावकारी ढंगबाट कृष्णको तुति बिन्ती भो, ध्यान भो, मनन भो, मेरो ईश्वर दयाको सागर हे मेरो भगवान, हजुरलाई बारम्बार कोटी कोटी प्रणाम, म जान्छु भनेर सरासर जानुभयो। र त्यो तीनटा चिठी लिएर सरासर माताजीका पिताजीका र अनि त्यसपछिबाट गोपाल गोपिनी साराको साथमा गएर त्यो चिठीको सन्देश दिने काम गर्दै हुनुहुन्छ उद्धवजी भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
0: यहाँहरू जुन किसिमले सुन्दै आउनु भएको छ महाराज परीक्षित, सर्वोपरि भगवान कृष्ण परमात्माले अहिले आफ्नो माता पिताजीलाई बन्दी खानाबाट उद्धार गरेर आफूले अध्ययन मण्डलमा बसेर पढेर फेरि जब आफ्नो स्वकीय सचिवको रूपमा उद्धवलाई नियुक्ति गरेर जाऊ तिमी अहिले एउटा समाचार लिएर जाऊ भनेर आफ्नो जब दूत बनाएर पठाउनु भएको थियो, अहिले उद्धव जानु हो। उद्धवजी पाल्नु भएपछि भगवान कृष्ण परमात्मा परमेश्वरका चरण रूपी मनमा ध्यान मनन कीर्तन श्रद्धा सद्भाव इत्यादि सारा गरिसकेपछि प्रभुका चरणमा गएर विन्ती गरिबक्छु, मेरो दयाको सागर हजुरलाई कोटी कोटी कोटी प्रणाम छ मेरो परमात्मा, अब म जान्छु भनेर उद्धवजी जानुभएको थियो। उद्धवजी गइसकेपछि भगवान कृष्णले पठाएको सन्देश पहिला लिएर बुवा र मुवालाई टक्राउनु भयो। माता पिता श्री, यो कृष्ण भगवानले पठाएको सन्देश हो, यो तपाईँको छोराको सन्देश बोकेर आउने म उद्धव हुँ भनेपछि यसो हेर्नुभयो, धन्य हो यो सन्देश, यो चिठी भनेको साह्रै भर पर्दो सामग्री हो। संसारमा चिठी भन्दा सामग्री भर पर्दो केही हुँदैन कि अहिलेको टेलिफोन, अहिले चाहिँ टेलिफोन हुन्छ, मान्छे भेट भयो भने चाहिँ बा अन्त जान लागो आफूसँग बाटा भेट भयो थाहै हुन्छ कि टेलिफोन दह्रो भयो कि भनेदेखि चिठी, यसकारणबाट लौ त यो चिठी भनेर यसकारणबाट दिनुभयो। हेर्दाखेरिमा भगवान कृष्णले के लेखिबक्सिएको रहेछ भनेदेखि, मेरो बुवा मुवा, खान दिनेलाई आमा बाबा भन्नु भनेको छ, जन्म दिनेलाई जन्म जननी अर्थात जननी भन्ने भनेको छ, तपाईँ खान दिने हुनुभयो यस कारणले हुर्काइदिनु हुनुभयो, ठूलो बनाइदिने हुनुभयो, यसै कारणबाट यहाँहरू मेरो आमा बाबा हुनुहुन्छ। तपाईँहरू पूर्व जन्ममा धरा हुनुहुन्थ्यो, दोर्ण बसु हुनुहुन्थ्यो, मसँग भन्नुभएको थियो हजुर जस्तो छोरो खेलाउन पाम भनेर, तपाईँको घरमा आएर खेलिदिए, वसुदेव र देवकीको छोरो भएर जन्म दिए, यस मान्यता नहोस्, तपाईँको पुत्रपुत्र नै हुन् जुन भावबाट भावनाले जस्तो श्रद्धाले तपाईँहरूले सम्मान गरे तापनि म तपाईँहरूकै हुँ भन्ने भगवानबाट आज्ञा भयो। अनि यो वचन सुनिसकेपछि धन्य हो मेरो राजा भनेर बडो सम्मान साथ गर्वले प्रार्थना गरे कृष्ण भगवानको। अनि त्यसपछिबाट माता पिताजी को चिठी प्राप्त गरिसकेपछि गोपाललाई लेख्नुभयो, गोपालले पनि त्यही किसिमको चिठी लेखेका थिए, लेख्नुभएको थियो भगवानले मलाई खेलेको खाएको वृन्दावनमा गएको रमाइलो भएको मेरो पासमा तिमीहरू नाचेको खेलेको यो बिर्सिएको छैन, अनुकूल प्रतिकूल यस्तै भयो पछि भेट्नुला। अनि अर्को चिठी थियो कसलाई भगवानले लेख्नुभएको, गोपिनीलाई, त्यारी गोपिनीहरू रातारात मलाई हेर्नको लागि तिमीहरू गएको, जंगलमा गइसकेपछि रातभरि नाचेको, भोलिपल्ट नुहाउन जाँदाखेरि साडी मैले चोरेको, दिनभरि काटिएको बिर्सिया छैन, अनि रातभरि नाचेको खेलेको खाएको डोरी गीत गाएको, अनि मेरो उपमा अत्यन्त श्रद्धा र सद्भाव गरेको यो मैले बिर्सेको छैन गोपिनीहरू, तर समय अनुकूल अहिले यस्तै भयो पछि भेटौँला भनेर आज्ञा गरिबक्सेको थियो भगवानले यो तीनटा चिठी। तर गोपिनी धुरु धुरु धुरु रोएको थाहा पाएर उद्धवजीले के आज्ञा भयो भनेदेखि, हेर नरौ रुनु हुँदैन क्या, यो रुनी भनेको कुरो तिमीहरूले बढी प्रेम गर्यो, यो प्रेम गर्नु हुँदैन, प्रेम गरेपछि त मान्छे रोगाउँछ, कहाँ देखो कहाँ भेटो कहाँ सुनौ लौन कहाँ लौन के हो भन्ने जस्तो भइरहला, यस कारणले गर्दा रोगाउला, त्यसको सट्टामा भक्ति गर न भन्नुभएको थियो उद्धवले। यस्तो उद्धवको वचन सुनेर गोपिनीले के भनिदिए भनेदेखि, ए तिमी कृष्ण परमात्माको स्वकीय सचिव हुने, प्रेम गर्न नजान्ने, भक्ति मात्रै गर्ने, भक्ति मात्रै गर्नेवालालाई त पार हुँदैन त, भक्ति गर्नेवाला त देखे मात्रै माया लाग्छ भक्तिको त, नदेखेपछि के अब पर्सि यहाँको खालो उठिसकेपछि यो खाली चौरलाई कसले नमस्ते गर्ने, त्यही हो भक्ति भन्ने कुरा, देखे मात्र नदेखे हुँदैन। त्यस कारणले गर्दाखेरि म प्रेम भन्ने कुरा त जब यसरी कथा भएको, फलानु ठाउँमा भएको, यसरी भएको, यस्तो यस्तो भएको, कति रमाइलो भएको या नरमाइलो भएको, यी सबै कुरा हृदय मन पाटलमा बसिरहन सक्छ। यस कारणले गर्दाखेरि महाराज परीक्षित, अब तपाईँलाई मेरो निवेदन यो लाग्छ भनेदेखि आजको मितिबाट बिल्कुल प्रेम नगर भक्ति गर भनेका थिए उद्धवजीले, उसबेदेखि तिमी अन्तिम चरणमा भगवान कृष्णसँग छुट्टिनु परोस् प्रेम गर्न नजाने हुनाले भनेर गोपिनीले श्राप दिए। त्यही श्रापले उद्धवलाई छुट्टिनु पर्यो। त्यसैले संसारमा सबभन्दा ठूलो प्रेम नै हो। प्रेम बिना त कुनै वस्तु तयारी हुन सक्दैन। न परीक्षामा पास हुन्छ विद्यार्थी, न कुनै प्रकारबाट आफ्नो परीक्षामा पास हुन्छ कुनै प्रकारको कर्मचारी, न कुनै प्रकारबाट खेती नै हुन्छ, न कुनै प्रकारबाट आफ्नो प्रगति र पद प्रतिष्ठा नै मिल्छ। संसारमा सबैभन्दा ठूलो प्रेम नै हो भन्ने कुरा बुझिसकेपछि अनि गोपिनीको श्राप पर्यो र त्यो श्राप लिएर चारवटा माने चिन्ता चिठी लिएर उद्धवजी फिर्ता हुनुभयो। भगवान कृष्णसँग विन्ती गर्नुभयो, प्रभु म आएँ। के चाल रहेछ त, के चाल भने नि हजुरका प्यारी कहीँ नभएको रहेछ नि ती गोपिनी, हजुरलाई भन्दा चाहिँ मरि जाने अरूलाई देख्नै नसक्ने त्यस्ता काल राक्षस नि जस्ता। मलाई त शराब पो दिए, किन दिए त तिमीलाई शराब हो भन्दाखेरिमा तिमीले भक्ति गर्न जानेको प्रेम गर्न नजानेको हुनाले छुट्टिनु परोस् भनेको छैन प्रभु, मलाई त त्यस्ता व्रत नै हजुरका कहीँ नभएको हो। जसले प्रेम गर्न जान्दैन त्यो त मेरो पासमा त रहँदैन त, तिमी त छुट्टिने भयो नि त उसै त मसँग त, तिम्रो र मेरो अन्तिम चरणमा एकै ठाउँमा जाने उपाय हुँदैन भनिदिनु भयो। ओहो हो, म भन्दा उनी बाठा रहेछ नि त नि भन्यो उद्धवले भए। अनि त्यसपछिबाट खै चिठी के चाल्छ भन्दा बुवा मुवा शारीर हुनुभयो, गोपालहरू रोए। गोपिनीको चिठी खै, गोपालको चिठी, माता पिताको चिठी भन्दा माता पिताले लेख्नु भएको रहेछ, बाबा छौंजेल चन्द्रमालाई यस किसिमबाट माछाले चिन्न सकेनन्, माछाले चन्द्रमालाई चिन्न सकेन। अब चन्द्रमालाई माछाले चिन्न नसके अझै छौंजेल सम्मका लागि मेरो बाबु कृष्णहजुरलाई चिन्न सकिएन। हामी त छोरो पनि भन्यौं, चुट्यौं, पिट्यौं, दण्ड दिउँ, पापा कस्यौं, उर्गलमा बान्यौं, काले चोर भन्यौं, हरेक प्रकारबाट जब दामलाले कस्यौं, यो अपराधको लागि क्षमा राखी बक्सनु पर्यो, दयाको सागर हजुरलाई कोटि प्रणाम भनेर लेख्नु भएको। अनि त्यसदेखि पछाडि सुन्दर मुहारको दर्शन पाम चाँडै मेरो प्राण जानेछ भन्ने आज्ञा गर्नुभयो। यता गोपालले लेखेको चिठीमा के लेखेको थियो भनेदेखि कृष्ण भगवान हजुरसँग खेलेको, खाएको, बसेको, नाचेको, गाएको यो कहिल्यै बिर्सिया छैन मेरो दयाको सागर, अब परमात्माले विदा दिएर जानुभयो, अब हामी कहाँ जाने हो भनेर रुन लाग्नुभयो। त्यस्तो लेखेको चिठी रहेछ गोपिनीहरूको चिठीमा चाहिँ धुरु धुरु रुवाएको, मेरो परमात्मा कृष्ण अब तपाईँलाई हेर्न भनेर जाँदाखेरिमा राति राति निस्किएको, घरमा तालचा लगाएको, घरको जब छोराछोरीलाई सुताएर हिँडेको, बुढोलाई लिखरमा आउँछु भनेर उनलाई पनि निदाएर हिँडेको, हामी हजुरको नाच हेर्न नाच्दै गाउँदै खेल्दै हिँड्दै गरेको, वृन्दावनमा गएको, रातभरि नाचेको, भोलिपल्ट बिहान हजुरले हाम्रो साडी चोरेको, अनि नाङै बसेका हामीहरूले सूर्यको दर्शन पाएको, भगवानको चरणमा सेवा गरेको, खेलेको, खाएको, राईचोरी खेलेको, कपर्ती खेलेको, दौड़ाई खेलेको, जात्रा गएको, दौड़ाई खेलामा जब कहिले हामीले जित्ने, कहिले हजुरले जित्ने गरेको, त्यस्तो दिन अब कहाँ पाइएला खै। यो सुन्दर मुहार प्रभुको दर्शन पाऊ, यो अग्नि र वीराग्नि लगाएर मर्नु पर्यो प्रभु भनेर अब राजाका राजकुमारी सहरवासी भइहाल्नुभयो, राजाका राजकुमारी पाइहाल्नु होला, हामी जस्ता गोठालाका छोरीलाई के को टेरपुछर लाउनु हुन्थ्यो र भनेर लेखेर गोपिनीको चिठी चाहिँ। अनि भगवानले के लेख्नुभयो, गोपिनीले के लेखेर रहेछन् भने लौ त प्यारो मोहन भनेर भ्रमर गीत, यो 740 अध्यायमा भ्रमर गीत छ क्या, भ्रमर गीत भनेको भमराले कमलको फूलको रस लिन छोडेर त्यही गीत सुनेर लठ, त्यस्तो गीत लठ्याउने गीत गाइदिने कहिले गाउला भनेर बसिहाल्नु कि। अब महाराज परीक्षितलाई सुखदेवले बताउनु भएको छ त्यो भ्रमर गीत, यसलाई भनिन्छ भ्रमर गीतको वर्णन झलक्क झलकिएको।

0: अरे प्रभु अरे ओ तिनि दासम महम सुंदर कम ससम्मता त्रिपक्र नाम येनुलेप कर्मणि मदापितम भोजपते रति प्रियम बिना युवा को मदमस्तदर हति म राजा कंस को रात दरबार में चंदन घोटे मेरो नाम त्रिपक्रा भन्ने जो नारी थीन तिनी लाई सुंदरी को रूप धारण कराएर भगवान ने तीन को उदय बान कराएर अब तिनका घर में एक मने चार रात बस्न आउँछु भनेर मैले पहिला प्रतिज्ञा गरेको अब चार रात तिम्रो घरमा बस्न आउँछु भनेर परमात्मा त्यसतर्फ प्रस्थान गर्न खोज्दै होइ बक्सन्छ भन्ने सम्मको कथा यस अध्यायबाट
1: जय गुरु श्रीमद् भागवत महापुराणको
0: परीक्षित अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको पूर्वार्ध कथाको अब अन्तिम अध्यायसम्मको लागि अलि 40 तथा 49 अध्यायसम्मको लागि महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो हस्त सरकार यसै प्रसंगको बीचमा यहाँलाई हामीले जुन कथाले सम्बोधन गरिरहेका छौं अब यसको बारेमा सुन्नुहोस्। सर्वप्रथम यस अध्यायले के प्रमाण गरिएको छ भनेदेखि राजा परीक्षित महाराजलाई सुखदेव स्वामीले यसरी निर्णय गर्नुभएको छ शाश्वत उपदेशको लागि ज्ञानको लागि प्रमाण गर्नुभएको छ हस्त महाराज अब बाँकी अंशको लागि तपाईँलाई मैले जुन कथाले प्रमाण गर्दै गर्दै गर्दै ल्याए अब यसमा सबभन्दा उत्तम एक प्रकारको नीति छ त्यो उत्तम प्रकारको नीतिलाई के अवलोकन गरी बसिएको छ भनेर भनेदेखि भगवान कृष्णले गएर सबभन्दा पहिला एउटा काम गर्नुभयो राजा अक्रूरजीलाई दर्शन भेट दिनुभयो माने त्रिपक्रालाई दर्शन भेट दिनुभयो त्रिपक्राले भगवानको चरणमा परिन् तिनको नाम अहिले त सौरन्ध्री भइसकेको थियो अत्यन्त सुन्दरीताले पूर्ण भएको सौरन्ध्रीलाई जब देखेर चरणमा सेवा गरे ध्यान गरे मनन गरे र कीर्तन गरे सबबाट सम्मान गारदले स्वागत सम्मान मर्यादा पुरूषोत्तम भगवानको प्रार्थना भयो अनि यति गरिसकेपछि हस्त सकेर सकल मनोरथ पूर्ण भयो कृष्ण भगवानको त्यस ठाउँमा सवारी चलिसकेपछि अनि उनले 84 व्यञ्जन तयारी गरेर भोजन उपरान्त कन सम्वाद गरिन् भोजन उपरान्त भएको खण्डमा सकल मनोरथ पूर्ण भयो उच्च मूल्यांकन भयो भगवानको र त्यसपछि 4 दिनसम्म त्यहाँ बसेर 4 दिनको दिनमा सकल मनोभावनाको विवेक र विचारको उदयमान गरिसकेपछि शाश्वत त्यहाँबाट फर्कनुभयो र भगवान कृष्ण फर्किबक्सेपछि उनले साह्रै चिन्तामा व्याकुल भएकी थिइन् ओहो मेरो परमात्मा अब पनि मलाई छोडेर जाने हजुरले मलाई छोड्नु हुँदैन कृष्ण भन्न हेर रानी तिमीलाई मैले छोड्नै पर्छ किनभने सामाजिक व्यक्तित्व म यसकारणले त्यो सामाजिक व्यक्तित्वले समाजमा काम गर्नै पर्छ एक ठाउँमा बसिरहेर सम्भव हुन सक्दैन तिमीसँग माया मोह र सद्भाव र सद्प्रेम रहन्छ तर साथै जाने कुरा चाहिँ हुन सक्दैन।